0: का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नुहुनेछ मलाई त मेजरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, मेजरको बानी लाग्छ।

0: बनाउँछन् केही घर भित्ताले नै लिन्छन् स्वादको मिठार जहाँ हुन्छ आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास
1: काया कैरनमा अब खबरको सिलसिला सरकारले ल्याएका आठवटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन् कांग्रेस र नेकपाले चार चार अध्यादेशमा असहमति जनाएका छन् भने एमाले आठवटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले एक अध्यादेशमा असन्तुष्टि जनाएको छ प्रतिनिधि सभामा झण्डै दुई तिहाई मतसहित सरकार सञ्चालन गरिरहेको रासोपाको राष्ट्रिय सभामा उपस्थिति छैन शुरूमा एमाले र कांग्रेसबीच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रवाहसँग जोड़िएका अध्यादेश रोक्दा नागरिकमा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विवादित बनेका हुन् त्यसपछि दलहरूले आफ्नै ढंगले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिएका छन् संविधानको धारा 114 अध्यादेश सम्बन्धी व्यवस्था छ यसको उपधारा 1 संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अरू अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ भन्ने उल्लेख छ उपधारा 2 अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वत निष्क्रिय हुनेछ भनिएको छ अध्यादेश संसदमा पेश भएको 60 दिनभित्र स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्था छ सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा पनि राष्ट्रिय सभामा दलहरू विवादित भएका छन् बिहिबार दुवै सदनबाट सरकारी कार्यक्रम पारित भइसकेको छ प्रतिनिधि सभामा रासोपाको झण्डे दुई तिहाई उपस्थिति छ एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बहिष्कार र कांग्रेसले विरोध गर्दा पनि प्रतिनिधि सभाबाट सहजै नीति कार्यक्रम पारित भयो राष्ट्रिय सभामा भने सत्तारूढ रासोपाको शून्य उपस्थिति छ तर कांग्रेस नेकपा र जसपाले समर्थन गरेर बहुमतले पारित गरेका छन् अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विवादित नयाँ पत्रिकामा खबर छ
2: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर हिजो मदन आश्रित स्मृति दिवस मनाएको छ खण्डहर भएको बल्खुमा रहेको मदन नगरमा भएको मदन आश्रितको 33 स्मृति दिवसमा भण्डारीलाई प्रमुख अतिथि बनाउनलाई अर्थपूर्ण रूपमा हेरिएको छ 2072 वैशाख 12 गते भूकम्पबाट एमाले केन्द्रीय कार्यालय भत्किएको थियो एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीसँग दूरी घटाउने उद्देश्यका साथ विद्यालाई प्रमुख अतिथि बनाउने रणनीति अख्तियार गरेको विश्लेषण गरिएको छ तर कतिपयले पार्टीमा समीकरण फेरिएका रूपमा हेरेका छन् ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको हो पछिल्लो समय पार्टीमा पुस्तान्तरण र रूपान्तरणको आवाज बुलन्द हुन थालेपछि पनि अध्यक्ष ओली झस्किनु भएको छ ओली निकट उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेल नै पार्टी नेतृत्वको विकल्पको खोजीमा उभिएपछि ओलीले भण्डारीसँग छलफल गर्नुभएको थियो त्यसै कारण ओलीले भण्डारीसँग निकटता बढ़ाएको हुन सक्ने अनुमान गरिएको छ एमालेपछि अब कांग्रेसको खबर कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्ति शनिबार घोषणा गर्नुभयो पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला

0: खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जिएको छ, किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निधिले पनि पार्टी फूटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताउनु भएको थियो। आजको अन्नपूर्ण पोस्टले यो खबर लेखेको छ।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउबा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतार देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याउने भन्दै आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम हप्ता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो, तर देउबा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम हप्ता अर्को पत्राचार गरेको छ। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चल्यो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानून अनुसार अनुसन्धान भइरहेको भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउबा दम्पति विरूद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शंकास्पद सम्पत्ति विवरण, गएको 24 भदौमा घरमा भेटिएको जलेका नोटको फोरेन्सिक रिपोर्ट लगायतका विवरण उल्लेख गरेर विभागीय अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाफ आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन्। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न स्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले प्रश्न उठाएका खबर कान्तिपुरले लेखेको छ।
0: काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासीको पहिचान कार्य टुंग्याउन अझै कम्तीमा 1 महिना लाग्ने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति दर्ता भएका सुकुम्बासीको सम्पूर्ण अध्ययन स्क्रीनिङ गरिरहेकाले यो प्रक्रिया सक्न समय लाग्ने देखिएको हो। विकास समितिका अनुसार अहिलेसम्म 2616 घर परिवारका 11001 सुकुम्बासी सरकारको सम्पर्कमा छन्। समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले चरणबद्ध रूपमा स्क्रीनिङको काम भइरहेको र सकेसम्म वर्खायाम शुरू हुनुअघि नै यो काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो। अहिले स्क्रीनिङ गर्ने कार्य भइरहेको छ, यो काम चरण चरणमा गर्नुपर्छ, त्यसो हुँदा यसले समय लिन्छ, सकेसम्म वर्खा अघि नै यो काम सक्ने लक्ष्य लिएका छौं उहाँले भन्नुभयो। समितिले अहिलेलाई सुकुम्बासीको नयाँ दत्ता प्रक्रिया पनि स्थगित गरेको खबर आजको नयाँ पत्रिकामा छ।
1: काया कैरनमा एसई पछिको उच्च शिक्षा बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: ऋण समृद्धि योजना योजना सात में प्रतिफल हाथ में यही 2083 वैशाख 29 गते देखि म्यूचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना दुई को ढिलो जेठ 12 गते सम्म यो आवेदन बंद होने त्यसैले मिति याद राखौ 2083 वैशाख महीना को 29 गते रिलायबल म्यूचुअल फंड को आईपीओ खुल्दैछ है। इकाई में लगानी पूर्ण रूप में जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित, एमाले कार्यक्रममा विद्या भण्डारी प्रमुख अतिथि, सम्बन्ध सुधारतर्फ ओली, कांग्रेसमा एकताको पहल सँगै विभाजनको त्रास, देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न स्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूको प्रश्न, विस्थापित सुकुम्बासीको पहिचान कार्य टुंग्याउन अझै कम्तीमा एक महिना लाग्ने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाहरूलाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण शुरू भएर पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29,07,19,00,000 रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति पाएसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो। चालू वर्षमा सबैतिर नयाँ ठेक्का गर्छौं, उहाँले भन्नुभयो। चितवन खण्डमा वातावरणीय प्रभाव मूल्यांकन ईआईए हुँदै र विस्तृत परियोजना रिपोर्ट डीपीआर फाइनल भएपछि मात्र ठेक्का लाग्छ। समग्र आयोजनाको काम 2087 सालभित्र सकाउने लक्ष्य रहेको उहाँको भनाइ छ। यो रकमबाट चालू आर्थिक वर्षमा 69 पुल, 10 कलवत र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालो पत्र गर्ने गरी ठेक्का गर्नुपर्ने छ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
1: महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव दिएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्क्याएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यतिथिबाट राज्यलाई ठूलो आर्थिक भार परेको छ। महालेखा परीक्षकको कार्यालयले 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लगत तयार गरी प्रयोगमा ल्याउन भनिएको खबर नागरिक दैनिकले लेखेको छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
2: यसपालि माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक महिनामै सार्वजनिक भयो। गएको वर्षभन्दा 4% नतिजामा सुधार भएको छ। यसपालि 146,507 विद्यार्थी अर्थात 34.02% विद्यार्थी नन ग्रेडेड भएका छन्। ग्रेडेड अर्थात उत्तीर्ण भएका विद्यार्थीहरूलाई कहाँ के विषय लिएर पढ़ने भन्ने चिन्ता छ भने नन ग्रेडेड विद्यार्थीलाई पनि यतिखेर ग्रेड वृद्धि परीक्षाको तयारीमा छन्। ग्रेडेड र नन ग्रेडेड विद्यार्थीले अब के कसरी अध्ययन गर्ने त? थप जानकारी सहित साथी सम्झना महर्जन।
4: एसईईको नतिजा एक महिनामै आएसँगै विद्यार्थीहरू उत्साहित छन्। कतिपयलाई भने अब के पढ़ने भन्ने अन्यल पनि छ। ग्रेडेड अर्थात पास भएकाहरू 11 कक्षामा कुन विषय कहाँ पढ़ने भन्ने चिन्तामा छन्। पास भएका विद्यार्थीहरूले के गर्ने त? शिक्षाविद डाक्टर विष्णु कार्की।
5: एक्ज्याक्टली विषय समय पनि हो। तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ, यी यावत कुराहरू त्यो जीपीएले डिटर्मिन गर्ने हो। जब यो भर्नाको अवधि सिधिँदै जान्छ, कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैनन् हेर्नुहोस्, अनि नपाएपछि तपाईँले त्यो जीपीए र त्यो ग्रेडलाई पनि कुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन्। हेर्नुहोस् है, त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस्, अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन्, त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो।
4: विद्यार्थी र अभिभावकलाई एसईई भनेपछि फलामे गेट नै हो भन्ने मनोवैज्ञानिक प्रभाव अझै हट्न सकेको छैन। एसईई पनि विद्यालयको एउटा कक्षाको परीक्षा मात्र हो भनेर बुझ्न र बुझाउन सक्नुपर्छ। विद्यालयमा सफल हुन नसकेकाहरू प्राविधिक विषयमा लागेर पनि सफल हुन सक्छन् भन्नुहुन्छ शिक्षाविद डाक्टर कार्की।
5: युनिभर्सिटीमा पढ्दै राम्रो, नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन। म थुप्रै हजारौं मान्छेहरू यहीँ नेपालभित्रका ठूल्ठूला कलाकारहरू, सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नु भएको छैन, तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ। उहाँहरू
4: सरकारले परीक्षामा नन ग्रेडेड भएका सबैका लागि असार एक गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। त्यो परीक्षामा पास हुन सकेमा यसै वर्ष कक्षा एघारमा पढ्न पाइन्छ। त्यसैले नन ग्रेडेड भएकाहरूलाई मनोवैज्ञानिक रूपमा तनाव नलिकन मौका परीक्षामा सहभागी हुन शिक्षाविद डाक्टर विष्णु कार्कीको सुझाव छ।
5: पास चिन्तनै हुँदै गर्छ, यो प्रक्रिया हो, जिन्दगीमा हामीले धेरै लडाइँ लड्नुपर्छ। यो भनेको त एउटा एपिसोड हो, धेरै ठुल्ठुलो च्यालेन्जहरू हामीले फेस गर्नुपर्छ जीवनमा, त्यसको लागि तयारी पनि हो, हतोत्साहित हुन जरुरी छैन। यो एन्ड अफ लाइफ होइन, यो होइन एन्ड अफ करियर पनि होइन। यो त्यस हुनाले यसलाई त्यही हिसाबले सहज ढङ्गले लिनु पर्यो। जिन्दगीमा धेरै गर्न बाँकी छ, गर्नुपर्छ। नम्बर दुई, अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन्। हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौँ, जसबाट विभिन्न सिपहरू, कति किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ। ती अपर्च्युनिटीहरू छन्, त्यहाँ पढ्नको लागि स्कलरसिप पनि पाइन्छ, होइन फ्री पनि हो, त्यो थप स्कलरसिप पनि पाइन्छ, त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ। पहिले आफ्नो मनलाई पहिला चाहिँ छोड्नु पर्यो, मलाई के चिज गर्न मन लागेको छ, म के रहर हो, म के राम्रो गर्न सक्छु, मैले जे राम्रो गर्न सक्छु म त्यसमा राम्रो गर्ने हो। कुनै पनि चिज नराम्रो होइन, तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो, तर करियरको लागि गर्ने कुरा हो। कुनै चिज मलाई होइन, म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पर्यो, र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पर्यो।
1: इजरायल सरकारले त्यहाँको दीर्घकालीन सीआर केन्द्रमा काम गर्ने गरी नेपालबाट थप 2300 सहायक श्रमिक केयर गिभर लैजाने भएको छ। वैदेशिक रोजगार विभागका अनुसार जीटूजी प्रक्रिया मार्फत इजरायलले नेपालबाट तेस्रो चरणमा नेपाली पठाउने केयर गिभरका लागि नयाँ श्रमिक माग गर्ने सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ। इजरायलको जेरुसलममा रहेको जनसंख्या तथा अध्यागमन प्राधिकरण पीवाले गएको माघ महिनामै नयाँ कोटा पठाएको थियो। नेपालमा प्रतिनिधि सभाको चुनाव र पश्चिम एसियामा उत्पन्न तनावका कारण नयाँ श्रमिक छनौट प्रक्रिया होल्डमा राखिएको थियो। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार पीवाले माग पत्र पठाएको 40 दिनभित्र नयाँ श्रमिक छनौटका लागि सार्वजनिक सूचना जारी गरिसक्नुपर्ने हुन्छ। विभागका महानिर्देशक मीरा आचार्यले पीवाबाट नयाँ माग पत्र प्राप्त भइसकेको र श्रम सम्झौता अनुसार यही हप्तामा सूचना जारी गरिने जानकारी दिनुभएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
8: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
6: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय: बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
9: हर घर ये अयोध्या, हर घर में प्रकट हुने राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदल गरेको छ। डाक्टर जगदेश जोशी विरूद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पुनः इजलासले बदल गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बढ़ुवामा संघीय कानून लागू हुने नजिर स्थापित गरेको थियो। पुनः इजलासले यो नजिर बदल गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्शन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रिट यसअघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदल गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख छ। गोर्खा पत्रमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्तिवार्ता ठप्प भनेपछि कड़ा चेतावनी दिनुभएको छ। उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो। ट्रम्पको यस भनाईलाई इरानलाई तत्काल सम्झौता गर्न दवाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ। यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानी संचार माध्यमहरूका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ। इरानको अर्ध सरकारी समाचार संस्था मेयरले यस्तो अवस्थाले वार्तालाई गतिरोधतर्फ धकेल्ने जनाएको छ। इरानले युद्धपूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको, साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ। अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ।
2: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा आज बिहान 9:30 शुरू हुनेछ। यसरी अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। अमेरिका विरूद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आयफ शेखले अर्धशतक बनाएका थिए।

0: के केएल रावले सर्वाधिक 56 रन बनाए भने अभिषेक पोरेलले 51 रन बनाएका छन्। यो जितसँगै दिल्लीको 13 खेलमा 12 अंक भएको छ। यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएलको प्लेअफमा पुगेको छ। धर्मशालामा भएको खेलमा पंजाब किंग्सलाई 23 रनले हराउँदै आरसीबी प्लेअफ स्थान सुरक्षित गर्न सफल भएको हो। आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल चेन्नईमा बेलुकी पौने 8 बजे हुनेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। वर्षा कम भएसँगै देशैभर गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ र हिमाली भूभागका दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: बैंक तथा वित्तीय संस्थालाई हप्तामा दुई पटकसम्म स्थायी निक्षेपको सुविधा दिँदै आएको नेपाल राष्ट्र बैंकले अब दैनिक यस्तो सुविधा दिने तयारी गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने बताएको हो।
1: प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा सातवटा उजुरी परेका खबर नागरिक दैनिकले लेखेको छ।
0: लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपुरकोट सड़क 6 वर्ष बितिसक्दा पनि काम सुस्त गतिमा छ। लुम्बिनीमा चारवटा गौरवको आयोजना अगाडि बढ़ाएको छ तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम नभएको खबर नयाँ पत्रिकामा छ।
1: सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दै खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चूलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ।
0: सरकारले एक वर्षमै 85 अर्ब 23 करोड़ राजस्व छूट दिएको छ। आर्थिक ऐन 2081 को दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाएको दस्तुर शुल्क महसूल वा करको दर घटाउन बढ़ाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छूट दिन सक्ने व्यवस्था रहेको खबर नागरिकमा छ।
1: वसन्त ऋतुको शुरूआती सिजनसँगै सगरमाथा आधार शिविर बेस क्याम्पमा एकाएक चहल पहल बढ़ेको छ। यस्तै विश्वको 8 नेपालको 7 अग्लो मनासली हिमाल आरोहण गर्न शुरू भएको 70 वर्ष पूरा भएको छ। सन् 1956 मे 9 8163 मिटर अग्लो मनासलु हिमाल प्रथम पटक जापानी नागरिक तोसियो हिमानिसी र भारतीय नागरिक ज्यालसेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए।
0: भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गर्दै विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले हिजो बुटवलमा प्रदर्शन गरेका छन्।
1: काया कैरनमा अब पालो उखानको
0: काटता छे मसिनु कुराता छे खस्रो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित। एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा कांग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा।
1: विस्थापित सुकुमवासीको पहिचान कार्य टुंग्याउन कम्तीमा अझै 1 महिना लाग्ने। 2000 भन्दा धेरै घर परिवारका 11,000 सुकुमवासी सरकारको सम्पर्कमा।
0: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति। स्वास्थ्य संस्थामा व्यथिति। म्याद गुज्रिएका औषधि मौजदात। महँगा उपकरण प्रयोग विहीन।
1: शान्तिवार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कड़ा चेतावनी। समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव।
0: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै। आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जीत। पंजाबलाई हराउँदै आरसीबी प्लेअफमा।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। जानै पर्ने बेला प्रधानमन्त्री संसदमा नजाने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सभामुख जस्तै देखिने मान्छेलाई पूजा गर्न लागेका पण्डितको भेषमा देखाइएको छ। वरपर सांसदहरू छन्। महायज्ञ सभामुख शास्त्र भन्ने लेखिएको पुस्तक पढ्दै गरेका सभामुख जस्तै देखिने मान्छे पूजा गर्दै भन्दैछन्, ल अब कुशको प्रधानमन्त्रीलाई दुनुमा राखेर कार्य अगाडि बढाउँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: स्नेह ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सड़क सुरक्षा जीवन रक्षा
3: हतारमा बाटो काट्दै हुनुहुन्छ जति हतार भए पनि एकचोटि दायाँतिर हेर्नुहोस् अनि एकचोटि बायाँतिर पनि हेर्नुहोस्
4: हरेक पल्ट बाटो काट्दा दायाँ बायाँ हेरेर सुरक्षित रूपमा सड़क पार गर्न सकिन्छ कि सकिँदैन अन्दाज गर्नुहोस् अनि मात्रै बाटो काट्नुहोस् ल
2: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य
5: थोरै बचत धेरै कायदा बीमा काछन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान

जग्गाहरूको गणनामा छरछिमेकमा पनि त्यो एउटा विभाजन भएको जस्तो देखिने लगायतका त्यस्ता चाहिँ छन्। त्यो हुँदै गर्दाखेरि तपाईँले भने अनुसार चाहिँ यदि स्थानीय पालिकाको संख्या घटाउँदै गर्दाखेरि आर्थिक भार पनि कम हुने र अर्को विकासका कामहरू देखिने हुनसक्छ या त अरू केही त्यो सुरुवातमा सामान खर्च कम हुन्छ त्यसको मतलब त्यो पैसा विकासमा खर्च गर्न सकियो र अनावश्यक चाहिँ यो पालिकाहरूको सानो पालिका हुँदाखेरि चाहिँ त्यो धेरै ठुलो मान्छेले व्यवहार पार्यो होइन त्यो जरुरी नै छैन त्यो

व्यवस्था त्योभन्दा बाहिर गएर सरकारले चाहिँ पटक पटक आयोग बनाउने अनि संख्या थप्ने नयाँ पालिकाहरू गठनगर्ने गरेको कारणले गर्दा बढी समस्या सुरु हुनुभयो. अब जहाँसम्म आयोगको कुरा छ त्यतिखेर चाहिँ प्रचार प्रसारमा आएको र उहाँले पनि त्यो आयोगमा सम्पर्क गर्नुभएको पत्र आएको मुख्य थियो. त्यतिखेर आयोगले चाहिँ 500-600 स्थानीय तहको संख्या मोटामोटीको अनुमान गरेको थियो, 550 पनि होइनको आसपासमा. त्यो हुँदाखेरि चाहिँ मैले प्रभाव गर्ने देखिन्थ्यो, स्थानीय सरकार सरकार जस्तो देखिन्थ्यो, साइजले पनि अधिकार त छँदैछ, अनि प्रभावकारिता हिसाबले सरकार जस्तो हुन्थ्यो. पछि त्यसलाई चाहिँ राजनीतिक दबाव अनि क्षेत्रीय दबावहरू

भागी भन्नु भए अब जहाँसम्म चाहिँ स्थानीय तहको प्रभावकारिताको कुरा छ यो चाहिँ एकदमै प्रभावकारी हुन सक्ने सरकार हो कसरी भन्नु भने यो सरकार चाहिँ प्रत्येक नागरिकले चिन्छ यसले विशेष मैले बडाबडी महसुस गरेको कुरा चाहिँ मेरा प्रत्येक नागरिकको जीवन कस्तो चलिरहेको छ मलाई थाहा हुन्छ उसको घरमा परेको झगडा पनि थाहा हुन्छ मलाई सासूले महिलालाई गरेको दुर्व्यवहार पनि थाहा हुन्छ अहिले त धेरै यो चाहिँ रोजगार कारणले गर्दाखेरि पारिवारिक समस्याहरू पनि भएका छन् त्यहाँदेखि लिएर महिला हिंसादेखि लिएर चाहिँ साना साना कुराहरू होइन साना कुराहरू पनि हामीलाई थाहा हुन्छ जब जनताको अगाडि हामीले सोचेको हुन्छ भने त्यो जनतामा के जरुरी छ उनीहरूले के गर्दा सहयोग पाउन सक्छ उसको जीवनमा के गर्दा परिवर्तन गर्न सकिन्छ भने हामीलाई सबसे नजिकबाट थाहा हुँदो रहेछ त्यो हिसाबले

थियो प्रभावकारी छ। जहाँसम्म अब यसको प्रभावकारिता कुन छ, सरकारले हाम्रो देशले संविधानले नै केही निश्चित अधिकारहरू दिएको छ, बजेट पनि दिएको छ, यसले आफ्नै कानुन पनि बनाउन पाउँछ, यसले सहायता धेरै कुरो गर्न सक्छ होइन। कतिपय बढेको पनि देखिन्छ, कतिपय ठाउँमा केही असजिलो पनहरू पनि छन्, यसलाई सुधार्ने अर्कोमा चाहिँ हजुरको प्रश्नमा त्यो मुख्य विश्वास लाग्छ त्यस हामीले यसलाई चाहिँ जानकारी गराउनु पर्छ भन्ने मेरो पनि जरुरत पनि लाग्छ। फेसबुक सोसियल मिडियामा लेख्ने पनि भएको छु, यो चाहिँ दलीकरण भएको कारण के भने दलको जरा चाहिँ तलसम्म पुग्यो प्रत्येक

0: पार्टीहरुको फरक फरक अनि त्यसैबाट अहिले त क्रमशः भर्दै भर्दै आएको छ। तर यसको कारण चाहिँ स्थानीय तहमा राजनीतिक दलको चुनाव चिन्ह लिएर चुनाव लड्नुको कारणले गर्दाखेरि जितहारको मेसिन बन्ने, इज्जत प्रतिष्ठाको मेसिन बन्ने, पार्टीको चाहिँ जसले पनि त्यो जित्नु पर्ने, जित्ने आफ्नो हुने, अनि जित्ने मान्छेहरूले आफूलाई मात्रै भन्नुपर्ने, कांग्रेसको मिडियामा हेर्नु आउने एवं जनतामा हेर्नु आउने अथवा अर्को पार्टी अर्को हेर्नु आउने, त्यस कारण जम्मै सामग्री घेराभित्र चाहिँ
1: विकास पनि त्यही अनुसार नै भयो।
0: विकास र व्यवहार
1: जस्तो ठाउँमा चाहिँ कस्तो देखियो,
0: विकास र व्यवहार दुइटै नै।

দেখা পাবো মাঝে কি হবে বলে সরকার নিত নিউজ टेलिभिजनहरूमा थाहा भए तलको कानुनी व्यवहार चाहिँ जनताले प्रत्यक्ष भोगेको हुन्छ होइन त्यसको कुरा पनि होला त्यो हिसाबले चाहिँ मेरो एउटा जनधर्म पनि छ त्यो भनेको चाहिँ स्थानीय सरकार बलहीन हुनुपर्छ दलले समर्थन गर्नु पायो उसको आफ्नो उम्मेद्वार हुन सक्नु भए त्यो चुनाव चिन्ह चाहिँ स्वतन्त्र हुनु पर्यो होइन त्यसो हुँदाखेरि त्यो चराहरू बिस्तारै कमजोर हुन्छ अनि अर्को अहिले धेरै स्थानीय तहहरूमा चाहिँ बिरामी बुझेर हुन सक्यौँ कानुन पास हुन सक्यौँ योजनाहरू पास हुन सक्यौँ किन भन्दाखेरि अल्प बन्दहरू हाल्नु आए सबैभन्दा कानुनले चाहिँ स्थानीय तहमा

0: सिफे पाउँदैन भन्ने साथै आफ्नो दबाब सिर्जना गर्नको लागि त्यो कुरा सार्वजनिक गरेका थिए। त्यसमा म अडिक छु, कटिबद्ध छु, प्रतिबद्ध छु।
1: अब तीन वर्ष जति कार्यकाल

0: को दिन लाई से त्योपनी होना सकला यो उदय करता है जैसे अपन कार्यकाल भरी ना सही समग्र प्रदेश को भूमिका सहयोग या बारंबार कठिन में आका देरी तो सब विषय अपनी सामने सुनाने में यह रखूं बांसवाले हैं यो यह देखने चाहिए स्थानीय सरकार का जनप्रतिनिधि और समग्र प्रदेश को यो तीन तौर को सरकार को समन्वयात्मक भूमिका कस्तो पाउनु हो अनुभव कहाँ भएको छ
1: सुखद छैन सर सुखद किन छैन भन्दाखेरि हो त सबै आफ्नो बाटोमा छन् परिवर्तनहरू छन् आर्थिक निश्चित चिन्ताहरू छन् सबैका मेरो चाहिँ के भन्दाखेरि म जम्मा जम्मै 75 लाख मेरो बजेट छ उडाको त्यो 75 लाख मध्येबाट मैले चाहिँ उहाँ आउँदाखेरि मेरो विद्यालयको शिक्षकलाई तलब पनि 25 लाख जान्थ्यो स्कुलको टिचरलाई जसलाई जुन सङ्घले पनि तलब खुवाउँछ पैसा पनि तलब खुवाउँछ मोबाइल पनि खुवाउँछ उनीहरूले नै खुवाउनु पर्थ्यो 75 लाख 25 लाख चाहिँ तलबमा गइसके पछाडि बाँकी रहेको पैसा मध्ये अर्को 5 लाख चाहिँ फेरि तलबमै जान्थ्यो मेरो कार्यालयको चाहिँ कार्य सुने र मेरो केहीमा चाहिँ तलब खुवाउँदाखेरि झन् 30 लाख त तलबमै जान्थ्यो पछि बाँकी के रहन्थ्यो र होइन त्यही कारण त्यति पैसाले मैले चाहिँ जे जति गर्न सकेको छु अहिले भनेसम्म विशेष गरी मानवीय क्षेत्रमा हामीले बढी लगानी गऱ्यौँ बढी कामहरू गरेछौँ त्यसमा हामी कसरी छ सम्भावना अब समानात्मक जाने हामीले चाहिँ मेरो बजेट नै हो जस्तो मैले चाहिँ सिँचाइ बिना चाहिँ देशको प्रगति हुन सक्दैन भन्ने मलाई गहिरो पाउनु खोज्छ एउटा पोखरी बनाउनलाई चाहिँ 20-25 लाख 15-20 लाख भयो भनेदेखि पोखरी तयार हुन्छ हामीले 5 लाख पनि भएको छौँ तर हामीले चाहेको जस्तो पोखरी बनाउनलाई पनि बजेट चाहिन्छ बजेट सम्पन्न गर्नु म लगातार होइन भएको अर्को बजेटदेखि लगातार सिमेन्टमा धाइरहेको छु त्यो सिमेन्टमा हाम्रो पनि सुन्दैछ हुँदैन अब सडकलाई बजेट दिन्छ मलाई पनि लग्यो मैले पनि झन्डै नै 4-5 करोड बजेट मैले पटक पटक गरेर सडकबाट सडकलाई सम्बन्ध लगेँ त्यो 4-5 करोड बजेट मलाई सिन्जामा दिने हो भने म धेरै चेन्ज गर्न सक्थेँ धेरै चेन्ज गर्न सक्थेँ धेरै राम्रो गर्न सक्थेँ मेरो जनताहरूले धेरै जीवन परिवर्तन गर्न सक्थेँ तर सडकमा पनि सिन्छ सिन्जामा दिँदैन यस कारण दुर्घटना छ अब प्रदेशकै सभामा पनि त्यस्तै छ अब कतिपय मन्त्रीले भेट्नु हुन्छ भने सम्मेलन गर्ने बोले कुरामा कुरा गरिदिने त्यो छ तैपनि अब सबैलाई गाली पनि मैले गर्नुपर्छ अलिक मलाई पढ्दाखेरि बजेट पनि दियो र यतिसम्म दियो कृषि मन्त्रीलाई मैले भेट्नु छ भने मलाई भेट्नु भयो भने गत वर्ष प्रदेशको उहाँले पनि दिनु सचिवसँग सचिव

स्टेसन अर्कोवटा यसमा पुस्तक चलिहाल्यो कम चलिमा म चाहिँ एउटा के समयमा जानु गरिरहेको छु भने कमिसारले काम गर्न गएन गर्नु भन्छन् मलाई चाहिँ कमिसारले मागेर देख्छु होइन मैले चाहिँ उहाँहरूलाई गर्ने भनेको इज्जत गर्छु नमस्कार गर्छु।

भने परमेश्वर पनि सचिवले जसलाई भजिरहेको हाल्नुभयो कार्य प्रमुख सचिवले यसले हेर्दाखेरि चाहिँ कर्मचारीहरूले पुर्याउनु अलिकति मान्नु जस्तो म फिल गरेको छु र कर्मचारीबाट चाहिँ सञ्चारबाट राख्न सक्यो भने मात्रै काम हुन्छ कर्मचारीको काम गरिदिने त्यसरी उहाँहरूसँग गर्ने विभागमा चाहिँ मूल रूपमा सबैजना प्रतिनिधिहरूले एकपल्ट पुनः विचार गर्नुपर्छ होला भन्ने लाग्छ उहाँहरूलाई दिने सम्मान दिएर उहाँहरूसँग भएको विज्ञता प्रयोग गर्ने भने चाहिँ बढी प्रभावको रूपमा काम गर्न सकिन्छ जस्तो लाग्छ मलाई हाम्रै कुरा गर्दाखेरि नगरपालिकामा त यस्ता यस्ता असिला कामहरू छन् हाम्रा जुन चाहिँ राज्यको अहिलेको नीति निर्णय चिन्नै सक्दैन हामीले

समर्थन अनि तपाईले कर्मचारीसँग काम गर्न सकिने भन्नुहुन्छ त्यो गर्दै गर्दा पाँच वर्ष बित्नु बित्नु आँटेका त्यस्ता पालिकाहरू पनि छन् त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पछिल्लो समय चाहिँ तपाईँको

तीस हप्ते से संघर्ष गरेको थिए पठान भाइको त्यो प्रवृत्ति गरेकै कारण नेपाल युद्धमा बसेको हो पछिल्लो चरणमा चाहिँ हामीले आधुनिक तरङ्गी बजेर थाल्छ संस्कृति छ त्यो मर्दै गयो त्यसलाई पुनः जागृत गर्नुपर्छ भन्ने छ भने हामीले

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 MHz
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 MHz
2: उज्जवल भविष्यको लागि हाम्रो
3: तथा भरामाई अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलेफिन 102.2 MHz बाट देश का विभिन्न भाग www.sulefin.com बाट संसारभर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोले समाचार लिएर आइपुगे म अंजु कार्की। सोले समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। आफ्नै रेकर्ड तोड्दै अमेरिका शेर्पा 32 र लाखपा शेर्पा 11 पटक सगरमाथाको शिखरमा। सशस्त्रका दुई महिला कर्मचारीले सगरमाथाको सफलतापूर्वक आरोहण गरे। सोले बुद्धकुण्ड नगरपालिकाको निर्माणधीन भवनको 75% निर्माण कार्य सम्पन्न। अमेरिका र लाखपा शेर्पालाई प्रधानमन्त्री बालेन्द्र शाहको बधाई। निर्माण व्यवसाय महासंघ समिति सदस्यमा बुद्धि मगर मनोनित। सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो। वैशाखमा भित्री 10,000 बढ़ी। हालसम्म 11.89 करोड़ बढ़ी राजस्व संकलन। सगरमाथा आरोहणमा स्याली मध्यम वर्गको उदय र शक्ति सन्तुलनको बदलिदो स्वरूप। खेलकुद विकास समितिले सुनकोशीका खेलाड़ीलाई पुरस्कार वितरण गर्ने। विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले आज स्कटल्याण्डको सामना गर्दै। अब समाचार विस्तारमा। आफ्नै रेकर्ड तोड्दै कामेरिटा शेर्पाले 32 र लाखपा शेर्पाले 11 पटक सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ। प्रसिद्ध पर्वतारोही कामेर शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च शिखरको सर्वाधिक हिमाल चढ़ेको सर्वाधिक आफ्नै कीर्तिमानी तोड्नु भएको छ। सोलुखुम्बुको कुम्बुपासुङ नामक गाउँपालिकाको थामे गाउँका 56 वर्षीय शेर्पा हिजो बिहान 10:12 को समयमा सगरमाथाको चुचुरमा पुग्नुभयो। पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभएको छ। एभरेस्ट म्यान पनि भनेर चिनिने शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामेरिता र वहाँको टोलीहरूले आधार शिविरतर्फ फर्किने क्रममा रहेको सेभेन समिट ट्रक्सले जनाएको छ। शेर्पाले सन् 2023 र सन् 2024 पनि एकैमा 1-2 पटक सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको थियो। माउन्टेन क्वीन उपनामले परिचित लाखपा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिलाहरूमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमानी काम गरेको पर्यटन विभागका निर्देशक गौतमले बताउनु भएको छ। सन् 1973 शंखुवा सभाको मक्कालो दुईमा जन्मिनु भएकी लाखपा शेर्पाले नेपालको पर्वत आरोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कीर्तिमानी आरोही कामेरिटा शेर्पा र लाखपा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एप्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षण बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक नेमु डीके शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले हिजो बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ। सहायक हवलदार कार्कीले बिहान 10:20 र सहायक निरीक्षक शेर्पाले बिहान 11:55 को समयमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रच्नु भएको हो। सशस्त्र प्रहरी दल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला बन्नु भएको छ। तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गर्नुभएका दुवैजनाले मनाङमा रहेको चुलो फार इष्ट हिमाल र लुबुच्च हिमालको समेत सफलतापूर्वक आरोहण गरिसक्नु भएको छ। यस ऐतिहासिक सफलताले संगठनभित्र महिला सहभागिता क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने सशस्त्र प्रहरी बल नेपालले विश्वास लिएको छ। सोलु भुतकुण्ड नगरपालिकाको निर्माणधीन प्रशासकीय भवनको 75% निर्माण कार्य सम्पन्न भएको छ। नगरपालिकाको सेवा प्रभावलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ शुरू गरेको भवनको निर्माण कार्यहरूले तीव्र गतिमा अगाडि बढ़िरहेको छ। निर्माण कम्पनीका प्रतिनिधि प्रहलाद राजवंशीका अनुसार हाल भवनको छाना हाल्ने प्लास्टर गर्ने तथा फेन्सिङका कार्यहरू तीव्र गतिमा भइरहेको छ। विक्रम सम्म 2081 पुष 2 गते औपचारिक रूपमा निर्माण कार्य प्रारम्भ गरिएको यस भवनको गत पुष 14 गते पूर्व शहरी विकास तथा पूर्वाधार मन्त्री प्रकाश मान सिंहले शिलान्यास गर्नुभएको थियो। कुल 7,14,19,363 रूपियाँको लागतमा निर्माण भइरहेको यस भवनका लागि 2081 साल कार्तिक 5 गते आरएमसी पीआरएसपी जेबीसँग सम्झौता गरिएको थियो। सम्झौता अनुसार आगामी चैत्र मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने प्रावधान रहेको छ। सोही लक्ष्य अनुसार काम अगाडि बढ़िरहेको नगरपालिकाले जनाएको छ। सोलुखुम्बु जिल्ला निर्माण व्यवसाय संघका उपाध्यक्ष बुद्धि बहादुर मगरलाई नेपाल निर्माण व्यवसाय महासंघको समितिमा सदस्यका रूपमा मनोनित गरिएको छ। नेपाल निर्माण व्यवसाय महासंघका अनुसार महासंघको विधानको तथा 15 ख अनुसार गठित मूल्यांकन तथा अनुगमन समितिको सदस्य पदमा मगरलाई मनोनयन गरिएको हो। मग महासंघका उपाध्यक्ष व मुक्त समितिका संयोजक शम्भु ठाकुरद्वारा हस्ताक्षरित पत्र मार्फत वैशाख 25 गते उहाँलाई औपचारिक रूपमा यस जिम्मेवारीका लागि मनोनयन गरिएको जानकारी गरिएको छ। उक्त पत्रमा महासंघको मूल्यांकन तथा अनुगमन सम्बन्धी क्रियाकलापलाई थप प्रभावकारी ढंगले अगाडि बढ़ाउनका लागि नवगठित सदस्य मगरबाट पूर्ण सल्लाह सहयोग र उल्लेखित योगदान पुग्ने विश्वास व्यक्त गर्दै धन्यवाद तथा बधाई समेत ज्ञापन गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको प्राकृतिक सुन्दरता र जैविक विविधता अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण लगातार बढ़िरहेको छ। यसै क्रममा चालू आर्थिक वर्ष 2082-83 वैशाख महिनामा मात्रै 10,000 भन्दा बढ़ी पर्यटकले प्रमाण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ। निकुञ्जको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार वैशाख महिनामा कुल 10,663 जना पर्यटक निकुञ्ज प्रवेश गरेका यसरी भ्रमण गर्नेमा दक्षिण एसियाले मुलुक बाहिरका विदेशी पर्यटकको संख्या उच्च रहेको छ। नेपाली प्रकृतिको आनन्द लिन यस महिना 5,675 जना विदेशी पर्यटकहरू त्यस क्षेत्रमा पुगेका छन्। यसले पछिल्लो समय नेपालीहरूमा पनि पदयात्रा र हिमाली क्षेत्रको भ्रमण गर्ने संस्कृति हस्ताएको तथ्याङ्कले देखाएको छ। वैशाख महिनामा मात्रै 4,174 जना नेपाली पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको उल्लेख गरिएको छ। सोलो दुतकुण्डा नगरपालिका वडा नम्बर 5 अन्तर्गत रोसी हुँदै लुरा जाने सडक खण्डमा अवचात गर्ने कठिन भएपछि स्थानीय कृषक समूह र जनप्रतिनिधिको सक्रियतामा श्रमदान मार्फत ग्राभल गर्ने काम सम्पन्न भएको छ। सोलो दुतकुण्डा नगरपालिका वडा नम्बर 5 स्थित बालुखोप कृषक समूह सेतीदेवी महिला कृषक समूह लुरा तथा वडाध्यक्ष निर्मल तामाङको सहयोगमा शनिबार सडक मरमत तथा ग्राभलको काम सम्पन्न गरिएको हो। स्थानीय वासीका अनुसार बर्खायाममा हिला मेर जोखिम पूर्ण बन्ने उक्त सड़कमा सवारी साधन सञ्चालन तथा सर्वसाधारणका आवश्यकमा समस्या हुँदै आएको थियो। सड़कलाई सहज र सुरक्षित बनाउन स्थानीय स्तरमा श्रमदान अभियान सञ्चालन गरिएको बताइएको छ। श्रमदान तथा ग्राभल कार्य मार्फत करिब 80,000 रूपियाँ बराबरको काम सम्पन्न भएको कृषक पासङ लामाले जानकारी दिनुभएको छ। जिल्ला खेलकुद विकास समितिको उपस्थितिमा सुनकोशी गाउँपालिकामा खेलाड़ीहरूलाई मेडल वितरण गरिने भएको छ। बिहिबार माने भन्ज्याङ गाउँपालिकाको खेल मैदानमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति कपको नतिजाप्रति असन्तुष्टि जनाउँदै सुनकोशी गाउँपालिकाले ट्रफी र पुरस्कार बहिष्कार गरेको थियो। निर्णय अनुसार सुनकोशीले 7 सोना 8 रजत र 5 कास्य गरी जम्मा 20 पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो। तर छात्र भलिबलमा पराजित भएपछि सम्पादित गाउँपालिकाका खेलाडी सुरेश विकको उमेरको मापदण्ड र कार्यविधि विपरीत आरोप लगाउँदै सुनकोशीले उजुरी गरेको थियो। उक्त उजुरीपछि शनिबार जिल्ला समन्वय समितिमा छलफलपछि सहमति भएको थियो। जिल्ला खेलकुद विकास समितिले आफ्नो तर्फबाट प्राविधिक त्रुटि तथा कमजोरी भएको स्वीकार गरेको छ। समितिले आत्मालोचना गर्दै आम खेल तथा खेलाड़ीको उच्च मनोबलका लागि आगामी दिनमा यस्ता कमी कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ। खेल टेबी क्रिकेट मैदानमा बिहान 9:30 शुरू हुनेछ। यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपालले आजको खेलमा पनि त्यही नयाँ काम राख्ने लक्ष्य राखेको छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको थियो। अमेरिका विरूद्ध कुशल बोटले शतक प्रहार गर्दा आशिष सिंहले 8 शतक प्रहार गरेका थिए। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा भएको देखिएको छ। दुवै टीमले एकअर्का विरूद्ध 5-5 खेल खेलिसकेका छन्। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गति सोलु दुखुम्ब नगरपालिका 10 3 भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना। प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोलुखुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु। प्रतियोगितामा सहभागिता जनाउने संस्थाको योग्यता सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ। गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ। कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। 3 दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समूह 3 दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ। एक टिममा 1 जना प्रशिक्षक 1 जना टीम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टीमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा निलम्बन तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले 1 भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोस्टक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोस्टक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 को आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ। पुरस्कारहरू पथ हुने टिमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाणपत्र वितरणको निश्चित। द्वितीय हुने टिमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाणपत्र वितरणको निश्चित। तृतीय हुने टिमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाणपत्र वितरणको निश्चित। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाणपत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरणको निश्चित।
2: उत्कृष्ट स्पाइकर, उत्कृष्ट सुटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9862-21-88-93-34-88 अन्कामी शेर्पा 97-69-70-55 98-20-23-52-88 आंगुलु शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86
0: खुम्बु पार्सलामु गाउँपालिका चौरी खर्क सुनु खुम्बु।

0: हार दिए हुन मन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुलू दुखुम नगरपालिका 10 पिनीमा निर्माण गरेको ओल्डन सुलिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरूको पेमा थर्सुन मुखुसु जुबाट राप्ले प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजु भाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भए अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाण हुने भएको छ।
0: लेनी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुन्डा नगरपालिका 10 सोलु खुम्बु।

हाथ मा मेहंदी।

0: मौसम संबंधी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु संबंधी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा।

सूचना सूचना सूचना निःशुल्क आवासीय खाता व्यक्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्की स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ गोर्खा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्नमा उत्पीड़ित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा प्रदर्शन। थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई डोङगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङगोछा फाउण्डेशन खामखुवा खोटाङ।

0: ठट्टै माग्यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हुँदै संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम चिठी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क 98550179 र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासुङ लामु गाउँपालिका 20 सुर्केमा 5 राष्ट्रिय विभूति पासुङ लामु शेर्पा स्मृति कप सोलु खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ प्रतियोगितामा सहभागिता गराउने संस्थाको भूमिका सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ 3 दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र 3 दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि 3 दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ 3 दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल लिग कम नकआउटको आधारमा खेलाइनेछ। कुनै फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकियो बने जिम हुनेछ। पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9,92,61,98,88, 98,23,74,88, अङ्कामी शेर्पा 97,69,70,58,55, 98,20,23,52,88, आङ्गुलिङ शेर्पा 98,41,32,55,50, 98,18,15,42,28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98,42,07,03,86। कुम्भ पाँच नम्बर गाउँपालिका चौरी खर्क सुलुखुम्बु।

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
1: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौं, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन हो।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ठाकुरा प्रश्न विचार रेडियो नेटवर्क
1: कहो राष्ट्र को शान किसान
2: अ कम्प्लीट फाइटिंग सॉल्यूशंस
3: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकमा एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। यसपटक माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा परीक्षा भएको एक महिनामै आएको छ। विगतमा 6 महिनामा नतिजा आउने गरेकोमा क्रमिक सुधार भई 3 महिना हुँदै यो पटक एक महिनामै नतिजा आएकोमा सबैले सरकारको प्रशंसा गरेका छन्। हरेक पटक जसो राजनीतिक परिवर्तनपछि एसईईको नतिजामा केही न केही सुधार देखिने गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले पनि विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले विगतमा भन्दा 4% नतिजामा सुधार देखिएको बताएको छ। तर कतिपयले यसपालिको नतिजाको गुणस्तरमा प्रश्न उठाएका छन्। आजको कार्यक्रममा हामी एसईईको नतिजासँगै गुणस्तर सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीले गर्नुपर्ने अबको तयारी बारेमा कुराकानी गर्छौं। कुराकानीमा हुनुहुन्छ शिक्षाविद डाक्टर विष्णु कार्के। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हजुर, धन्यवाद।
0: हजुर, यसपालिको एसईईको नतिजा एक महिनामै सार्वजनिक भएको छ, यसलाई चाहिँ यहाँले कसरी लिनुभएको छ?
1: सराहना गर्नुपर्छ, साथीहरूलाई तारिफ गर्नुपर्छ, साथीहरूले मेहनत गर्नुभयो, शिक्षकहरूले, कर्मचारीहरूले, होइन सम्पूर्ण त्यहाँका चाहिँ व्यवस्थापकहरूले चाहिँ राम्रो काम गर्नुभयो। एक महिनामा रिजल्ट निस्क्यो, हामी सबैको लागि बहुत खुसीको कुरा हो, होइन। र यसले के पनि मेसेज दिन्छ सबैलाई भन्दाखेरि, यो गर्दाखेरि त हुँदैन, हुने रहेछ नि, सम्भव रहेछ नि, होइन। यो कसैको पनि टाइम बर्बाद भएन, शिक्षकको, विद्यार्थीको, अब त्यसपछि अब उपल्लो कक्षामा पढ्नको लागि हरेक चिजको टाइम सेभ भयो, होइन। यो ज्यादै सराहनीय काम भयो।
0: विगतमा 6 महिना कुर्नु पर्थ्यो, 3 महिना हुँदै अहिले 1 महिनासम्म आइपुगेको छ। भनेको प्रविधि र जनशक्ति हुने हो भने चाहिँ यो छिटो हुने रहेछ।
1: सत्य हो, यो ह्युमन विल पनि हो, होइन, विपार हो, हामी निकाल्छौँ भनेर चाहिँ कसैलाई लाग्दाखेरि त्यो डेडिकेसन पनि चाहिँदो रहेछ। र परीक्षा के अरे एनईबीको साथीहरूले यसपालि चाहिँ प्रशस्त राम्रो काम गर्नुभयो, त्यसमा प्रशस्त शिक्षकहरू पनि मोबिलाइज हुनुभयो, होइन। र त्यो डिजाइन जुन उहाँहरूले विद्यालयमै कपी जाँच्ने भनेर ल्याउनुभयो, त्यो पनि सराहनीय रह्यो, होइन। त्यसले गर्दाखेरि एउटा अब के पनि गर्नुपर्ने हुन्छ जस्तो लाग्यो भने, मतलब कक्षा 10 लेभलको जाँच भनेको त विद्यालयमा गर्दा पनि हुने रहेछ नि, होइन। त्यसो हुँदाखेरि अझ बढी इफेक्टिभ हुन्छ कि भन्ने सवाल पनि भयो।
0: जहाँ परीक्षा भयो त्यही नै उत्तर पुस्तिका जाँच पनि भयो, होइन। यो कतिको सकारात्मक हो त?
1: यो सकारात्मक मात्रै होइन, सुरुदेखि नै गर्नुपर्ने हो। किन भन्दाखेरि चाहिँ माध्यमिक तह भनेको एउटा तह हो, अहिलेको शिक्षा ऐन, अहिले जुन जारी शिक्षा हुन्छ, र संविधानले पनि 2 तहको मात्रै शिक्षा भनेर परिकल्पना गर्छ, होइन, आधारभूत तह र चाहिँ माध्यमिक तह। त्यस कारणले माध्यमिक तहभित्रै यो कक्षा 10 को जाँचलाई यत्रो ठूलो हलुवा बनाएर नेशनल लेभलको, होइन, स्ट्यान्डर्डाइज इक्जामको रूपमा चलाउनु जरुरी पनि थिएन। हामीहरूले सन् 2009 विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गर्दाखेरि नै हामीले के भनेका थियौँ भन्दाखेरि चाहिँ, जब यो उच्च माध्यमिक शिक्षा परिषद खारेज भयो त्यतिखेरदेखि नै यो परीक्षाको कुनै औचित्य पनि थिएन, छैन पनि। तर अब एउटा कुनै परिबन्ध परिवेशले गर्दाखेरि केही समय चलाउने भन्ने सहमति भएको थियो, अब यो नियमित प्रक्रियाको रूपमा गयो, होइन। अब मौका हामीलाई के छ भन्दाखेरि चाहिँ, अब यसलाई नियमित कक्षा 10 को जाँच जसरी कक्षा 9 वार्षिक जाँच लिन्छ त्यसरी नै 10 र 11 लिने काम गर्नुपर्छ। 10 को यो नेशनल लेभलको जाँचको कुनै औचित्य छैन है।
0: भनेपछि जुन विद्यालयमा पढ्यो त्यही विद्यालयमा यो एसईईको परीक्षा चाहिँ किन नगर्ने त?
1: एक्ज्याक्टली, गर्ने नै त्यो गर्नै पर्छ। अरू यसलाई एसईई भनेर पनि फेरि त्यो ट्याग भिडाइ राख्नु पनि जरुरी छैन। त्यसो भने त 9 पनि एसईई लिनु पर्यो, 11 पनि एसईई लिनु पर्यो नि, होइन। र त्यस हुनाले यसलाई अब बिस्तारै छोड्नु, यसलाई बिस्तारै त्यो हो नभनौ, यो जिम्मेवारी विद्यालयलाई नै दिनुपर्छ। जहाँ जहाँ माध्यमिक विद्यालयहरू छन् उनीहरूले नै जाँच लिने व्यवस्था गर्नुपर्छ। यसरी चाहिँ यो नेशनल लेभलको इक्जाम चाहिँ कुनै पनि आवश्यक छैन। किन भन्दाखेरि भोलिकै दिनदेखि हेर्नुहोस् है, यी विद्यार्थीहरूले फेरि प्रवेश परीक्षा दिनुपर्छ कक्षा 11 भर्नको लागि। त्यस हुनाले यो जस्तो गाईजात्रा नौटङ्की चाहिँ अब सरकारले नगरोस् र यो स्पष्ट मार्गनिर्देशन चाहिँ दिनु पर्यो विद्यालयहरूलाई कि कक्षा 10 अब उपरान्त यसरी जाँच हुँदैन र कक्षा 11 पनि यो चाहिँ एन्ट्रान्स एक्जाम दिन पाइँदैन। अनलेस यदि त्यो विद्यार्थी एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुँदै हो भने उसको हकमा चाहिँ एक किसिमको टेस्टको व्यवस्था गर्न सकिन्छ। तर त्यही विद्यालयमा उसले भर्ना हुनुको लागि चाहिँ फेरि जाँच दिनुपर्ने अवस्थाबाट चाहिँ मुक्ति दिनुपर्छ। यसलाई चाहिँ स्ट्रङली राख्नु पर्यो र फेरि त्यो भर्ना त्यो एन्ट्रान्स एक्जामको लागि चाहिँ शुल्क पनि लिनु पाएन, शुल्क लिनु पाइँदैन। यदि लिने हो दिने हो भनेदेखि राज्यले दिनु पर्यो त्यो व्यक्तिलाई दियो भएन
0: यो विषयमा म फेरि पनि आउँछु तर अलिकति अगाडि म फेरि गए भन्नाले जुन विद्यालयमा हामीले विद्यार्थीलाई पढ़ायौं त्यही विद्यालयका शिक्षकहरूले उत्तर पुस्तिका जाँच गर्दाखेरि जुन यो अझै पनि नन ग्रेडेड हुने जुन बढ़िरहेछ नि त्यसलाई हामीले केही कम गराउन सहयोग हुन्छ कि हुँदैन
1: पक्कै पनि धेरै सहयोग हुन्छ र अर्को कुरा हामी अहिले बुझ्नुपर्ने र तपाईँको मिडिया मार्फत मैले के भन्न चाहन्छु सम्पूर्ण शिक्षकहरूलाई विद्यार्थीहरूलाई विद्यालयलाई र इभन शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयलाई पनि के भन्छु भन्दाखेरि नि यो दुईवटा इक्जामको फरक फरक मूल्यदान हुन्छ उद्देश्य पनि फरक हुन्छ एउटा चाहिँ सर्टिफिकेसन इक्जामिनेसन भन्छ होइन अर्को चाहिँ लर्निङ एसेसमेन्ट हुन्छ यो विभिन्न कक्षामा लिइने जुन जाँचहरू हुने जस्तो भने कक्षा एकमा पनि जाँच लिन्छ नानीहरूका दुई तीन चार पाँचमा पनि लिन्छ छ सातमा पनि लिन्छ तर आठमा आएपछि राष्ट्रिय स्तरको परीक्षा हुन्छ नौमा पनि जाँच लिन्छन् विद्यालयहरूले वार्षिक परीक्षा लिन्छन् होइन त्यस्तै गरेर एघारमा पनि लिन्छ ती परीक्षाहरूको उद्देश्य भनेको चाहिँ विद्यार्थीले कति सिके कति जाने कति बुझे भन्ने हो त्यो परीक्षा विद्यार्थीहरूको लागि भन्दा बढी शिक्षकहरूको लागि हो है त्यस्तै गरेर यो कक्षा दसको इक्जाम भनेको पनि किनभने यो कक्षा दस भनेको माध्यमिक तहको एउटा कक्षा हो यो नोबल होइन त्यसो हुँदाखेरि यो कक्षा दसको मूल्याङ्कन भनेको शिक्षकहरूको लागि र विद्यालयको लागि हो कि उनीहरूले थाहा पाउन् मेरा विद्यार्थीहरू कक्षा बाह्रमा पुग्दा पुग्दै कति सफल हुन सक्छन् कति असफल हुन्छन् मैले के जोड गर्नुपर्छ सो द्याट यी विद्यार्थीहरू सबै कक्षा बाह्रमा उत्तीर्ण हुन्छन् भन्ने उद्देश्यका लागि कक्षा दसमा पनि लिन पाइन्छ कक्षा एघारमा पनि लिन पाइयो कक्षा नौमा पनि लिन पाइयो त्यस हुनाले यसको मकसद भनेको विद्यार्थीलाई चाहिँ ल अब तिमीले पास भयो अथवा फेल भयो तिमीले ग्रेडेड ल्यायो नन ग्रेडेड ल्यायो भएर जाऊ भनेर दिने सर्टिफिकेट होइन यो त्यस कारणले पनि मैले के भनिरहेको छु यहाँको मिडिया मार्फत भने यसलाई बिस्तारै हामीहरूले खारेज गर्नुपर्छ र विद्यार्थीले भन्दा बढी शिक्षकले र विद्यालय स्वयंले पनि यो नतिजालाई मूल्याङ्कन गरेर कुन विषयमा कुन कुरामा बढ़ी जोड़ दिनु पर्यो त पढ़ाईमा त्यो पेडागोजी कानूनले सुधार गर्नु पर्यो भने सुधारको लागि यो जाँचहरू हो त्यो हिसाबले हामीहरूका कहिले पनि प्रयोग भएको छैन तर अब बेला भइसक्यो
0: जुन विद्यालयमा पढ्यो त्यही विद्यालयका शिक्षकले चाहिँ त्यो उत्तर पुस्तिका जाँच गर्ने बित्तिकै सिकाइ लेखा जोखा गर्ने काम चाहिँ उनीबाट चाहिँ एकदमै 100% हुने सम्भावना चाहिँ रहन्छ
1: एब्सोल्युटली यसको उद्देश्य नै त्यही हो मूल उद्देश्य भनेकै पटक पटक उनीहरूलाई निरन्तर मूल्याङ्कन गर्ने भन्छौँ हामीहरू निरन्तर मूल्याङ्कन गर्ने विधिहरू मध्येको एउटा विधि हो जसले गर्दाखेरि शिक्षकलाई र विद्यालयलाई र विद्यार्थी र अभिभावकलाई पनि बोलाएर भन्नुपर्छ कि तिम्रो विद्यार्थी गणितमा अलिकति कमजोर छ अथवा अंग्रेजीमा कमजोर छ अथवा विज्ञानमा कमजोर छ त्यसमा अलिकति एउटा चाहिँ ज्वाइन्ट मेहनत गरौं भन्ने हिसाबले विद्यार्थीलाई तयार गर्ने हिसाबले चाहिँ यी चाहिँ जाँचहरू लिने हो कक्षा बाह्रको जाँच फरक हो कक्षा आठको जाँच फरक हो
0: अब यसपालि जुन सकारात्मक रूपमा लिनुपर्ने कुरा चाहिँ जस्तो एक महिनामै आयो जाँचको नतिजा यसलाई चाहिँ हामीले अलिकति सकारात्मक के कुरा चाहिँ सकारात्मक रह्यो यसले अभिभावक विद्यार्थी शिक्षक राष्ट्रकै लागि चाहिँ के राम्रा योगदानहरू चाहिँ पुर्याए त
1: र त हामी सबैलाई एउटा हौसलाले दिएको छ होइन नतिजा छिटो आयो र विद्यार्थीहरू पास हुने दर पनि अलिकति विगतभन्दा अलिकति सुधार भएर आयो होइन यी दुई ज्यादै सकारात्मक कुरा हो र त्यसभन्दा पनि जुन शिक्षकहरूको र समग्र सिस्टमको एउटा जुन लगाव हामी गर्छौँ यसलाई निकालेर छोड्छौँ भनेर जुन दृढ संकल्प उहाँहरू लिनुभयो र नतिजा निकाल्नुभयो त्यही किसिमका कुराहरू अब सिकाएको गुणस्तरमा चाहिँ ट्रान्सलेट गरौं है त्यो एनर्जी त रहेछ नि त तागत त रहेछ नि त सिस्टममा त्यसलाई हाम्रो सिस्टममा तागत नभएको होइन क्षमता नभएको होइन त्यसलाई हामीहरूले प्रयोग नगरेर मात्रै रहेछ त्यस हुनाले अब यो प्रयोगलाई चाहिँ बिस्तारै गुणस्तरमा सुधार गर्न नतिजामा सुधार गर्न किन भन्दाखेरि मैले हेर्दाखेरि चाहिँ वास्तवमा यो 60-65% विद्यार्थी पास हुने होइन नि 90-95 अझ 99% पास हुनुपर्ने हो कक्षा दसमा त्यस हुनाले अबको मिसन उहाँले लिइदिनु हो भने कक्षा दसमा 99% पास हुँदैनन् भन्ने कुरा चाहिँ म कल्पना गर्न सक्दिनँ मतलब कल्पना गर्न सकिन्छ सहजै कल्पना गर्न सकिन्छ त्यो विषय त्यसैले यो जुन ऊर्जा उहाँले देखाउनु हो त्यसलाई हामी सबैले तारिफ गर्नुपर्छ
0: नकारात्मक पक्षहरू पनि आएका छन् जस्तो यसको गुणस्तरमा चाहिँ प्रश्न उठेको छ होइन यो स्वाभाविक हो
1: अब यस्तो भयो एक समय त यो नतिजा अझ यो 65% होइन यो त धेरै माथि पो आउँछ भन्ने कल्पना गरेको थियो होइन त्यो विषयहरू मिडियाबाट पनि बाहिर आएको थियो किनभने शिक्षकहरू आफैले जाँच्दाखेरि र हतार हतारमा जाँच्दाखेरि विद्यार्थीहरूलाई चाहिँ एकदमै बढ़ी उदार भएर चाहिँ अङ्कहरू दिने र बढ़ी संख्या पास हुने भनेर त्यो प्रोजेक्सनहरू प्रिडिक्सनहरू पनि मान्छेहरूले गरेका थियो तर त्यस्तो भएर त्यस हुनाले के चिज यसले देखाइरहेछ भन्दाखेरि चाहिँ होइन नतिजा चाहिँ वास्तवमा शिक्षकहरूले जाँच्दाखेरि त झन् अझ सठिक र अझ नजिक रिजल्ट आउँदो रहेछ भन्ने कुरा हो त्यस हुनाले अलिअलि नकारात्मक टिका टिप्पणी हुने कुराहरू चाहिँ स्वाभाविक हो तर त्यसलाई मैले अन्यथा मानेको छैन फेरि के हो प्रश्न भन्दाखेरि चाहिँ कक्षा दस को जाँचलाई हामीले जुन लेभलको मिशन बनाएको छौं राज्यले त्यो चाहिँ जरुरी थिएन त्यो चाहिँ जरुरी छैन अब यसलाई विस्तारै चाहिँ हामीले हस्तान्तरण गर्न सकिन्छ भन्ने कल्पना पनि हो अब विद्यालयले नै लिनुपर्छ अब शिक्षकहरूले नै जाँच्नुपर्छ भन्ने विषय चाहिँ हो
0: एसईको यो परीक्षालाई चाहिँ विद्यालय तहमै हुनुपर्ने थियो जसलाई चाहिँ अझै पनि सरकारले बोकेर हिँडेको छ यो चाहिँ छुट्टै हो हामीले जिम्मा लिनुपर्छ भनेर गरिराखेको छ यो पाटोलाई चाहिँ अब अलिकति फुकाउँदै जानुपर्ने देखियो होइन अब यही बीचमा चाहिँ जस्तो उत्तर पुस्तिका चाहिँ असान्दर्भिक विषयका शिक्षकले जाँचेको भन्ने कुरा पनि आएको छ गोर्खाका छवटा विद्यालयहरूले चाहिँ यो उत्तर पुस्तिका परीक्षण गरेको जुन असान्दर्भिक व्यक्तिले र गैर विद्यार्थी शिक्षकबाट जाँच गरेको भनेर आरोपहरू पनि आएको छ होइन यसलाई चाहिँ यहाँले कसरी लिनुहुन्छ
1: अब एउटा मिसनमा लाग्दाखेरि केही तलमाथि भएको होला पक्कै पनि उहाँले भनेको कुरो जायज होला त्यो घटना भएको हुन सक्छ किन भन्दाखेरि सायद त्यहाँ त्यही विषयसँग सम्बन्धित शिक्षकहरू उपलब्ध नभए हुन सक्छ अब यी कुराहरूलाई त भोलिका दिनमा सुधार गर्ने कुरा पनि हो एउटा विद्यालयमा त्यो घटना भएछ अनफर्चुनेटली नहुनु थियो तर त्यसलाई सुधार गर्ने मार्गमा जानु पर्यो त्यसैले अब मैले के भने यो विषयलाई चाहिँ त्यति धेरै महत्व दिएर हामीले अहिले टिका टिप्पणी गरिराख्नु पनि जरुरी छैन एउटा सकारात्मक पक्ष मैले जुन भने कि यो ठ्याक्कै समयमै र अब एक महिनाभन्दा एक दिन छिटै अथवा दुई दिन छिटै नतिजा भयो त्यो राम्रो कुरालाई बोकेर हिँडौँ र गोर्खाको विषयलाई चाहिँ हो चिन्ता गर्नुपर्छ र त्यो घटना नदोरियोस् यदि उहाँहरूको हो भनेदेखि मलाई लाग्छ अब परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरेर त्यस्ता कुराहरूलाई कसरी मिनिमाइज गर्न सकिन्छ किनभने यो दायित्व भनेको विद्यालयको पनि हो शिक्षकको पनि हो यो दायित्व भनेको चाहिँ परीक्षा नियन्त्रण कार्यालयको मात्रै दायित्व पनि होइन हामी पनि लाल लाग्नु पर्यो त्यो गल्ती भएछ भने त्यसलाई कसरी सुधार्ने भन्ने विषयमा लाग्नु पर्यो त्यो गल्ती भएछ त्यसलाई चाहिँ करेक्सन पक्कै पनि गर्नुपर्छ
0: अब यो पुनर्योगकै कुराहरू छ होइन पुनर्परीक्षणको कुराहरू पनि उठेको छ भनेको अघि यहाँले उठाइसक्नुभयो कि दस वर्ष एउटा विद्यार्थीलाई चाहिँ नजिकबाट निहालेका शिक्षकहरूले हेर्ने र बाहिर एउटा कपी निश्चित समय दुई तीन घण्टा लगाएर हेर्ने शिक्षकले गर्नेमा त्यो क्वालिटी त्यो गुणस्तरमा त पक्कै त्यसमा समस्याहरू चाहिँ आउन सक्छ नै होइन जस्तो उत्तर पुस्तिका परीक्षणकै क्रममा के पनि आएको छ भने कतिपय विद्यालयहरूलाई चाहिँ तिम्रो विद्यालयको विद्यार्थीहरूको पनि उत्तर पुस्तिका मेरोमा आएको छ केही शिक्षकहरू पठाएर सहयोग गर्छौ भन्ने खालका कुराहरू पनि आएको छ तर यो चाहिँ मर्यादा विपरीत छ भनेर गएनौ भनेर कतिपय शिक्षकहरूले भनेका कुराहरू पनि सुन्यो शिक्षा ऐनले र भनौँ न नियमावलीले चाहिँ के भन्दो रहेछ
1: यो नैतिकताको प्रश्न होइन त्यस्ता कुनै छिटपुट घटनाहरू भयो भने मैले मेरो नैतिक दायित्व के हो त्यसलाई अगाडि सार्नुपर्ने हुन्छ मैले आफ्नो नैतिकता नै राखिनँ भनेदेखि त अब यस्तै मेनेजहरू आउँछ किन हरेक चीजलाई पोलिसिङ गरेर त्यसलाई कन्ट्रोल गरेर त्यसलाई दण्डी लगाएर कन्ट्रोल हुने भएको छ त्यसलाई म एज अ प्रोफेसनल म एज अ टिचर म एज अ रेस्पोन्सिबल गार्जियन होइन मैले त्यसको चाहिँ नैतिक जिम्मेवारी लिनु हो र त्यस्ता कुराहरू भएछन् भने यो मैले गर्न मिल्दैन मैले कति जाँच्न मिल्दैन मैले चिनेको मान्छे हो भन्ने त्यसको आफू पन्छिने कुरा नै त्यो उच्च नैतिकता प्रदर्शन गर्ने कुराहरू हो होइन तर फेरि पनि के भने यी विषयहरू भएछन् भने त्यसलाई चाहिँ हामी मैले व्यक्तिगत हिसाबले कन्ट्रोल गर्ने विषय हो यो कुनै राज्यतर्फबाट त्यस्ता कुनै नियम कानुन छन् भने जस्तो मलाई लाग्दैन मलाई त्यो ऐन नियममा भएको व्यवस्था होइन यो कहीँ पनि छैन
0: नैतिकताले चाहिँ
1: तर नैतिक विषय चाहिँ हो होइन मेरो जिम्मेवारी हो मैले यदि त्यस्ता कुराहरू हुन् भने म आफै टाढा हुनु पर्यो म आफैले गर्नु पाएन
0: हजुर अब यहाँ अलिकति कन्ट्रोभर्सी जस्तो पनि भयो होइन एकातिर नैतिकताले दिँदैन भनेर पन्छिने कुरा भयो त्यो एकातिर हेर्दाखेरि स्वाभाविक जस्तो लाग्छ योभन्दा अगाडि हामी चर्चा गरिरहेका थियौं दस वर्ष सँगै बसेर पढाएका विद्यार्थीको कापी चाहिँ उही शिक्षकले हेर्नुपर्ने ठाउँमा चाहिँ उसले हेर्दाखेरिको गुणस्तरमा त्यो अर्कै परिवर्तन आउन सक्छ यहाँ अलिकति
1: हो एकदम गम्भीर कुरा उठाउनु भयो त्यसैले यो परीक्षाको कुरा चाहिँ परीक्षा आफैमा पनि एउटा बायस मेजर हो मैले किन परीक्षालाई बायस बनाउँछु भने त्यो अघि तपाईँले उठाउनु भएको थियो तीन घण्टालाई विद्यार्थीलाई थुनेर कोठामा जाँच लिएर उसका विभिन्न क्यारेक्टरहरू विभिन्न क्यापासिटी गुणहरू त्यो मेजर हुँदैन थिए तर हामीले के मेजर गरिरहेछौँ भने उसले त्यो किताबमा लेखेको कुराहरू कति पढ्यो कति बुझ्यो कति लेख्यो भन्नेमा हामीले समग्र त्यो विद्यार्थीको उसको चाहिँ क्यापासिटीलाई एसेस गरिरहेछौँ
0: त्यो समय त्यो परिस्थिति
1: होइन कुन हालतमा लेखिरहेको थियो यी कुराहरू विचार नगरिकन हामीले उसलाई चाहिँ त पास भयोस् त ग्रेजुएट भयोस् त नन ग्रेजुएट भयोस् भनेर छाप लगाइदियौँ त्यो अन्याय हो त्यो इनह्युमन हो किन भन्दाखेरि उसका त थुप्रै क्यापासिटीहरू हुन्छन् जुन चाहिँ त्यो किताबभन्दा बाहिरका क्यापासिटी हुनसक्छ। त्यसो भए पास फेल भन्ने बित्तिकै भोलि के हो भने हामीले उसको भविष्यको बाटोलाई नै एक हिसाबले बन्द गरिदिइसक्नु। हेर्नुहोस् त, त्यसले यो विषय यस्तो गम्भीर विषय हो, त्यो बायसनेसबाट हामी बाहिर निस्किन सक्नुपर्छ। त्यसो भए त्यो कसले बुझेको छ भने शिक्षकले बुझेको छ, यसको ताकत कहाँनिर हो। तर फेरि प्रश्न के हो भन्दाखेरि चाहिँ म पनि बायस, म एज अ शिक्षक म बायस हुन सक्छु, हो तिमीले मेरो नैतिकताको कुरा, मैले आफ्नो नैतिकता नै घुमाएँ बेचेँ भनेदेखि त मैले अन्याय गरिरहेको हुन्छु होइन, त्यसबाट म बाहिर निस्कनु पर्यो। त्यसैले शिक्षकलाई त हामीहरूले देव भयो भने हो नि, त्यो देवत्व भनेको त तपाईँले आफ्नो बायसनेसलाई पछ्याउन सक्नुभयो मात्रै देवत्वकरण हो। तर तपाईँले आफ्नो बायस, मैले मेरो यो राम्रो मान्छे, यो नराम्रो मान्छे, यो ठिक मान्छे, यो मेरो मान्छे, तेरो मान्छे भन्नुभयो भने तपाईँ त फेरि कुनै पनि हिसाबले तपाईँ देवत्व हुनुभएन।
0: भनेपछि यहाँनिर नैतिकतालाई छोड्न भएन, तर आफ्नो विद्यार्थीको कापी चाहिँ
1: जाँच्नु पर्यो, उसको कागज उसले देख्न सक्नु पर्यो पक्कै। र त्यसैको लागि मतलब देख्ने मात्रै पनि होइन, सिकाउने पनि हो। मेरो विद्यार्थी कहाँ कमजोर छ भन्ने कुरा त जुन शिक्षक छ नि जसले पाउँछ नि, उसलाई भन्दा बढी त मलाई पनि थाहा हुँदैन, अरू कसैलाई पनि थाहा हुँदैन, जसले त्यो अर्को अँध्यारोको ठाउँमा बसेर उसको कपी जाँचिरहन्छ। त्यसैले यो होल सिस्टम नै राम्रो होइन। त्यसैले अब विभेद गर्नु पर्ने, संसारभरि यही सिस्टम हो त, संसारभरि चाहिँ शिक्षकले नै विद्यार्थीको कपी जाँच्ने हो त, हो। यो कहाँनिर फरक हुन्छ भने हामीले त्यो स्ट्यान्डर्डाइज टेस्ट लिँदाखेरि चाहिँ त्यसलाई एप्टिच्युड टेस्ट पनि भन्छौँ हामीहरू, त्यो फरक हो। जस्तो तपाईँले अब हाम्रा थुप्रै विद्यार्थीहरू बाहिर पढ्न जान्छन्, पढ्न जाँदाखेरि उनीहरूले जीआरए, स्याट, म्याट होइन, आईएलटीएस होइन जाँच दिए हुन्छन्। त्यो फेरि त्यो जाँच बाहिरको काठमाडौँ नै हुन्छ नि, अरू सहरहरूमा पनि, यी नेपालमा पनि हुन्छ। त्यो इन्टरनेसनल स्ट्यान्डर्डको जाँच हो, त्यो तपाईँले बसेर कोठामा बसेर जाँच दिन सक्नुहुन्छ, हरेक क्यामराहरूले हेरेर हुन्छ। अझ त कतिपयले अनलाइनबाट पनि आजकल अब जाँच दिन थालिन्छ। त्यो एप्टिच्युड टेस्ट भनेको फरक हो, त्यो भनेको साँच्चै तपाईँले जानेको कुरा कति हो। तपाईँको हरेक सब्जेक्टमा भनौँ ल्याङ्ग्वेजको कुरा हुनसक्छ, यदि साइन्स हो भने साइन्सको कुराहरू सोध्छ उसले, म्याथ हो भने म्याथको कुराहरू सोध्छ। यस्ता जेनेरिक सवालहरू सोध्छन् जसले गर्दाखेरि चाहिँ तपाईँ नेपाली भए पनि, अफ्रिकन भए पनि, इन्डोनेसियन भए पनि, अमेरिकन भए पनि, सबैलाई लिने जाँच एउटै हो। त्यो टेस्ट चाहिँ स्ट्यान्डर्डाइज टेस्ट चाहिँ फरक हो, तर हामीहरूले यो विद्यालय तहमा लिने जाँच भने चाहिँ फरक। त्यसैले यहाँ शिक्षकहरूको भूमिका अहम हुन्छ।
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा एसईको नतिजा र अबको तयारी बारेमा हामी चर्चा गरिरहेका छौं शिक्षाविद डाक्टर विष्णु कार्कीसँग। सब हामीले यो नतिजाको सन्दर्भमै कुराकानी गर्यौं। जस्तो 4% चाहिँ विगतको तुलनामा चाहिँ नतिजा सुधार भएको छ होइन, यो चाहिँ खास सन्तोषजनक हो त, यो 4% सुधार हुनु
1: ठिक भन्नुभयो। यो यो होइन, किन होइन भन्छु भने यो कतिपय ग्रोथ भनेको नेचुरल ग्रोथ हुन्छ। तपाईँ नपढाए पनि विद्यार्थीहरू, किन अबको संसार भनेको त्यो संसार भएन, हामीले पढ्दाखेरि किताब पाइँदैन थियो होइन, त्यो किताब बजारमा आयो भनेपछि हारालोस हुन्थ्यो, कसको बाबामा छिटो गएर किनेर ल्याउँछन् भन्ने कुराले चाहिँ उसले जित्थ्यो। त्यो अवस्थाबाट आएका हामीहरू हौँ। त्यस हुनाले चाहिँ के हो भने अबको समाज, अबको संस्कार भनेको चाहिँ अब केही चिजहरू लुकेन, शिक्षकहरूभन्दा बढी जाने विद्यार्थीहरू बसेका छन्, इन्टरनेट टेक्नोलोजीहरू, विभिन्न टेक्नोलोजीहरू छ जसले गर्दाखेरि चाहिँ त्यहाँ तिनीहरूले निरन्तर सिकिरहेछन्। टिभी मार्फत हुन्छ, इन्टरनेट मार्फत हुन्छ, विद्यार्थी विद्यार्थी बीचको पियर टू पियर कम्युनिकेसन मार्फत हुन्छ, विभिन्न मार्फतबाट विद्यार्थीले सिकिरहेछन् भने चाहिँ त्यो सिकाइ भनेको त्यो स्थिर विषय होइन, त्यो चलायमान विषय, त्यो निरन्तर भइराखेको विषय हो। त्यो ह्युमन नेचर मात्रै होइन, त्यो एनिमलहरूको इन्स्टिङ पनि हो। उनीहरू पनि सिक्छन् विद्यालयमा नभइकन, उनीहरूले पनि आफ्नो कुराहरू सिक्छन्। त भन्दाखेरि केही सिकाइहरू यस्ता हुन्छन् जुन चाहिँ नेचुरल पेसमा भइराखेको हुन्छ। 2% 4% भन्नु भनेको राज्यको कुनै विशेष कार्यक्रमले बढाएको होइन, यो यो नियमित निरन्तर बढ्ने एउटा प्रक्रिया अन्तर्गत बढेको हो। हुनुपर्थ्यो के भने यसपालि चाहिँ वास्तवमा 10% 20% बढ्नु पर्थ्यो, तर त्यसो भएन।
0: जस्तो अहिले जीपीए भनेर पछिल्लो समयमा त्यो ट्याग लागेको छ होइन, यो जीपीए अनुसार चाहिँ ग्रेडेडको जुन भविष्य निर्धारण हुन्छ यो कतिको सही हो त? यो
1: अब ग्रेडलाई चाहिँ अलिकति बढी साइन्टिफिक भन्छन् होइन, पहिलाको जुन उनीहरूले अङ्क दिन्थ्यो 100 यति भनेर, त्योभन्दा अलिकति साइन्टिफिक भन्यो। तर अलिकति हामीले हाम्रो हामीहरूको आफ्नै आर्किटेक्चर कस्तो हो, त्यो ग्रेडेड सिस्टमको आर्किटेक्चर के छ भनेर बुझ्नु पनि जरुरी हुन्छ। ग्रेडेड सिस्टमको लागि तपाईँलाई सबभन्दा पहिला के हो भनेदेखि एउटा रुब्रिक्स नै बनाउनु पर्ने हुन्छ। भनेको अर्थ तपाईँको अब ग्रेड लेभल 4 जीपीएमा चाहिँ जीपीए 1 भनेको कति हो, 1.5 भनेको कति हो, 2 भनेको कति हो, 3, 3.5, 4 अनि अझ कतिले त 4+ पनि दिन्छन् होइन, हामीहरूका 4 छ। तर त्यो 4 भनेको त्यो विद्यार्थीले कति जानेको छ भन्ने हो। त्यो रुब्रिक्सले चाहिँ यति जानेको विद्यार्थीले 4 पाउँछ भन्ने हुन्छ। अब हामीका रुब्रिक्स पनि छ जसको के हो भने त्यो टिचरले कसरी जान्छ तपाईँले तिनीहरूको कपी भोलि गएर मागेर हेर्नुहोस् कपीमा उसले त्यो फेरि स्वयं नै राखेर उसले अङ्क दिइराखेको हुन्छ 60, 65, 70 अनि उसले पाएको 70 हामीहरूले जीपीएमा ट्रान्सलेट गर्दैछौँ त्यो भनेको एकदमै ट्रेडिसनल र एकदमै क्रुड मेथड हो उसले गर्नुपर्ने के हो भने शिक्षकले पनि आफ्नो अगाडि त्यो रुब्रिक्स राखेर त्यसको बेसिसमा तिनै उसले कपीमै उसले ए प्लस बी अथवा बी प्लस अथवा ए माइनस भनेर त्यो कपीमै लेख्नुपर्ने हुन्थ्यो र उसले जस्टिफिकेसन पनि लेख्नुपर्ने हुन्छ मैले बी प्लस दिएँ भनेदेखि मैले त्यो बीको रुब्रिक्समा प्लस किन दिएँ रुब्रिक्स बीको हुन्छ र मैले बी दिएन बीमा प्लस दिएँ प्लस किन दिएँ भन्दाखेरि चाहिँ उसले बी भन्दा माथि चाहिँ एका पनि केही कुराहरू यति कुरा उसले एकको पनि समेटेको छ त्यस हुनाले चाहिँ मैले बी प्लस दिएँ एक्ज्याक्टली तपाईँले त्यसरी दिनुभयो भने बल्ल अनि त्यसले एउटा मानि राख्छ त्यसको अर्थ के हो भने विद्यार्थीले यति जानेको छ यो कन्टेन्ट यो स्किल होइन यी विषयहरू यति जानेको छ भन्ने त्यो एउटा मेजर हो मानक हो त्यो
0: भनेपछि जुन प्रविधि त भित्रियो र प्रविधिलाई हामीले भनौँ न आफूले भनौँ न प्रविधिलाई चाहिँ प्रयोग गर्ने क्रममा चाहिँ त्यहाँ अलिकति त्रुटिहरू चाहिँ रहिरह्यो
1: प्रशस्त छ अब त्यो हिसाबले हामीले शिक्षकहरूलाई तयार गर्न सकेका छैनौँ टाइम लाग्छ ठिक छ सुरुवात भइरहेछ अहिले हामी त्यही ट्रेडिसनल मेथडबाटै गरिरहेछौँ तर बिस्तारै यदि हामीहरूले यो जीपीए सिस्टमलाई नै सधैँको लागि हामीले अप्नाएको हो भने किनभने संसारका थुप्रै मुलुकहरूले जीपीए अप्नाउँछन् त्यसो हुँदाखेरि हाम्रा विद्यार्थीहरूलाई पनि विदेश जान सहज हुन्छ तर के भने हामीहरूको जीपीए र अन्तको जीपीएको एउटा चाहिँ स्ट्यान्डर्ड मेन्टेन गर्न पनि हामीले केही कामहरू चाहिँ प्रयोग गर्नुपर्छ त्यो भनेको पहिलो शिक्षकहरूलाई तयार गर्नु पर्यो जसले त्यो कपी काट्दै हुनुहुन्छ उहाँहरूलाई पनि त्यो रुब्रिक्सको बारेमा चाहिँ प्रशस्त ट्रेनिङ दियो तयारी गर्नुपर्यो त्यति हो
0: अब जीपीए आएका विद्यार्थीहरू जुन छन् होइन ती विद्यार्थीहरूको लागि चाहिँ अब त्यो अनुसार चाहिँ कुन विषय छान्ने भन्ने कुराहरू पनि रहन्छ अब त्यसको लागि चाहिँ के सुझाव दिनुहुन्छ यहाँले चाहिँ
1: अब यस्तो छ यो जीपीए जहाँबाट हामीहरूले कपी गरेर नेपालमा भित्रायौँ ती मुलुकहरूमा के छ भन्दाखेरि चाहिँ त्यो जीपीएको एउटा दुईवटा कुराहरू एकदमै स्पष्ट बाहिर आउँछ नम्बर एक जीपीए संख्या भनौँ नर्मली उनीहरूले 3-3+ भयो भनेदेखि तपाईँको एडमिसन सहज भयो त्यहाँ धेरै लफडा गर्नु पर्दैन इभन तपाईँले त्यसैलाई नै कतिपयले चाहिँ इन्ट्रान्सको रिक्वायरमेन्ट मान्छन् र भन्न लिन्छन् फेरि त्यहाँ चान्स दिनु पर्दैन 3-3+ छ भने 4 आयो भनेदेखि त्यसले अर्को चिज के पनि एट्र्याक्ट गर्छ भने अधिकांश विद्यार्थीहरू स्कलरसिप खोज्छन् चाहन्छन् होइन त्यो भनेको उनीहरूको रेस्पेक्ट पनि हो विद्यार्थीहरूको त 4 ल्यायो भनेदेखि उनीहरूले चाहिँ सहज रूपमा चाहिँ स्कलरसिप पनि पाउने व्यवस्था हुन्छ विदेशमा हामीहरूका त्यो चलन चाहिँ अझै मतलब हामीले जीपीलाई के अरे जीपीए सिस्टमलाई चाहिँ खालि त्यो स्कोर 100 कति पर्सेन्ट आयो भनेर हिजो भन्थ्यौँ आज जीपीए कति आयो भनेर सोच्छौँ भने खालि त्यो एउटा मानक मात्रै बनायौँ तर त्यसको रिलेसनसिप चाहिँ अहिले पनि इस्टाब्लिस गरेनौँ त्यसको रिलेसनसिप भर्नको लागि त्यसको रिलेसनसिप स्कलरसिपको लागि होइन त्यसमा अब यो दुईवटा कुरा चाहिँ अब बाँकी छ
0: त्यो छनौटलाई पनि होला
1: एक्ज्याक्टली विशेष छनौट पनि हो होइन तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ यावत कुराहरू त्यो जीपीएले डिटर्मिन गर्ने हो त्यो विषय हामीहरूले अझैसम्म स्पष्ट रूपमा चाहिँ भन्न बोल्न सकेका छैनौँ
0: जस्तो मलाई यहाँ जोड्न मन लागेको चाहिँ अब जीपीए कम आएको छ तर पनि अब साइन्सको लागि उपयुक्त छैन भनेर एउटा ट्याग लगाएको हुन्छ तर उसलाई एकदमै त्यसमा म केही गर्छु भने उसमा त्यो भित्रैदेखि चाह छ भने जीपीएले रोक्छ
1: हुँदैन हुँदैन र यो किन भन्दाखेरि म अहिले नै हेर्नु न धेरै कुनै पर्दैन अब भर्खर कक्षा 10 रिजल्ट आएको छ विद्यार्थीहरू भर्ना गर्न भने सबै तपाईँले छापाहरू भरि यो विज्ञापन देख्नुहुन्छ आजकल अब के हुन्छ भोलिको दिनमा भने जब यो भर्नाको अवधि सिधिँदै जान्छ कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैन हेर्नुहोस् अनि नपाएपछि तपाईँले त्यो जीपीए र त्यो ग्रेडलाई पनि कुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन् भने चाहिँ त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस् अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन् त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो त्यसले यो सबै नाटक हलुवा मात्रै देखाएको हो यो खास गरेर यो कथा व्यथा चाहिँ निजी विद्यालयहरूमा गएर देखिन्छ
0: तर यसले विद्यार्थीको भविष्य र जीवनलाई त असर पार्ने
1: ठिक होइन यस्तो हो लर्निङलाई चाहिँ तपाईँले एउटा पोइन्टमा मैले सिकिनँ त्यसो भए अब जिन्दगीभरि म साइन्स पढ्न सक्दिनँ भन्ने ट्याग चाहिँ लगाउनु मिल्दैन तपाईँ विदेशतिरको तपाईँले हेर्नुभयो भने वास्तवमा त्यस्तो त्यो भर्नाको लागि मिनिमम रिक्वायरमेन्ट मात्रै हो तपाईँले तयार गर्नु अब केही विषयहरू छन् जस्तो साइन्सको कुरा गर्नु एकछिनको लागि साइन्समा चाहिँ हो केही चिजहरू जस्तो म्याथको स्किल्सहरू साइन्सकै सब्जेक्टका केही स्किल्सहरू ज्ञानहरू पहिले हुनुपर्छ विद्यार्थीमा तर यदि उसले पूरा गर्न सकेका छैन भने उनीहरूलाई कन्डिसनल एडमिसन लिइन्छ र ब्रिज कोर्स मार्फत तिमीले साइन्सका यति कुरा चाहिँ बुझाएर हिँड्दैछौ तिमी यति कुरा चाहिँ थप पढ्नुपर्छ र यो विषय तिमीले राम्रो गर्यो भनेदेखि अनि तिमी चाहिँ मेन स्ट्रिम साइन्समा चाहिँ जान सक्छौ भनेर भर्ना लिने चलन प्रशस्त मुलुकहरूमा छ तर के चिज गर्न पाइँदैन भने तपाईँलाई अघि जुन भन्नुभयो नि मलाई साइन्स पढ्ने हो त्यति छ मैले आज पो एसी जहाँ दिँदाखेरि मैले कारणवश त्यो तीन घण्टामा मैले राम्रो गर्न सक्दिनँ तर म सक्छु भन्ने आँटो हो नि मैले पढाउन भन्नु त्यो त इनह्युमन भयो उसलाई मैले जीपीएको बेसिसमा रिजेक्ट गर्ने हो भनेदेखि त मैले यो एजुकेसन इन्स्टिट्युसन चलाएको थिइनँ
0: त्यो वातावरण छ त विद्यालय
1: छैन हामी कहाँ छैन त्यही भने यो हामी नाटक गर्दैछौँ त्यो सिकाउने तागत त हुनु पर्यो नि विद्यालय खोलिसकेको
0: त्यसो भए यो इन्ट्रान्स इक्जाम भनेर जुन दिन्छ नि यो एसई पछि नै लगत्तै त्यो के को लागि त भर्खरै एसई दिएर आएको छ फेरि त्यहाँ गएर पढ्नु छ उनीहरूबाट शिक्षा प्राप्त गर्नु छ त्यहाँबाट फेरि नयाँ उसले भनौँ न त्यो ज्ञान सिपहरू सिक्नु छ यो इन्ट्रान्स चाहिँ किन त
1: अब इन्ट्रान्सको सुरुवात

0: अनि के हो भने केही निजी विद्यालयहरू उनीहरूका चाहिँ विद्यार्थीहरूको प्रेसर बढी भयो, भर्नाको प्रेसर बढी भयो, त्यसलाई कन्ट्रोल गर्नको लागि एउटा कन्ट्रोल मेकानिजमको रूपमा एन्ट्रान्स सिस्टम चाहिँ अगाडि आएको हो। क्वालिफायर होइन, यी सबै एन्ट्रान्स इक्जाम पास गरेका विद्यार्थीले राम्रो गरे पनि छैन, होइन भने त सबैले राम्रो गर्नुपर्ने नि। 100 मा 100 विद्यार्थीले 100% राम्रो नतिजा ल्याउनु पर्ने नि निजी विद्यालय, त्यो छैन नि नतिजा, होइन। त्यसो भए यसले के देखाइरहेछ भने त्यो एन्ट्रान्सलाई हामीले एउटा हलुवा बनाइदिएका छौँ। अब हेर्नुहोस्, अबको गति हेरिराख्नुहोस् भोलिका दिनमा, किनभने विद्यार्थी कम भन्दा कम उत्तीर्ण हुँदैछन् र अब सँगसँगै केही सार्वजनिक विद्यालयहरू पनि अब राम्रो स्तरीय विद्यालयहरू चाहिँ निस्किँदै आइरहेछन्। त्यसले गर्दाखेरि एउटा कम्पिटिसन चाहिँ निजी विद्यालयमा अब चाहिँ हुन्छ। हेर्नुहोस् है, त्यो हुँदाखेरि के हुन्छ भने यो एन्ट्रान्स लिने के लिने होइन, म्याथमा यति जिपिए अथवा साइन्समा यति जिपिए भन्ने जुन पहिलाको एउटा हवा थियो, अब त्यो मिनिमाइज भएर जान्छ, किनभने विद्यार्थी नै पाइँदैन। त्यसले गर्दाखेरि यो इन्ट्रान्स एक्जाम लिने भनेको त्यसको पछाडिको ठूलो इकोनोमिक्स छ। मैले अघि पनि ब्रिफली कुरा गरेको थिएँ, त्यो जुन दिन हामीले जाँच रोक दिन्छौँ त्यो दिन यी धेरै निजी विद्यालयहरू बन्द हुन्छन्। उनीहरूको आमदानीको स्रोत भनेकै यिनै जाँचहरू हुन्, वान आफ्टर एनदर एक्जाम। भर्खर एसी दिएर पास गरेको बच्चा उसले सरासरी 11 पढ्नु पाउनु पर्ने होइन, अब अर्को इन्ट्रान्सको लफडा लगाइदिए, ऊ हिजोदेखि उनीहरू चाहिँ अब ट्युसन कता कोचिङ क्लास कता के पढ्न थालिसक्यो होइन, त्यहाँ अर्को बिजनेस छ। तपाईँ बाग बजार त्यो उसको एरिया हेर्नुभयो भने सबै कोचिङ ट्युसन सेन्टर हो त्यो। अनि यो सबै हामीले के गरिरहेछौँ भने नि यो एक किसिमको धन्दा चलाइरहेछौँ, यहाँ जाँच लिने, पास गर्ने, फेल गर्ने, तयारी गर्ने, के गर्ने, अनि 11 गएर इन्ट्रान्स लिने, अनि फेरि 12 गएपछि फेरि अर्को जाँच हुन्छ उसको। हेर्नुहोस् है,
1: भनेपछि
0: जाँचै जाँचले त्यो विद्यार्थी 12 पढुन्जेल यति हायल घायल भइसक्छ कि अब जिन्दगी पढ्दिन भन्ने मानसिकता बनाउँछ उसले, त्यहाँबाट बाहिर निस्किनु पर्यो कि। र के चिज हामी सबैले बुझिदिनु पर्यो, निजी विद्यालयले बुझिदिनु पर्यो, सामुदायिक विद्यालयले बुझिदिनु पर्यो, राज्यका निकायहरूले बुझिदिनु पर्यो के भने जाँचले गुणस्तर बढ्दैन, पिरियड। पढाएपछि मात्रै गुणस्तर बढ्ने हो, पढाउनु पर्यो नि। जाँचमाथि जाँच लिने एउटा हलुवा क्रिएट गरिदिने, विद्यार्थीहरूलाई चाहिँ एकदमै डिमोटिभेट गर्ने, होइन त्रासको वातावरण, त्रास हुन्छ नि बच्चाहरूलाई, तर हामीलाई पनि जाँच दिनु पर्यो भनेदेखि गाह्रो हुन्छ नि भोलि हो। त त्यो अवस्था किन क्रिएट गरिरहेको छ कि भन्नु पर्यो, औँला उठाएर च्यालेन्ज गर्न सक्नु पर्यो मलाई कि होइन जाँचले गुणस्तर बढ्छ भनेर, तर जाँचले गुणस्तर बढ्ने होइन। त्यसैले यो पाटो त साह्रै दर्दनाक पाटो हो।
1: भनेपछि परीक्षा कस्तो हुनुपर्ने थियो जसले गर्दा विद्यार्थीलाई पनि एकदमै मेरो परीक्षा आउँदैछ म अब त्यसको लागि भनेर हुतुती होस् होइन, टिचरलाई पनि अब मैले चाहिँ विद्यार्थीलाई केही गर्दैछु भने उसलाई पनि त्यो खालको एउटा मनमा त्यो आओस् होइन, कस्तो हुनुपर्ने थियो?
0: एकदम इम्पोर्टेन्ट कुरा गर्नु। अब मैले यसलाई अलिकति मेडिकल साइन्सले अलिकति जोडेँ, जस्तो भनौँ म बिरामी भए, सबभन्दा पहिला के हुन्छ भन्दाखेरि टेस्ट गरौँ भन्ने हुन्छ, ब्लड टेस्ट गरौँ अथवा युरिन टेस्ट गरौँ अथवा एक्सरे गरौँ अथवा केही गरौँ, त्यो पनि जाँच हो भाइदेऊ, त्यो पनि टेस्ट हो नि त। त्यो टेस्टले के हो भन्दाखेरि डाक्टरलाई के दिन्छ भने मैले कस्तो भएको छ रिफर गर्नको लागि एउटा नाटक बनाउन, उसलाई प्रिस्क्रिप्सन बनाउन, उसलाई त्यो चिजले मदत गर्छ। मलाई पनि के हुन्छ भने मेरो ब्लडमा केही खराबी रहेछ, मैले औषध देखाउनुपर्छ। एक्ज्याक्टली त्यो जाँच मलाई पनि त्यो टेस्ट गरौँ भन्ने लाग्छ कि कतै टाउको दुख्यो, कतै पेट दुख्यो, कतै के हो भने के बिग्रियो के टेस्ट गरौँ, त्यो चाहनाभित्रैबाटै आउँछ कि म निरोगी हुँ भन्ने चाहना कसलाई हुँदैन। हो, परीक्षा पनि त्यही हो, मैले सिकौँ, म जानौँ, म बुझौँ, म कहाँ कमजोर छु भनेर जान्ने हिसाबले त्यसलाई अगाडि ल्याइदिनु पर्यो। अनि त्यसपछि विद्यार्थी र शिक्षकको बिचमा के हुनु पर्यो, सहकारी हुनु पर्यो। अब भन्नुहोस् त हामीहरूको के भइरहेछ भन्दाखेरि त्यो जाँच शिक्षकको लागि होइन मेरो लागि हो, मलाई के फाइदा हुन्छ त्यो ब्लड टेस्टको नतिजा लिएर, अनि औषधि मैले खाने हो र भने मैले लेख्ने हो र औषधि होइन, त्यो टेस्टको नतिजा, ब्लड टेस्टको नतिजा मेरो लागि हो र त्यो टेस्टको नतिजा त डाक्टरको लागि हो नि, के कस्तो औषधि दिने भनेर। एक्ज्याक्टली यही प्याराफ्रेज हामीहरूले चाहिँ विद्यालय सिस्टममा गर्नु पर्यो, जसले गर्दाखेरि चाहिँ शिक्षकले बुझोस् यो विद्यार्थीको के कमजोर छ र त्यो के इनपुट दिनुपर्छ भन्ने उसले बुझोस्, विद्यार्थीले पनि के थाहा पाओस् कि म कहाँ कमजोर छु भनेर त्यो अङ्कबाट देखियोस्। त्यो सेल्फ टेस्ट, तपाईँले आफ्नो वेट लिनुहुन्छ लिनु नि, कहिले काहीँ वेट लिनुहुन्छ नि त्यो उसमा बसेर स्केलमा उभिएर, त्यो भनेको त मेरो लागि हो नि, म ए मेरो त वेट त बढेछ त अब त केही घटाउनु। यी चिजहरू तपाईँले जब त्यसलाई सेल्फ इम्पावरमेन्टको लागि अथवा सेल्फ अन्डरस्ट्यान्डिङको लागि तपाईँको आफ्नै कन्जम्सनको लागि भनेर ठान्नुहुन्छ नि, अनि त्यहाँ एउटा ब्युटिफुल सहकारी हुन्छ डाक्टर र मरिजको बीचमा, शिक्षक र विद्यार्थीको बीचमा, त्यो वातावरण हामीले बनाउनु पर्छ। तर हामीले यो यो इक्जामलाई चाहिँ एकदमै हलुवा बनायौँ र एन्ड अफ द ग्रेड, एन्ड अफ द लेभल लिने जाँच भनेको, यसरी पटक पटक लिने जाँच भनेको चाहिँ एकदम घातक विषय हो, यो गर्नु हुँदैन, पढाउने कुरामा जोड दिनु पर्यो।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी एसईको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गरिरहेका छौं। शिक्षाविद डाक्टर विष्णु कार्की

0: संघको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
0: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
1: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
0: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
1: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
0: सिप्रोदी तथा टाटा मोटर्सको सहकार्यमा
1: कार्यक्रम सड़क र सवारी।

0: world's number one tire brand.
1: Classic Deco's 16th anniversary offer. Jati ma paayu, kheti ma paayu. Budget ra package tapai ke rozaiko. Aba internet TV ra Wi-Fi 6 router pani kheti mai paincha. Classic Deco kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jati ma paayu, kheti ma paayu.
2: एक वर्ष देखि पांच वर्ष सम्म का सबै बालबालिकाहरूलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना.
3: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो. हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ.
2: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ. स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ. समय बिहान 7 बजेदेखि 1 बजेसम्म. ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन.

0: स्नेह ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा एसईको नतिजासँगै गुणस्तर सुधारका लागि गर्नुपर्ने काम र विद्यार्थीले गर्नुपर्ने अबको तयारी बारेमा शिक्षाविद डाक्टर विष्णु कार्कीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा। हामी विभिन्न समस्याको बारेमा कुराकानी गर्यौं, सकारात्मक हुँदाहुँदै पनि यसभित्रका विभिन्न समस्याका बारेमा चर्चा पनि गर्यौं होइन। जस्तो एसई र अबको भनौँ न एउटा विश्वविद्यालयमा एसई पछि जाने भनेको विश्वविद्यालय नै हो, यो दुई बीचको सम्बन्ध जुन छ नि, यो कनेक्सनलाई चाहिँ कसरी जोड्ने काम भइरहेको छ अथवा यो बीचमा चाहिँ दूरी के छ?
2: यो वास्तवमा अहिलेसम्म आजका दिनसम्म हामीहरूले नसोचेको पाटो के हो भने यो दुईटा बेग्लै सिस्टम छ अमेरिका नेपालमा, अन्त पनि छ मुलुकहरूमा। युनिभर्सिटीहरू भनेको प्रायः स्वायत्त संस्था हो, त्यो चाहिँ गभर्मेन्टको सिस्टमसँग त्यति अलाइन्ड अथवा कनेक्टेड हुँदैन। हामीहरूका पनि छैन, हामीहरूका झनै छैन। तर के चिज चाहिँ कनेक्टेड हुन्छ भन्दाखेरि त्यो करिकुलमहरू, पेडागोजी पढाउने तरिकाहरू होइन। र चाहिँ त्योभन्दा पनि महत्वपूर्ण पाटो के हो भने यो विद्यार्थीहरू भनेको दुईटा कुरा हो। एउटा विश्वविद्यालयको लागि चाहिँ स्रोत हो, यिनी विद्यार्थीहरू गएर युनिभर्सिटीमा पढ्ने हुन् अथवा युनिभर्सिटीको लागि चाहिने जुन चाहिँ संख्या हो त्यो संख्या यिनीहरूले फुलफिल गर्ने हुन्। त्यस हुनाले उनीहरूले आफ्नो स्रोत चाहिँ बिर्सिनु भएन। एकछिनको लागि मानौ न, हामीहरूका जुन धारामा पानी आउँछ नि त्यसको मुहान त कतै छ नि। त्यो मुहान भनेकै के हो भने विद्यार्थी हो युनिभर्सिटीको लागि। हाम्रो धाराको पानीको मुहान भनेको जहाँ कतै छ एक्ज्याक्टली त्यही हो, यो मुहान भनेको त्यो विद्यार्थी। त्यस हुनाले यो विद्यार्थीहरूप्रति युनिभर्सिटीहरूको लगानी लगाव चाहना के छ? तर हेर्नु, म जहाँ पढ़ विदेशमा त्यहाँ चाहिँ उनीहरूको पकेट स्कूल्सहरू आफैले आइडेन्टिफाई गरेका स्कूल्सहरू, किनभने उनीहरूलाई विद्यार्थी चाहिन्छ, सबैले राम्रो विद्यार्थी चाहिन्छ हेर्नुहोस् त, उनीहरूलाई चाहिने राम्रो विद्यार्थी कसले उत्पादन गरिदिने हो? त्यो कुनै युनिभर्सिटी अनुरूप चिनिन्छ, यसकारण चिनिन्छ कि उसले राम्रो विद्यार्थीहरू उत्पादन गर्छ, राम्रो प्रोडक्टहरू उसले सृजना गर्छ होइन, के अरे वैज्ञानिकहरू तयार गर्छ, त्यस हिसाबले त्यो युनिभर्सिटी चिनिन्छ। त्यो तयार गर्न त उसले राम्रोभन्दा राम्रो विद्यार्थी पाउनु पर्यो नि। जसरी कुनै खानेकुराहरू उत्पादन गर्दाखेरि राम्रो चामल, राम्रो दाल, राम्रो तरकारी हामी सबै खोज्छौँ नि भन्छमा, एक्ज्याक्टली त्यो राम्रो राम्रो चिज भएपछि नै अनि खानेकुरा पनि राम्रो हुन्छ, एउटा कुनै प्रोडक्ट राम्रो हुन्छ। त्यो सबैको चाहना के हुन्छ भने राम्रो विद्यार्थी हो। हामीहरूका दुर्भाग्य के हो भने उनीहरू चाहिँ युनिभर्सिटीहरू डिलमा बसेर विद्यार्थी कुरिरहेको हुन्छ। होइन नि, तल हेर्नु पर्यो नि उनीहरूको स्रोत मुहान कस्तो छ, धमिलिएको छ, फोहोर छ, आखिर त्यही बच्चाहरू पुग्ने हो नि युनिभर्सिटी
1: भनेको। युनिभर्सिटी विद्यालयसम्म पुग्नु पर्यो
2: हो, एब्सोल्युटली उनीहरू लगानी पनि गर्नु पर्यो, रिसर्च पनि गर्नु पर्यो युनिभर्सिटीले, किन विद्यार्थीहरू किन कमजोर विद्यार्थी आइरहेको छ युनिभर्सिटीमा। एक समयमा एकपटक दोहोरी भएको छ हेर्नु, शिक्षकहरू र चाहिँ युनिभर्सिटी, विद्यालय र युनिभर्सिटीको बीचमा के युनिभर्सिटीहरू विद्यालयले के भन्यो भन्दाखेरि तिमीहरूले तयार गरेर पठाएको टिचरहरू काम नलाग्ने टिचर, एकदम कमजोर टिचर पठायो भने। मैले दुई कुरो गर्दैछु, युनिभर्सिटीले के भन्यो, होइन तिमीले पठाएको विद्यार्थी अलरेडी कमजोर थियो, हामीले त पढाउनुसँगै पढाएको हो, कति गर्ने, अनि तिमी टिचर भएर तल गएका हुन् भनेर यसरी विद्यालयले युनिभर्सिटीलाई दोष दिने, युनिभर्सिटीले विद्यालयले दोष दिने, त्यसरी किता काट गरेर बस्ने होइन नि। युनिभर्सिटी किनभने युनिभर्सिटीसँग विद्यालयभन्दा धेरै क्षमता छ, त्यहाँ जान्ने प्रोफेसरहरू हुन्छन्, त्यहाँ धेरै रिसोर्सेसहरू छ, त्यसो हुनाले त्यो कुराहरू उनीहरूले प्रशस्त रिसर्चहरू गर्छन्, त्यो रिसर्चहरू अनुसन्धानहरू अब विद्यालयलाई कसरी सुधार गर्ने भन्ने विषयमा उहाँहरू पनि लाग्नु पर्यो, उहाँहरूले तयार गर्नु पर्यो। स्रोतमा जुन पानी धमिलो छ त्यसलाई शुद्ध बनाउने काम युनिभर्सिटीको पनि हो। तर उनीहरू युनिभर्सिटीहरू अब यसरी भयो, अब पारको परीक्षा नहुन्जेलसम्म उनीहरू चुप्लाएर बसेका छन्, कहीँ केही झिङ्गो मुसो केही हलचल छैन युनिभर्सिटीको। अनि अब हेर्नु, त्यो परीक्षा हुँदाहुँदै, बाह्रको परीक्षा हुँदाहुँदै सबै त्यो ब्याचलर्सकादेखि लिएर युनिभर्सिटीका मान्छेहरू त्यहाँ ढोकाढोका पुगेका हुन्छन् विद्यालयमा। त्योभन्दा 6 महिना अगाडि पुगेका हुन्थ्यो नि त, कहीँ टिचरले पढाएर छैन भने युनिभर्सिटीको एकजना प्रोफेसर गएर पढाउनु हुँदैन साइन्सको कुरो,
1: त्यो जनशक्ति छ त हामीसँग
2: एकदमै छ। अहिलेका युनिभर्सिटीका प्रोफेसरहरू काम नपाएर बसेका छन्, मैले तपाईँको मिडियाबाट खुलेर भन्दैछु, छैन काम, विद्यार्थी छैन। तपाईँ गएर त्रिभुवन विश्वविद्यालयकै फ्याकल्टीहरू हेर्नुहोस्, मैले कुनै एउटा फ्याकल्टीको नाम लिइनँ, थुप्रा फ्याकल्टीहरू छन् जहाँ विद्यार्थीको संख्या अलमोस्ट शून्य छ, प्रोफेसरहरूको संख्या तपाईँले 8 दर्जना, 12 जना, 15 दर्जन पाउनुहुन्छ। त्यहाँ झिङ्गामारेर बस्नुभन्दा विद्यालय गएर पढाउनु पर्यो नि।
1: भनेपछि हाम्रा विश्वविद्यालयकामा जुन हुनुपर्ने थियो विद्यार्थीहरू, त्यो विद्यार्थी विश्वविद्यालयमा नगए हराए चाहिँ कता?
2: एक्ज्याक्टली, अब समस्या के हो भन्दाखेरि चाहिँ ती विद्यार्थीहरू एक त युनिभर्सिटी यति धेरै भए कि त्यसको लागि हाम्रै विद्यार्थी उत्पादनहरू भनौँ हिजोको दिनमा एसईमा चाहिँ 100 में 100 पास हुन्थे र एकछिन मानौ अहिले जुन कक्षा 12 को जाँच चलिरहेछ सायद सक्यो होला ती विद्यार्थीहरू पनि 100 में 100 पास भए भने पनि हामीसँग यति धेरै युनिभर्सिटी छन् कि त्यसको लागि यी विद्यार्थीहरूले सङ्केत हुँदैन तपाईँको 70-75-80% जति त्रिभुवन विश्वविद्यालयका अङ्ग क्याम्पसहरू यिनीहरूमा खर्च हुन्छन् अर्को 5-7%-8-10% काठमाडौँ युनिभर्सिटीले लान्छ गर्दाखेरि 80-90% त यो दुईवटा युनिभर्सिटीले खाइसक्छ अब बाँकी 24 युनिभर्सिटीले गर्ने के हो
1: ठुलो संख्यामा प्लस टू सकिएपछि विदेश
2: मैले भने विद्यार्थी कहाँबाट पाउने हो त्यसैले के हो भने उहाँहरूले अब यो विषयमा ध्यान दिनु पर्यो खालि त्यहाँ युनिभर्सिटीमा ढोका रुँगेर बस्ने होइन कि मैले युनिभर्सिटीका चाहिँ त्यहाँका म्यानेजमेन्टको लागि मैले कुरा गर्दैछु
1: यसको लागि विश्वविद्यालय र विद्यालयले मात्र टाउको दुखाउने कि सरकारले पनि केही योजना बनाउनु पर्यो त
2: अब हेर्नुहोस् यो सरकार र युनिभर्सिटीको बीचमा एउटा खाडल के छ भन्दाखेरि युनिभर्सिटी हुन त सरकारकै बजेटबाट चल्ने युनिभर्सिटी हो तर पनि उनीहरूले एउटा आफ्नो स्वायत्तताको चाहिँ खोल ओडेका छन् हामी स्वायत्त हौ भन्छन् होइन पैसा चाहिँ फेरि सरकारले दिनुपर्छ होइन भने तागत छैन चल्ने तर जसुकै होस् त्यहाँभित्र रेगुलेट गर्ने तागतमा अब सरकार भन्नाले शिक्षा मन्त्रालय भन्यो होला होइन शिक्षा मन्त्रालय त्यो तागतमा छैन अहिले बुझेसम्म अब प्रधानमन्त्री चाहिँ कुलपति भएको नाताले त्यहाँबाट केही कन्ट्रोल हुन सक्ने हो तर त्यो भन्दा पनि उहाँहरू स्वायत्त संस्था भएको नाताले आग्रह के हो भने उहाँहरू तल झर्नु पर्यो त्यो तल हेर्नु पर्यो त्यो मुहानमा उहाँहरूले योगदान गर्नु भएन भने युनिभर्सिटी मात्रै सुक्ने प्रश्न होइन यो हाम्रो शिक्षा पनि सुकेर जान्छ हो गुणस्तर खस्केकै हो त्यो गुणस्तर बढाउनेमा उहाँहरू पनि इक्वली जिम्मेवार हो अब त्यो शिक्षकलाई मात्रै दोष दिने विद्यालयलाई मात्रै दोष दिएर बस्ने होइन उहाँहरूको काम छैन भने तल झर्नु पर्यो
1: नयाँ सरकार आएपछि शिक्षाको जुन अब यो परीक्षाको सवालमा जुन राम्रो सुधारहरू आएको छ होइन जुन अघि यहाँले भन्नुभयो कि पटक पटक परीक्षा दिइराख्नु पर्ने र त्यहाँ विद्यार्थी शिक्षक र अभिभावकलाई हुने त्यहाँ जुन खालका ठूला समस्याहरू छन् त्यसलाई समाधान गर्नको लागि र अघि यहाँले ठ्याक्कै शब्दमा भन्नुभयो शिक्षामा भएको ठगी हो यसलाई चाहिँ हटाउन यो जराईबाट चाहिँ उखाल्नको लागि चाहिँ सरकारले के गर्नु पर्यो
2: दुईटा काम गर्नुपर्ने हुन्छ एउटा हामीले तय गरौँ कुन चाहिँ लेभलमा हामीलाई सर्टिफिकेसन त्यो सर्टिफिकेसनको बाटो चाहिँ गम्भीर किन पनि छ भने हामीहरूको जुन रिजनल एउटा स्थिति छ हाम्रा विद्यार्थीहरू भारतमा पढ्न जाने भारतसँगको जुन सम्बन्ध हो नि यता पढ्ने उता बिहाबारी चल्ने उताबाट उताका मान्छेहरूको यता बिहाबारी चल्ने यी यावत कुराहरूले गर्दाखेरि सँगसँगै पढ्न जाने कुरा पनि भनौँ न अब एसई पास गरेपछि अथवा कक्षा 8 पास गरेपछि इण्डिया पढ्न जाने अथवा इण्डियाका यता पढ्न हुने भने ती विषयहरूले पनि एक किसिमको चाहिँ सिस्टम बीचको सहकार्य चाहिँ माग्दो रहेछ नेपाली शिक्षाको र भारतीय शिक्षाको त्यसमा त्यो बोर्डरमा चलेका सर्टिफिकेटहरूको मान्यताको सवाल हो त्यो हिसाबले हामीहरूले एक समय जतिखेर चाहिँ 10 खारेज गर्नुपर्छ भन्यो त्यो 10 केहीसम्म हामी रिटर्न गरौँ भन्ने पछाडिको लजिक के थियो भने इण्डियामा 10 जाँच लिइन्छ अझै पनि र 12 पनि लिइन्छ र अनि यहाँका 10 पास गरेका विद्यार्थीहरू उहाँ गएर पढ्ने उनीहरूले तिनीहरूलाई रोक्न भएन यिनीहरूलाई यो सर्टिफिकेट दिनुपर्छ भन्ने कुरा गरियो त्यो उहिलेको कुरा हो 2009-10 कुरा हो होइन आज हामी तपाईँको चाहिँ झन्डै 16 यता आइसक्यौँ त अब त पुग्यो नि अब त हाम्रो आफ्नो स्तर बनाउनु पर्यो नि आफ्नो मानक बनाउनु पर्यो नि हामी त हाम्रो कुराले चिनिने हो नि अरूको कुराले चिनिने होइन त्यस हुनाले पनि अब बेला के भएको छ भन्दाखेरि चाहिँ हामीले एउटा मानक बनाऊ हामीले राष्ट्रिय स्तरको जाँच लिने भनेको कठिनमा हो मैले भन्दाखेरि दुईवटा लेभलमा एकदमै जरुरी छ एउटा किनभने हाम्रो नीतिले र संविधानले के भन्छ भने कक्षा 1-8 निशुल्क हो अनिवार्य हो त्यो अनिवार्य हो राज्यको दायित्व हो अब यहाँभित्र चाहिँ परिवारले के भन्नु पाएन अथवा मैले के भन्नु पाइनँ भने मेरो छोराछोरीलाई म पढाउँदिनँ भन्नु पाइनँ त्यो राज्यको पनि दायित्व हो परिवारको पनि दायित्व होइन अनिवार्य हो सबैको लागि अनिवार्य तर कक्षा 8 अनिवार्य होइन र यो विषयमा एकदमै चर्को बहस आवश्यक छ हेर्नुहोस् यदि कक्षा 8 उसको राज्यको जिम्मेवारी हो भने कक्षा 8 गर्ने के हो त्यो जिम्मेवारीमा हामीले बहस गर्न जरुरी छ र अहिलेसम्म के भइरहेछ भने 8 राज्यले के भन्यो भने अरू कुरो थाहा छैन विद्यालय छ आऊ तिम्रो छोराछोरी पढाऊ म अरू कुरो जान्दिनँ मैले पनि के गरेँ मेरो बच्चालाई चाहिँ मैले 8 जबरजस्ती पढाएँ अब 8 हेर्नु है म एकदमै गम्भीर कुरा गर्दैछु 8 राज्यको दायित्व के हो मैले त जबरजस्ती राज्यले भन्या भएर अदरवाइज मेरो बच्चाले कुनै सिप सिक्थ्यो जुन सिपहरू विद्यालयमा पढाइँदैन उदाहरणको लागि कार्पेन्ट्रीको कुराहरू होइन हामी नेपाल काठमाडौँ खाल्डो भन्या त यति यो उसमा चाहिँ तपाईँको चाहिँ कला में तो बेजोग हस्तकला भयो अरु कले होइन विभिन्न किसिमका कलाहरू हामी तिब्बत सम्म र विभिन्न ठाउँसम्म हामी पुर्याउँथ्यौं तिमी स्कूल गएर पढ्यौ र भने अझै पनि स्टिल टुडे तपाईले पाउनुहुन्छ है ललितपुर वरिपरि पाउनुहुन्छ थुप्रा यस्ता आर्टिजनहरू छन् जसले चाहिँ पुस्तौंदेखि त्यो पेसा चलाएर आएका छन् ब्युटिफुल कलाकृतिहरू बनाउनुहुन्छ उहाँहरूले विश्वमै चर्चित बनाउनुहुन्छ उहाँहरूले त्यो विद्यालयमा सिकिँदैन भाइ तर मेरो छोराछोरीले पनि त त्यस्तै कलाकृतिहरू सिक्थ्यो होला नि स्किल्सहरू सिक्थ्यो होला नि मलाई राज्यले के भन्यो भने होइन विद्यालय पठाउनुपर्छ आठसम्म पढाउनुपर्छ होइन अब आठ पछि दायित्व कसको मैले त राज्यले भनेर पढाएको हो मेरो टाइम आठ वर्षको टाइम मैले विद्यालयमा बिताएँ जहाँ मैले राम्रो पढ्न पाइनँ मैले राम्रो सिक्न पाइनँ मैले केही पनि सिप गेन गरिनँ भोलिको मेरो भविष्य अबको ग्यारेन्टी कसले गरिनँ
1: कतिपय नन ग्रेडेड विद्यार्थीहरू जो पढाइमा कमजोर छ तर उसको आफ्नो स्किल हुन्छ नि
2: एक्ज्याक्टली
1: त्यसलाई कहाँ युज गर्ने
2: उसको इन्ट्रेस्ट उसको स्किल कहाँ युज गर्ने हो अब उसलाई भार नदेऊ भनिदिने हो ल थ्याङ्क यू आजसम्म पढ्यो आठसम्म अब तिमी जे गर्छौ गर होइन नि त्यसले अब राज्य पनि आउनुपर्छ कि शिक्षा अनिवार्य नगर म दिन्न तिमी जेसुकै गर भन होइन भनेदेखि चाहिँ आठसम्म तिमीहरूले दिए हो मैले पढेँ अब के हो जिम्मेवारी राज्यको तिमीले कहाँ लगेर ठेगान लगाउँछौ कहाँ लगेर रोजगार दिन्छौ कहाँ लगेर मेरो करियर बनाउँछौ तिमीले बाटो बनाऊ तिमीले बाटो देखाऊ
1: जस्तो अघि यहाँले भन्नुभयो नि युनिभर्सिटीमा विद्यार्थीहरू छैनन् एकातिर अर्कोतिर विद्यार्थीहरू नन ग्रेजुएटहरू धेरै छन् नन ग्रेजुएट विद्यार्थीलाई र युनिभर्सिटीमा यस्तै खालका सिपमूलक तालिमहरूसँग जोडेर विद्यार्थीलाई अघि यहाँले भन्नुभयो जस्तै विश्वमा चर्चित बनाउन सक्छौ नि हामीले
2: पक्कै पनि ठुल्ठुला मान्छेहरू धन मान्छेहरू तपाईँले एकचोटि लिस्ट डाउन गर्नुहोस् त ती मान्छेहरू एकदमै धेरै पढेका मान्छेहरू होइन यस्तै सोच यस्तै जाँगर यस्तै चिन्तन भएका मान्छेहरू राइज गरे हो नि किन राइज गरे उनीहरूलाई राज्यले अपर्च्युनिटी दियो त्यो अपर्च्युनिटी हामीले पनि दिनुपर्छ जसले के चिज होइन भन्दाखेरि मैले स्कूलमा कुनै ग्रेड पढ्न सकिनँ कुनै लेभल पढ्न सकिनँ त्यसमा मसँग क्षमता नै छैन भन्ने होइन क्षमता बढाउने कुरा त राज्यले अपर्च्युनिटी दिएपछि त मान्छेको त क्षमता त बढ्दो रहेछ हो त्यो ओपन अप गर्नु पर्यो त्यसैले युनिभर्सिटीहरूले पनि यी कुराहरू जुन खेर गइरहेको छ नि त्यो विद्यार्थी त खेर गएको हो नि त्यो उसको मात्रै भविष्यको कुरा होइन कि हामीहरूको जनशक्ति पनि खेर गएको हो नि त्यसैले त्यो हिसाबले हामीहरूले यसलाई चाहिँ युटिलाइज गर्ने युनिभर्सिटी चलाउने कुरा पनि हो सँगसँगै हामीहरूले एकदमै प्रोडक्टिभ मान्छेहरू जेनेरेट गर्ने पनि हो त्यो हिसाबले त युनिभर्सिटी कहिले पनि लागेन र राज्य पनि लागेन
1: भनेपछि युनिभर्सिटीले पनि आफ्नो करिकुलम जुन छ नि पाठ्यक्रममा चाहिँ परिवर्तन यो एकरो पढाइमा मात्र होइन कि सिपमूलकतिर पनि जोड़ दिनु पर्यो
2: एउटा गम्भीर गल्ती कहाँनिर भइरहेछ भन्दाखेरि हामीहरूले जुन पाठ्यक्रमहरू डिजाइन गर्यौं स्कूल लेभलको होस् अथवा युनिभर्सिटीको हो त्यो हामीले कपी गरेर त्यसैलाई फलो गरेर कहीँबाट कपी गर्यौं अब कुनै देशको मैले नाम लिइनँ
1: अझै पनि कण्ठ गरेर जुन परीक्षा दिने
2: त्यो कपी गरेर ल्याएको करिकुलमले के चिज गरिरहेको छैन भन्दाखेरि अघि तपाईँले जुन भन्नुभयो नि हामीहरूका जुन नयाँ नयाँ सिपहरू सृजना भइरहेछन् नयाँ नयाँ सिपहरूको जुन आवश्यकता भइरहेछ हिजो भन्नु आजभन्दा 50 वर्ष अगाडि नेपालमा त्यति प्लम्बिङ स्लम्बिङको कुरा थिएन हामी गएर धारामा इनारमा गएर पानी तानेर खाने हो तर अब त के हो भने प्लम्बिङ त घर घरमा कोठा कोठामा गर्नुपर्ने हो इलेक्ट्रिसिटीको कुरा 50 वर्ष अगाडि हामीहरूका चाहिएको थियो र भने इलेक्ट्रिसिटी थिएन नि टुकी बाल्ने हो तर अब सिस्टमले के डिमान्ड गर्यो भने यस्ता नयाँ नयाँ कुराहरू अब भनौँ मोबाइल टेक्नोलोजी छ घर घरमा मान्छे मान्छेमासँग ल्यापटप छ मोबाइल छ एभ्रिथिङ छ अब त्यो टेक्नोलोजीलाई पनि मर्मत गर्ने सम्भार गर्ने यावत कुराहरूको अब त्यो विषयका नयाँ नयाँ जुन डिमान्डहरू भइरहेको छ नि त्यो विषयलाई पनि पढाउने सिकाउने र दक्ष बनाउने काम त छ नि त थुप्रो खै लागेको हामी त्यही करिकुलम हिजो जतिखेर चाहिँ उही घोक्ने पढ्ने जाँच दिने पास गर्ने कन्सेप्ट भन्दा बाहिर त न युनिभर्सिटी निस्किन सक्यो न विद्यालय निस्किन सक्यो त्यसमा एउटा टोटल त्यो रिफर्म चाहिँ दुवै लेभलमा गर्न जरुरी भइसक्यो
1: अब यसमा अभिभावकलाई के सुझाव दिनुहुन्छ अब जीवनभरको कमाई चाहिँ छोराछोरीको शिक्षामा लगानी गर्नुपर्ने बाध्यता अभिभावकलाई छ होइन भनेपछि चर्को शुल्कमा हामी निजीमा मात्रै जानुपर्छ भन्ने छ कि विकल्प हामीसँग केही सुरु भइसकेको छ त
2: विकल्पहरू पनि छन् अब त्यसैले म त के भन्न चाहन्छु तपाईँको मिडियाबाट अभिभावकहरूलाई खास गरेर भन्दाखेरि चाहिँ एउटा हिजो मानक थियो मेरा बाबुआमाहरू के भन्थ्यो भने उनीहरूलाई छोराछोरी पढ्दिएन भनेदेखि लाज हुन्थ्यो बाबा आमाको लाज जगाउन पढ्या हो होइन किन अब त्यो गाउँ ठाउँमा उहाँहरूको एउटा आफ्नो स्ट्याटस थियो अनि फलानाको छोरो चाहिँ स्कुल जाँदैन पढ्दैन भनेपछि लाज हुन्थ्यो भनेर आमाले स्कुलको गेटसम्म छोडेर आउनुहुन्थ्यो भएको छ भनेर ठिक छ त्यो एउटा अवस्था थियो आजको अवस्था त्यो होइन अहिले शिक्षा भनेको अब किताबमा विद्यालयमा कम्प्युटरमा सीमित रहेन शिक्षा भनेको अब तपाईले त्यसलाई हरेक कुराहरूसँग जोडेर मात्र लिनुपर्ने हो भन्नु न कुनै मान्छे विद्यालय टेकेकै छैन तर ऊ राम्रो फुटबल खेल्छ भने तपाईँलाई अरू 50 वटा सिप चाहिन्छ र ऊ राम्रो क्रिकेटर हो भने तपाईँलाई अर्को चाहिँ थुप्रै सिपहरू चाहिन्छ र विद्यालय चाहिँ गइराख्नु पर्यो र केही लेभलको एजुकेसन जुन अनिवार्य हो त्यो सबैले सिक्नुपर्छ त्यसमा कुनै कुरै भएन तर त्यसपछि त आफ्नो करियरको बाटो त विद्यार्थीले खोज्नुपर्छ अभिभावकले पनि खोज्नुपर्छ उसको इन्ट्रेस्ट के छ खेलकुदमा हो संगीतमा हो कलामा हो होइन यी सबै कुराहरू अथवा इन्फिनिट अपर्च्युनिटीहरू छन्
1: भनेको सहजीकरण चाहिँ अभिभावकले
2: बुझिदिनु पर्यो र त्यसलाई एप्रिसिएट गर्नु पर्यो हाम्रो पालामा पढ्दाखेरि के हुन्थ्यो भने खेल्न मन लाग्थ्यो बेलुका चाहिँ अब फुटबल लियो कुद्यो कहाँ अनि बाबा आमाले आएर बेलुका नै गाली गर्नु त्यो किताबै लिएर बस्नुपर्ने हुन्थ्यो त्यो ठिक छ त्यतिखेरको मान्यता त्यतिखेरको भालु सिस्टमहरू त्यस्तै थियो तर अब हामी ओपन हुनु पर्यो यदि उनी उसको सिप खेलकुदमा छ भने उसलाई गर्न दिनु संगीतमा छ अरू विभिन्नको कलाहरूमा छ भने ती सबै चिजहरू एक्सप्लोर गर्न दिनु पर्यो र जुन चिजमा उसले राम्रो गर्न सक्छ त्यसलाई त हामीहरूले बाटो खोलिदिनुपर्छ पढाइ भन्ने कुरा एउटा लेभलसम्म ठिक छ तर सबै कुराको आन्सर चाहिँ अब पढाइ होइन सबै कुराको आन्सर विद्यालय होइन सबै कुराको आन्सर युनिभर्सिटी पनि होइन त्यसैले त्यो शिक्षालाई हामीहरूले चाहिँ युनिभर्सिटीमा पढ्दै राम्रो नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन म थुप्रै हजारौं मान्छेहरू यहीँ नेपालभित्रका ठुल्ठुला कलाकारहरू सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नुभएको छैन तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ
1: भनेपछि नन ग्रेडेडहरूको लागि सायद यही तपाईँको कुराले पनि उहाँहरूलाई धेरै प्रेरणा पक्कै मिल्यो होला अझ पनि हामी नन ग्रेडेड भएकाहरूको जुन अब यो नतिजा आउने बित्तिकै नकारात्मक अनि नराम्रा घटनाहरू भएको सुन्छौ होइन र सुझाव यहाँले नन ग्रेडेडहरूलाई दिनुपर्दा चाहिँ बुदागत रूपमा के सुझाव दिनु
2: नम्बर एक पास फेल पनि हुँदैनछ यो प्रक्रिया हो जुन धेरै लडाइँ गर्नुपर्छ होइन यो के भनेको त एउटा एपिसोड हो धेरै ठुल्ठुलो च्यालेन्जहरू हामीले फेस गर्नुपर्छ जीवनमा त्यसको लागि तयारी पनि हो त्यसमा अहिले नै हामी हडबडायौँ भनेदेखि धेरै अगाडि पुग्दैनौँ नम्बर एक त्यसमा यो चिजहरूलाई चाहिँ एउटा सानो इभेन्टको रूपमा लिनुपर्छ पासले सबै चिज राम्रो भएको थियो राम्रो हुन्थ्यो होइन बढ्दै नराम्रो कुरा पनि सिक्दै जानुपर्छ है जिन्दगीमा धेरै नराम्रो कुरा पनि हुन्छन् एउटा मैले त्यो भने त्यसमा हतोत्साहित हुनु जरुरी छैन यो एन्ड अफ लाइफ होइन यो होइन एन्ड अफ करियर पनि होइन यो त्यस हुनाले यसलाई त्यही हिसाबले सहज ढङ्गले लिनु पर्यो जिन्दगीमा धेरै गर्न बाँकी छ गर्नुपर्छ नम्बर दुई अब के चिज हो भने हामी यसरी कक्षा 10 पुगिसकेपछि अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन् हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौँ जसबाट विभिन्न सिप अघि हामीले कुरा गर्यौँ नि यी थुप्रा किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ ती अपर्च्युनिटीहरू छन् त्यहाँ पढ्नको लागि स्कलरसिप पनि पाइन्छ होइन फ्री पनि हो त्यो थप स्कलरसिप पनि पाइन्छ त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ प्लस म त के भन्छु भने पहिला आफ्नो मनलाई पहिला चाहिँ सोध्नु पर्यो मलाई के चिज गर्न मन लागेको छ म के रहर हो म के राम्रो गर्न सक्छु मैले जे राम्रो गर्न सक्छु म त्यसमा राम्रो गर्ने चाहे त्यो खेलकुद होस् चाहे त्यो सङ्गीत होस् होइन चाहे त्यो चाहिँ कलाकृतिहरू होस् चाहे त्यो अरू हिसाबको कुनै स्पोर्ट्सहरू हुन् होइन त्यो विषय खोज्नु पर्यो कुनै पनि चिज नराम्रो होइन तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो तर करियरको लागि गर्ने कुरा हो कुनै चिज मलाई होइन म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पर्यो र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पर्यो सफलता भनेको यत्तिकै आउँदैन कि बाटोमा हराएको एक्ज्याक्टली त्यो जुनुन हुनु पर्यो कि म यसलाई गरेर छोड्छु भन्ने हुनु पर्यो र तागत उनीहरूमा यो त्यो युवा अवस्थामै उनीहरूसँगै तागत छ हामीसँग अब तागत हुँदैन त्यो एउटा समयपछि त्यो जुनुन हराएर जाँदो रहेछ आउँदो रहेन त्यसमा उहाँहरू सबैले गर्न सक्नुहुन्छ फर्गेट अबाउट रिजल्ट र मैले के गर्छु भनेर भेट्ने हो र कतिपयको अवस्थामा चाहिँ त्यसको कुरा के भन्दाखेरि अब आर्थिक कारणले गर्दाखेरि काम गर्नुपर्ने आवश्यकता हुन्छ त्यसलाई पनि हामीले के भने अबको लाइफ भनेको इभन दोज जो चाहिँ भनौँ न पास भएर अब कक्षा 11 अथवा 12 पढ्न जानुहुन्छ उहाँहरूको लागि पनि र यी बच्चा विद्यार्थीहरूको लागि पनि मैले के सुझाव दिन चाहन्छु भने अब यो पढाइ एकातिर अनि काम अर्कोतिर होइन कि दुईटालाई सँगसँगै लानुपर्छ अब चाहिँ त्यो एनर्जी जाँगर युवा अवस्थामै रहन्छ यतिखेर त्यसलाई म्याक्सिमम युटिलाइज गर्ने हो र म त सँगसँगै लाने हो है मैले जस्तो मेरो कुरा गर्दाखेरि चाहिँ मैले मास्टर्स पढुन्जेलसम्म पास गरुन्जेलसम्म मैले जागिर खाएको थिइनँ अनि जुन दिन मास्टर्स पास गरेर लोकसेवा पास गरेर म चाहिँ जागिर खान पुगेँ मलाई चाहिँ यस्तो संसार भयो मैले त्यहाँ केही इस्युको मास्टर्स गरेर आएको मान्छे छ अरूको कल्पना के हुन्थ्यो भने यो त एकदमै धेरै जान्ने होला तर त्यो सिस्टमभित्र गइसकेपछि त्यहाँको हरेक चिज नौलो थियो मैले फेरि जिरोबाट सिक्नु पर्यो त्यो एउटा ठुलो मेरो चाहिँ टाइम ग्याप पनि भयो त्यसैले म के आग्रह गर्न चाहन्छु भने कामलाई जुनसुकै कामलाई रेस्पेक्ट गर्नु पर्यो त्यो बानी बसाल्नु पर्यो कुनै पनि काम ठुलो सानो हुँदैन त्यो ठूलो सानो हुनु भनेको मैले त्यसलाई कति कमिटेड भएर काम गरिरहेको छु त्यसले ठूलो सानो बनाउने हो मलाई. त्यसैले उहाँहरूले आग्रह के हो भने काम पनि चाहे त्यो धनीको छोराछोरी होस् अथवा गरिबको छोराछोरी होस् होइन मेरो बाबा आमाले थोरै पैसा कमाउँछु मैले काम गर्नु हुँदैन भन्ने होइन. त्यो मानसिकताबाट बाहिर निस्किनु पर्यो. काम जस्तो सुकै काम मैले घरको काम भनिनँ घरको पनि काम गर्नु पर्यो बाहिरको काम पनि गर्ने हो अलिअलि र सँगसँगै पढ्ने काम पनि गर्नुपर्छ. दुईटालाई चाहिँ सँगसँगै लानुपर्छ है. हाम्रो जमानामा चाहिँ एक्लै एक्लै होइन यसले काम पढाइ बिगार्छ काम नगर भन्थे त्यो बहुत गलत चिज हो. काम पनि गर्न सिक्नको लागि हो नि त्यो.
1: विद्यार्थी अभिभावक र शिक्षक तिनै पक्षले चाहिँ
2: यसलाई
1: चाहिँ सुधार गर्नु
2: पर्यो एब्सोल्युटली. र उनीहरूले पनि के टाइम दिनु पर्यो भने काम गर्नको लागि चाहिँ विद्यार्थीलाई पनि सफिसियन्ट टाइम दिनु पर्यो. फर्चुनेटली अब दुई दिन बिदा भएको छ त्यो समय आफैमा पनि खाली समय हो र के चिज गल्ती नगर्नु पढ्ने विद्यार्थीहरूले 2400 घण्टा किताब पल्टाएर पढेर राम्रो हुन्छ भन्ने कुरा चाहिँ कहिले गल्ती नगर्नु.
1: त्यो दुई दिनमा चाहिँ
2: त्यो दुई दिन भनेको त त्यो संसार चिन्ने हो देश चिन्ने हो यहाँको मार्केट चिन्ने हो यहाँको चाहिँ होइन समाज चिन्ने हो परिवार परिवार चिन्ने हो परिवेश चिन्ने हो र अनि कामको वातावरण चिन्ने हो कामलाई रेस्पेक्ट गर्न सिक्नु पर्यो.
1: हस् डाक्टर साहब एकदमै महत्वपूर्ण विषयमा चर्चा गर्न स्टुडियोमै आइदिनु भयो म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई.
2: यहाँलाई धेरै धेरै धन्यवाद.
1: वहाँ हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विष्णु कार्की. आज हामीले एसईको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ. प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.

0: हरे कृष्णा कृष्णा। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो। Isn't it amazing when the internet just works? For binge watcher to binge shop.

0: Subisu, good fiber, exceeding expectation.
1: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका।

0: सीधा कुरा प्रश्न विचार
1: जीओ रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। स्वीकृत विदेशी लगानीको तुलनामा स्वदेशभित्र नै लगानी अत्यन्तै कम। गएको वर्ष 14% लगानी भित्रियो। नीतिगत स्थायित्व र प्रशासनिक प्रक्रिया सरल बनाउन महालेखाको सुझाव। गर्मी बढ़ेसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़्यो। उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम। पानी पर्नु केही कम भएपछि देशभर तापक्रम बढ़दै आज र भोलिकै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। यूएई र साउदी अरेबियामा इरानको ड्रोन आक्रमण, खाड़ी क्षेत्रमा बढ़दो सुरक्षा चिन्ता। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र स्कटल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै कम रहेको छ। महालेखा परीक्षक कार्यालयको 33 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 1009 विदेशी लगानीकर्ताबाट 79 अर्ब 69 करोड़ रूपियाँ बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो। त्यसमध्ये 97 लगानीकर्ताबाट मात्र 11 अर्ब 30 करोड़ रूपियाँ भित्रिएको छ। यो स्वीकृत लगानीको 14% हो। सार्वजनिक प्रतिवेदन अनुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ। आर्थिक वर्ष 2079-80 स्वीकृत 32 अर्ब 48 करोड़ रूपियाँको प्रस्ताव मध्ये 9 अर्ब 20 करोड़ रूपियाँ प्राप्त भएको छ। यो समग्रमा 28% हो। त्यस्तै आर्थिक वर्ष 80-81 स्वीकृत भएको लगानीको जम्मा 13% मात्रै प्राप्त भएको देखिन्छ। यसै गरी महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानी मैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संख्या अनुसार अब ठूलो अण्डा प्रति क्रेट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यमको 485 रूपियाँ फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रति क्रेट 485 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ थियो। दुई दिने विदाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाई छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेशाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्। यसले अण्डाको उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताउनुभयो। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरा पालक संघले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायहरू बताउँछन्। वर्षा कम भएसँगै देशैभर गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका कारण धेरै ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका पहाड़ी तथा हिमाली भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी तथा हिमाली भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz। अब थप खबरहरू। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएका मध्ये भाका नागिएको ऋण बापतको 67,19,64,000 रूपियाँ असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 युवा तथा साना व्यवसायी स्वरोजगार कोष सहुलियत नियमावली 2077 नियम 16 कर्जा लगानी गर्ने व्यवस्था अनुसार कोष र ऋणबीच ऋण सम्झौताको शर्त अनुसार साना र ब्याज समयमा नआउँदा हर्जना समेत गरी यो रकम असुल गर्नुपर्ने देखिएको हो। कोष र ऋणबीच 5 वर्ष लगानी सम्झौता हुँदा ऋण अवधि 42 महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप 2% ब्याज लाग्ने व्यवस्था छ। म्याग्दी जिल्लाको मंगला गाउँपालिका 2 कोत्रा बाङका 1 दम्पतिले बिहे बोज्न हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्। कोत्रा बाङका प्रकाश खत्री र राधिका भेताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो। सड़क बत्ती जडान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडुल गर्न सहज भएको, सुरक्षित महसुस भएको र चितुवा लगायत वन्यजन्तुको आवत जावत घटेको कोत्रा बाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाटको क्षमताको सड़क बत्ती, तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भयो। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सड़क बत्ती राख्न 3 वटा पोल उपलब्ध गराएको छ। टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले 2 दिन लगाएर बत्ती जडान गर्नुभएको हो। सिंह कोत्राबाङ कुहु जाने सड़क र काफल चौरको झोलङ्गे पुलसम्म बत्ती जोड़िएको छ। खोटाङको सुनकोशी नदीमा पानीको बहाव बढ़ेसँगै खोटाङ र पूर्वी तराईलाई जोड्ने फक्सिङ टार र वसिङला घाटका स्थायी बिली ब्रिज हटाएपछि सीधा यातायात सम्पर्क टुटेको छ। वर्षायाम शुरू भएसँगै जोखिम बढ़ेपछि दुवै ठाउँका बिली ब्रिज निकाल्दा स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङ टार र वसिङला घाटमा स्थायी मोटरेबल पुल नहुँदा हिउँदमा मात्र बिली ब्रिज जडान गर्ने र वर्षामा हटाउने व्यवस्था हुँदै आएको छ। अहिले बिली ब्रिज हटाएपछि स्थानीयले फेरि झोलङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यता भएको छ। अब विदेशको खबर। इरानसँग युद्ध लम्बिँदै जाँदा संयुक्त अरब इमिरेट्स युएई र साउदी अरेबियाले ड्रोन आक्रमणको प्रतिरोध गरेको जनाएका छन्। यसले खाड़ी क्षेत्रको सुरक्षा अवस्थाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ। युएईका अधिकारीहरूले आबुधाबी नजिक रहेको बराका परमाणु विद्युत केन्द्र बाहिर एउटा ड्रोनले आक्रमण गरी आगलागी भएको पुष्टि गरेका छन्। यद्यपि रेडियोलोजिकल सुरक्षा स्तर सामान्य रहेको र कुनै प्रकारको विकरण चुहावट नभएको रोइटर्सले जनाएको छ। थप 2 ड्रोन सफलतापूर्वक निष्क्रिय पारेको युएईको भनाई छ। यस्तै साउदी अरेबियाले आफ्नो हवाई क्षेत्रतर्फ आएका 3 ड्रोनलाई रोकेको जनाएको छ। ती ड्रोन इराकी हवाई क्षेत्रबाट प्रवेश गरेको प्रारम्भिक जानकारी दिएको खबरमा उल्लेख छ। घटनापछि युएईले आक्रमणको स्रोतबारे अनुसन्धान गरिरहेको र यस्ता आतंकवादी आक्रमणप्रति आवश्यक प्रतिक्रिया दिने चेतावनी दिएको छ। साउदी अरेबियाले पनि आफ्नो सार्वभौम सत्ता र सुरक्षामा हस्तक्षेप भए कडाकडम चाल्ने बताएको छ। यसैबीच अमेरिका, इरान तनाव र इजरायलसँगको द्वन्द्वका कारण मध्यपूर्वमा अवस्था झनै तनावपूर्ण बन्न गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई छिटो निर्णय गर्न चेतावनी दिँदै स्थिति बिग्रदै गएको संकेत गर्नुभएको छ। अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अहिले खेल केही बेरमा नेपाल र स्कटल्याण्ड खेल्दैछन्। खेल त्रिवेणीशालामा 9:30 बजे शुरू हुँदैछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको श्रृंखलामा अहिलेसम्म 3 खेल सकिएका छन्। यसमध्ये स्कटल्याण्डले आफ्ना 2 खेलमा विजयी भएको छ। स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डार्क वर्थ रुजका नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई त्यही नियमका आधारमा 2 रनले नै पराजित गरेको थियो। तेस्रो खेल नेपाल र अमेरिका बीच भएको थियो। अस्ति शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई 9 विकेटले पराजित गर्यो। आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा चुनौत हुने सम्भावनालाई जीवित राख्न चाहन्छ। आईसीसी क्रिकेट विश्वकप लिग टूको अंक तालिकामा नेपाल 7 औं स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा चुनौत हुन अब बाँकी सबै 10 वटा खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहन आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। नेपाल अहिले 26 खेलपछि 9 जित र 15 हार र 2 खेलमा अनिर्णित हुँदै 20 अंकका साथ तालिकाको 7 औं स्थानमा छ। साथै स्कटल्याण्ड पहिलो स्थानमा छ। स्कटल्याण्डले 30 खेलमध्ये 16 जित 8 खेलमा हार र 6 खेल अनिर्णित हुँदा कुल 38 अंक जोडेको छ। चार भन्दै भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। स्वीकृत विदेशी लगानीको तुलनामा स्वदेशभित्र नै लगानी अत्यन्तै कम। गएको वर्ष 14% लगानी भित्रियो। नीतिगत स्थायित्व र प्रशासनिक प्रक्रिया सरल बनाउन महालेखाको सुझाव। गर्मी बढेसँगै अण्डाको उत्पादन

0: साउदी अरेबियामा इरानको ड्रोन आक्रमण खाड़ी क्षेत्रमा बढ़दो सुरक्षा चिन्ता र विश्वकप क्रिकेट लीग टूमा नेपाल र स्कटल्याण्ड खेल्दै नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
3: सुनादा मेरो कपड़ा पैकिंग कर दू तो श्यामजी को मिसेसलाई कैंसर उपचार करा इंडिया संगे लिएर जानु पर्यो।
4: ए हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नहीं हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्यूबिंग भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्यूमर, फोक्सोको कैंसर, स्तन कैंसर, घाटी तथा टाउको सम्बन्धी कैंसर, पेट तथा कलेजो सम्बन्धी कैंसर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी कैंसर तथा अन्य कैंसरहरूको उपचार हुन्छ। कैंसर भएको ठाउँको पहिचान गरी रेडिएशनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदो कुण्डी नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब

0: chair. Sorry, I found in studio time.
1: I'm Cheko Satma, New Star Digital Color Lab तथा ध्वारामाई Offset Press, Solu Dutunda Nagar Palika 5, Solu Kumbu.
2: नमस्कार मैं रवि रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. संसदमा प्री बजेट छलफल शुरू. प्रधानमन्त्री जवाब दिनु भएको भन्दै श्रम संस्कृति पार्टी प्रचार समिति विरोधमा प्रधान न्यायाधीशमा सिफारिश. मनोज कुमार शर्मा विरूद्ध 7 उजुरी. भोलिदेखि अध्ययन शुरू हुने. अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने. तराई क्षेत्रमा दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र प्रशस्त पानी पिउन सुझाव. दक्षिण चीनको ग्वांगसीमा 5.2 म्याग्नेच्युडको भूकम्प. 2 जनाको ज्यान गयो, 1 बेपत्ता. र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान. सबैभन्दा कम खेलमा 150 विकेट पूरा. नेपाल खबरमा अब पूरा खबर. प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ. आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन्. प्रधानमन्त्री जवाबदेही बनेको खोइ लेखिएको पर्चा बोकेर उनीहरूले विरोध जनाएका हुन्. प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको हो. यसरी विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनु भएन. प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले जवाफ दिनुभएको थियो. संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ. यसै गरी दिउँसो 1:15 बस्ने राज्यसभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ. यसरी सभामुख डोल प्रसाद अर्यालले प्ले कार्ड र पर्चा सहितको विरोधको शैली संसदमा नदेखाउन आदेश गर्नुभएको छ. प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन्. संसदीय सुनवाई समितिले गएको वैशाख 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो. आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ. शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ. गएको वैशाख 24 गते संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो. संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ. अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा तापक्रम क्रमशः बढ़ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अत्यधिक गर्मीका कारण दिउँसोको समयमा ताता हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ. आज कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ. यस्तै तराईका केही ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ. भोलि कोशी गण्डकी प्रदेशका केही ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ. अरू क्षेत्रको तुलनामा लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी अझ बढ़ने देखिएको छ. पछि कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको अनुमान छ. मधेश सहित अरू पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा पनि वर्षाको सम्भावना छ. केही ठाउँहरूमा चट्याङ सहित हल्का वर्षा हुने अनुमान छ. गर्मी बढ़ने सम्भावना भएकाले विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन प्रशस्त पानी पिउन तथा गर्मीबाट बस्ने उपाय अपनाउन अनुरोध समेत महाशाखाको रहेको छ. सुनको भाव आज बढ़ेको छ. सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर 2,94,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ. हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलाको 2,94,000 रूपियाँ थियो. आज चाँदीको भाव भने 40 रूपियाँले घटेको छ. चाँदीको भाव तोलामा 40 रूपियाँले घटेर 5,040 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ. हिजो चाँदीको भाव तोलाको 5,060 रूपियाँ थियो. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको रात्रिकालीन व्यवसायमा व्यतिथि र असुरक्षा बढ़ेको व्यवसायीको गुनासो, 94% काम सम्पन्न भएको महाकाली पुलको ठेक्का सम्झौता रद्द लगायतका खबर बाँकी नै छन्. सुन्दै गर्नुहोला.
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
3: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
4: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं

0: विगत 39 वर्ष देखि संचालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिम पाट काठमाडौँ
1: सीधा कुरा प्रश्न विचार युवा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले संसदमा प्री बजेट छलफल शुरू प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्मा विरूद्ध सातवटा उजुरी अबको तीन दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू पर्यटकीय राजधानी पोखरामा संचालित रात्रिकालीन व्यवसायमा व्यतिथि असुरक्षा र सामाजिक विकृति बढ़ेको भन्दै पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरा पर्यटन परिषदको नेतृत्वमा पर्यटन क्षेत्रसँग आबद्ध 15 संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन्। व्यवसायहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्ने व्यवस्था गर्नुपर्ने र अनुबन्धनलाई कड़ाईका साथ लागू गर्ने सुझाव दिएका छन्। सरकारले 2084 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई 24 घण्टा खुल्ला राख्ने निर्णय गरेको थियो, तर यो नीति कार्यान्वयनमा स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन नहुँदा शान्ति सुरक्षामा समेत असर परेको व्यवसायहरूको भनाइ छ। कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन 4 लेनको पत्ती पुल 94% काम सम्पन्न भइसकेको अवस्थामा ठेक्का सम्झौता नै अन्त्य गरिएको छ। गाइड बन्डको नयाँ डिजाइन तथा भेरिएशन अर्डर भीओ स्वीकृतिमा देखिएको ढिलाइ र विवादका कारण ठेक्का रद्द गरिएको हो। सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना निकाल्दै निर्माण कम्पनी कुमार सीएफएसी जेबीसँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ। कम्पनीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेको छ। निर्माण कम्पनीका अनुसार 2018 सालदेखि नै नयाँ डिजाइन तथा भीओ स्वीकृतिका लागि बारम्बार अनुरोध गरे पनि सम्बन्धित निकायले व्यवस्था गरेपछि काम अघि बढ़ाउन कठिन भएको हो। अब विदेशको खबर दक्षिण चीनको ग्वांग्से जुआङको लुझौ शहरमा आज बिहान 5.2 म्यागनिच्युडको भूकम्प जाँदा 2 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार बिहान बेरादी करिब 12:21 जाँदा दुनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प जमीनको सतहबाट झण्डै 8 किलोमिटर गहिराईमा मापन गरिएको छ। भूकम्प लगत्तै स्थानीय आपतकालीन सेवा दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालन भएका छन्। ग्वांग्सी क्षेत्रीय भूकम्प राहत मुख्यालयले आपतकालीन कार्ययोजना लागू गरेको जनाएको छ। अब खेल खबर नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी बनाएका छन्। सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय सम्मा सबैभन्दा कम खेलमा 150 विकेट लिने खेलाड़ी बनेका हुन्। घरेलु मैदान कीर्तिपुरको त्रिवेणी रंगशालामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा स्कटल्याण्डसँगको खेलमा सन्दीपले यो उपलब्धि हासिल गरेका छन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका छन्। सन्दीपले अस्ट्रेलियाका स्टार बोलर मिचेल स्टार्कलाई पछि पारेका छन्। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्। उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै 42 खेलमा यो उपलब्धि हासिल गरेका थिए। राशिदले 44 खेलमा 100 विकेट लिएका थिए। एचएफएस कीर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखला अन्तर्गत नेपालसँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। नेपालसँगको खेलमा स्कटल्याण्डले 39 ओभरमा 9 विकेट गुमाउँदै 194 रन बनाएको छ। यो श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 2:12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक संसदमा प्री बजेट छलफल शुरू प्रधानमन्त्री जवाबदेही नभएको भन्दै श्रम संस्कृति पार्टी प्रचार सहित विरोधमा प्रधान न्यायाधीशमा सिफारिश मनोज कुमार शर्मा विरूद्ध 7 उजुरी भोलिदेखि अध्ययन शुरू हुने अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने तराई क्षेत्रमा दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र प्रशस्त पानी दिने सुझाव दक्षिण चीनको ग्वांगसीमा 5.2 म्यागनिच्युडको भूकम्प 2 जनाको ज्यान गयो 1 बेपत्ता र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान सबैभन्दा कम खेलमा 150 विकेट पूरा 2:12 बजेको नेपाल खबर सकियो 2:03 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: बाट बच्चन र बचाओ लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसा को दुखीमा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीभाई परिचित नातेदार जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्पाद फोन गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

जन को क्षति हुन्छ चुपचाप बसेमा।

0: गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु मैन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि टिकी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ

जीव भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शिरसा

0: हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
1: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902228 98582880

0: नसकिन सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो हो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: काठमाडौँ एफएम 101.2 मेगाहर्ज उज्ज्वल भविष्यको लागि हाम्रो अभियान डिजिटल कलर ल्याब तथा बडामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: म हो दिदी सन्तोली, ढोका खोल्नुहोस् न।
2: के भयो यति राति किन दिदी आउँछ?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: नभन के भयो?
3: मलाई आज घरमा कोही जम्माको मौका छोडेर तल्लो घरको माइला दाइले भागेर आज दिदी।
2: माइला दाइले पास त्यसलाई, म परलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परी पठाइदिनुहुन्छ कि?

0: गर्न अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
1: महिला किशोरी वा बाल बालिका माथि हिंसा भएमा सहेर नबसौं सहेको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
2: हो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
2: के रे नाम त सत्रकी लाग्यो हुँदैन
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गर्यौं
2: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढायो देश विदेश आफै घुमिहाल्छन् नि धेरै जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। गल्तीका कारण जीवन समाप्त हुनेछ।
3: मेरो पहिलो बच्चा अपाङ्ग छ, दोस्रो बच्चा पनि हो।
2: मलाई भाँचेको छ, बाँचेर पनि
4: अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
5: धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसोधित तथा तयारे खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौं।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यतै पक्रिस त पक्रिस के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: नौना शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
1: हेलो
4: हेलो हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पठाउँछ है ए नानी छोरी
0: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
0: लु हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
0: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
4: ए नानी के भने के भयो
0: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है
4: बादिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
2: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।

0: सुनकबाट
1: बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
2: पालो पालो भन त, सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त,
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबदास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ, अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।

0: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
0: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार संसदीका दिदी
1: नमस्कार नमस्कार दिदीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
2: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
1: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
1: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौलेर। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान शिक्षा साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्की पूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो।
3: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मरिदियो कि बाँच्नु केही ठेगान छैन।
2: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बालबालिका सबैको सरोकार, आजका बालबालिका भोलिका सजनहार।
0: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
0: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
6: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
6: ल जन्मदाता नभए त विद्यालय भर्नु।
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस, सोलु दुतुन्न नगरपालिका 5, सोलु खुम्बु।
7: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र हो प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना निःशुल्क आवासीय छात्र वृत्तिको लागि सूचना काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्के स्कूलमा कक्षा 1 देखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङगोर्खा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 मा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2-7-9-0 थप जानकारीका लागि सम्पर्क नम्बर 98-51-0753-85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डोङगोर्खा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ अर्जुन राई डोङगोर्खा फाउन्डेशन खाम खुवा

0: विस्तृत रूप में महिला शिक्षित आवश्यकता संबंधी सूचना। इस गाड़ में माध्यमिक विद्यालय में क्लास रूम्स इन द क्लाउड मिसाल को अनुदान तलब भत्ता उपलब्ध कराने करी निजी स्रोत में प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक हुआ विधायक योग्यता पुगे इच्छुक उम्मीदवार रूपपूर्वक दरखास्त आह्वान कर पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या एक जना पद को किसिम निजी स्रोत सीआईटीसी प्राप्त अनुदान तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्ती में कक्षा 12 वा शीर्ष रह उत्तीर्ण गरेको अंग्रेजी माध्यम में प्राथमिक तह में कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्ने छ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नु पर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा सत्ताको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कर्म। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियम अनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यकता कागजातहरू एफए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गाडमा 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 56 53। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय सुनि तुकुण्ड नगरपालिका साथ सुरु।

0: छट्टैमा यो विसर्जन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडे
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी सहकार पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनमा कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9855017979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामू शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामू गाउँपालिका बिनसुर्केमा 5 राष्ट्रिय विभूति पासी लामू शेर्पा स्मृति कप स्वरूप खुम्बु जिल्ला व्यापी पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई यस्तै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ प्रतियोगितामा सहभागिता गराउने संस्थाको भूमिका सोलुखुम्बु जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यक्षेत्र बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्नेछ गाउँ नगरपालिका वा सोलुखुम्बु जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्नेछ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्नेछ कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हुनुपर्नेछ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफ्रीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ तीन दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समूहभित्र टिम दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि टिम दर्ता गर्न सकिनेछ एक टिममा 1 जना प्रशिक्षक 1 जना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ टिम दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन खेलमा निली महत्व तथा अनियमितता गर्न पाइने छैन एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी तत्काल नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोकी बनोजिम हुनेछ।
4: पुरस्कारहरू प्रथम हुने टीमलाई 1,33,000 रूपियाँको साथमा तीन मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा सिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ।
1: उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पूर्ण नम्बरहरू
1: 9 जिम्बा शेर्पा 98 62 21 98 88 98 23 74 88 अंकामी शेर्पा 97 69 70 78 55 98 20 23 52 88 अंजलि शेर्पा 98 41 32 55 50 98 18 15 42 28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98 42 07 03 86
4: खुम्बु पार्सल नमु गाउँपालिका चौरी खर्क सुलुखुम्बु।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

Thank you.

नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अबली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट पूर्वाहुरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना। आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल सूचना निर्गति आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट पूर्वाहुरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: पनि तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनडीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी साधनको इन्जिनको त्रुटि सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरु, तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय फिराक नगर।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ,
3: सड़क सीमा अतिक्रमण नगरौं,
4: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं,
5: सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउ,
6: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ,
7: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं,
8: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं,
9: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं,
10: जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं,
11: सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं,
12: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
14: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं,
15: सुरक्षित भविष्य निर्माण गरौं,
16: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं,
17: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
18: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं,
19: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं,
20: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
21: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
22: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
23: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
24: जिन्दगी चल्दै तपाईँसम्म सुतेर उठेको पैसामा, जिन्दगी चल्दै तपाईँसम्म सुतेर उठेको पैसामा, छैन मनमा चोट सुतिलो छ चोट, मेरो घरको परेसामा पैसाको नोट, राजाको गर्दिनी त पैसा।

पारू तिमहरूलाई भन्के तहरू सबको लागि साथी दिन्छु म त दुई चार लाख राजा सवारी जिन्दगी चल्दैछ भैसम्म सुतेर उठेको पैसामा जिन्दगी चल्दैछ भैसम्म सुतेर उठेको पैसामा छैन मनमा छोट सजिलो छ गोट मेरो घरको पैसाको गोट सम्पमा कुर्सी

सुनेको कराईमा मेरो पत्तारे हो तल सहरैमा हेलिकप्टर दिलाउँछ घरैमा मेरो कराईमा मेरो खाना पाक्छ सुनेको कराईमा मेरो पत्तारे हो तल सहरैमा हेलिकप्टर दिलाउँछ घरैमा जिन्दगी चल्दै त भैसम्मा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै त भैसम्मा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ चोट मेरो घरको गरेछ पैसाको चोट रकेट चढेर हिँड्छ म त

0: हिंसाबाट बचौं र बचाऊ। यौनचन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: हेलो दाई, नमस्कार।
4: नमस्कार भाइ, कता छौ?
3: म त गाउँमै छु नि दाई, एलसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने के पढ्ने?
4: एलसी विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ।

14 संहिताको प्रतिवेदन माध्यम विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन प्रधान न्यायाधीशलाई सिफारिस दिँदा सम्बन्ध हितो दर्ता कायम मतदान प्रधान न्यायाधीशको आदेश मुल्लाको आदेश प्रति प्रतिनिधि सभामा राष्ट्रका सांसदको आपत्ति नेपाल संघको सम्झौता अनुसार स्वामित्व स्वास्थ्य परीक्षण भइरहेको मैले क्षेत्र दावी टोकियोको कम्पनीबाट नेपालमा बायो मेडिकल कार्यान्वयन गर्ने अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको कृषि उत्पादनहरू किन्ने दुई देशका राष्ट्रपति व्यापार हो।

0: नगरमा अब पूरा खबर प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले मिनी संसदको रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि छलफल दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीका अभ्यास र विकासक्रमले ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली न्यायको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संविधान परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरेको रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले बिहान मल्ललाई भेटेर इजलासमा पेश हुने निवेदन समेत नभएको भनी उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो। गएको वैशाख 25 गते संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोज कुमार शर्मालाई सिफारिश गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अधिवक्ता सिलवाल लगायतले सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपीट गरिएको थियो। अधिवक्ता सिवाल दरपीट विरूद्ध वैशाख 28 गते इजलास समक्ष निवेदन लिएर पुग्नु भएकोमा सर्वोच्च अदालतको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकेको थियो। यसैबीच राष्ट्रपा सांसद यज्ञमणि न्यौपानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाउनु भएको छ। कायम व्यवसाय समेत रहनुभएका न्यौपानेले न्यायको सक्रियता बढ़ेको रूपमा टिप्पणी गर्नुभएको हो। यस्तै राष्ट्रपतिका सांसद समीक्षा बास्कोटाले पनि संविधान देखाउँदै शक्ति पृथकीकरणको सिद्धान्त न्यायालयले बिर्सेको शंका गर्नुभयो। बास्कोटाले अदालतमा दलीयकरण भएको विषय समेत उठाउनुभयो। मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परिषद र तोकियोको सेवा शुल्क संकलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परिषदलाई लिएर उठेका प्रश्नहरूको जवाब दिँदै मलेसियाले आफ्नो ऐन स्पष्ट पारेको हो। काठमाण्डुमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच सम्पन्न श्रम सम्झौताकै आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात बीएमएस मार्फत स्वास्थ्य परिषद सञ्चालन भइरहेको छ र शुल्क संकलन पनि सोही सम्झौतामा तोकियो अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परिषद गर्न 36 वटा स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग बापत थप 3,000 रूपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी माइक्रोटेक प्रणाली र वेस्टिनेट एसडी एनबीएचडीलाई दिइएको छ जसले शुल्क संकलन र रकम हस्तान्तरण समयको काम गर्छन्। बाघुङमा जंगलमा ल्याएको भ्याकुर खाँदा जंगलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ, अरू 8 जना बिरामी परेका छन्। घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडीघाट गाउँपालिका नम्बर 5 डाक घर भई खार बजार बस्ने 72 वर्षीय फिरन कुमारी घिमिरेको ज्यान भएको इलाका प्रहरी कार्यालय गोती बैंकका प्रहरी निरीक्षक तिलक महेन्द्रले जानकारी दिनुभयो। उहाँकै परिवारका अरू 8 जना बिरामी परेका छन्। बिरामी सबैको अहिले वृत्तिबन्ध अस्पतालमा उपचार चलिरहेको र एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ। बिरामीहरूमा चक्कर लाग्ने हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरू देखिएको छ। यसैबीच कञ्चनपुरमा माटोको ढुस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ। सुटाफाटा नगरपालिका वडा नम्बर 12 तिरकीका 40 वर्षीय हरदुनिया राणाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। माटोको झिस्को भित्र पुगेकी 55 वर्षीय सुन्दरैया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घर लुट्ने माटो खन्ने क्रममा झिस्को खसेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्छन्भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: मेरो कपडा प्याकिङ गर्दै त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध औषधको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0754-93-33 4-93-555।
0: कुरा प्रस्त विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नवीनका आज नेपाल खबरमा अब थप खबरहरू। नियुङमा वर्षाका कारण पौरो खर्ता मध्य पहाड़ लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। बिहान 7:30 बजेतिर मध्य नेपाल नगरपालिका नम्बर 10 भन्दाङमा खसेको पहिरोले सड़क अवरूद्ध बनाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अग्निनारायण काफ्रेले जानकारी दिनुभयो। अवरूद्ध भएका सड़क तथा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले यात्रीहरूलाई आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक सम्पूर्ण संरचना, पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले नेपाली नागरिकले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले विगत 10-15 वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनु परेको भन्दै अब त्यसबाट मुक्त गराउने उल्लेख गर्नुभयो। सुशासनको लाभांश नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले आउँदो बजेट सुधारवादी आउने दावी गर्नुभयो। विदेशको खबर, चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षमा अमेरिकाबाट अर्बको कृषि उत्पादन किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै संचार संस्था रोइटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028 कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टोबरमा दक्षिण कोरियामा भएको शिखर सम्मेलनमा चीनले कम्तीमा 8,70,00,000 मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। यसैबीच दुवै राष्ट्रपतिले अमेरिका चीन व्यापार बोर्ड र अमेरिका चीन लगानी बोर्ड स्थापन गर्न पनि सहमति जनाएका छन्। गएको वर्ष लगाइएको जस्तालाई त्यस्तै रणनीतिको भन्सा शुल्कले गर्दा चीनमा अमेरिकी कृषि निर्यात सन् 2025 65.7% घटेर 8,40,00,000,000 डलर पुगेको अमेरिकी कृषि विभागको तथ्याङ्कले देखाउँछ। आईसीसी क्रिकेट विश्वकप टू के श्रृंखला में अहिले नेपाल र स्कटल्याण्ड खेलिरहेका छन्। नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 200 रनको लक्ष्य पछाएको नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यस अघि कीर्तिपुरको त्रिवेणी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा 16 विकेट गुमायो। स्कटल्याण्डका ब्रान्डन मेकुलमले 73, माइकल इन्सले 51 रन बनाए। नेपालका लवित राजवंशीले 4, सन्दीप लामी छानेलले 3 विकेट लिए। यो खेलमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्ष सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय स्तरीय भन्दा छिटो 150 खेलमा विकेट लिने खेलाडी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलियाका स्टार बोलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामी छाने एक दिवसीय अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्। चार भन्छन् भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि पटक। प्रतिनिधि सभामा नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार

कहाँ पुग्यो कहाँ पुग्यो भन्छ र प्रतिनिधिको हुन्छ विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचा सेलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सेलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 MHz www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुग्दा इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्ष फोन ओखोढुङ्गा ब्यारेज ओखोढुङ्गा दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0735 5576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक मनोकामना 2083 साल जेठ 11 र 12 गते सुलू दुखुम्बा नगरपालिका 10 किमीमा निर्माण गरेको ओल्डन सुरुङ गुम्बा तथा सेवा केन्द्रको प्रदित धर्म गुरू पुलको टेमा थर्सुङ लिम्पुसु जूबाट राप्ले प्राण प्रतिष्ठा जिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजु भाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। साथै राप्ले प्राण प्रतिष्ठान कार्यक्रममा पालन भए अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरु वाचन गर्ने र 12 गतेको दिन राप्ले प्राण प्रतिष्ठान जुम्सा पूजा मानेको अभिषेक वाण हुने भएको छ।
0: उडुमतासी अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्दा नगरपालिका 10 सुनु खुम्बु।

0: पर्वाञ्चलै लघु औषध दुरूपयोग गर्दछ।
1: लघु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लघु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउँ। लघु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

I'm not going to be able to do that.

घुम और सुहाग मिले मेरे सोच तिमी जस्ती बबल किसी हो सकते नहीं।

स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल परेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: यौन हिंसाबाट बचन र बचाऊ यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गराऊ। बाल बालिकासँग नियमित सम्पर्क गराऊ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोस्ट प्रदेशद्वारा जनहितमा

0: नेपाल सरकार विज्ञापन बोर्ड ए दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
1: म पनि राईको साधा स्टोरसम्म नै जान लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका ५ सल्लेरी सोलुखुम्बु

0: मैमा मेरे तो हाथ खुट्टा अनुमा झमझम करवासी हंगाम बनाए मेरे हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हो रे भर उपचार कराने भाग हमजी औषधालय तीर हिड़क नहीं होती दी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 96 र 98 61 23 14 72 आउँदी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय।

0: हाम्रो मान्यता सबै विशेषज्ञ आजकल आत्मीयता
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं। सरकार विज्ञापन हो।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनौ छैन भन्ने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्श्व सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनिल सोरुमबाट उपलब्ध हुनेछ
6: खेतबारी जोत्न खेती गर्न ल्यान बनाउन उखेरा लगाउन ढिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
8: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाडमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउडको मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको

0: सभा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वार गुरूबाट रीतिपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय प संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
1: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म घरमा मात्रै कार्यमा। परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने काशीन इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन श्रमिक प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाण पत्र नागरिकता अनुभव भए सोको प्रमाण पत्रको फोटोकपी दिनु पर्थ्यो। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996353 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851183782 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851173481 श्री गर्मा माध्यमिक विद्यालय सुनि किसुन्द नगरपालिका 7 सुनखुम्बु।

चुनकी मेलगती आयोजना बन सूचना प्रणालीमा 10 प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख मार्फत घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्नु हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर

0: को घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौं। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जारी सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो पूर्ण व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हटमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।
0: सूचना निशुल्क आवासीय खाता व्यक्तिको लागि सूचना।
1: काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्केट स्कूलमा कक्षा 1 एसईसम्म निशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोङ्गोछा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही विशाख 9 दशम्भ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-1-0753-85। साथै सम्बन्धित विद्यालय पालिकाका अर्जुनलाई डङ्गोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ।

Thank you.

interior que amanhã o mundo já lança. Hey,

Thank you.

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9836868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत्कुमा नगरपालिका

0: बाबू मैं मेरे तो हाथ खुट्टा अनुनासा झमझम करनाशले हैरान बनाए मेरे पनि केटी हो केटी खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव हाके हैरान भिंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे उपचार कराने भाग हामजी औषधालय तीर हिड़क नहीं मत आऊ दीदी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नामची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलोदूत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

जीव भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल सरकार विज्ञापन बोर्ड। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: कति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदैछ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
2: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208595 मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
4: नमस्कार
5: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
4: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
5: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
4: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
5: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
6: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
7: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
6: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
7: हो र के डेन्टल रे
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्दीनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
6: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98212990 र 97 46 58 43 87

0: दोहोरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिर

0: पिपल्स कैंपस काठमांडू को भर्ना संबंधी सूचना
1: 45 वर्ष को विश्वास बोकेको देशकै अग्रणी सामुदायिक कैंपस पिपल्स कैंपस काठमांडू पकनाजोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक
1: यहाँ टीओ अंतर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में छन्।
0: थप जानकारी का लागि फोन नम्बर 0153519990 5351990 में संपर्क गर्नुहोला।
2: बेहतर अप्लायसेज का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामग्री घर ल्याएर त हेर्नुस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेहतरको पानी लागिसकेको छ। बेहतर अप्लायसेज बेहतरको पानी लाग्छ।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरेको रिपोर्ट दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायालय र संसद बीच द्वन्द बढ़ने संकेत देखिएको छ। मल्लले सर्वोच्च प्रशासनलाई आदेश दिएको समाचार आएसँगै सिंहदरबारमा चलिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसदहरूले आपत्ति जनाएका छन्। सामान्यतया प्रधान न्यायाधीशको आदेशबारे संसद बैठकमा प्रश्न नउठाउने गरेकोमा आज सत्तारूढ़ दलका सांसदहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई कोर्ट खोलेर राजनीतिमा आउन चेतावनी समेत दिए। मल्लले दिएको लिखित आदेशमा कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास हुने देखिन्छ भनिएको छ। यसमा राष्ट्रपति कानूनी पृष्ठभूमिका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो। संसदमा बोल्दै सांसद नेउपानेले मल्लको आदेशमा स्वार्थको सिद्धान्त आकर्षित भएको बताउनुभयो। सर्वोच्चले देखाउनु पर्ने स्थानमा सक्रियता नदेखाई अन्यत्र सक्रियता देखाउन थालेको उहाँको भनाई छ। राष्ट्रपति सांसद समीक्षा बास्कोटाले कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीच चेक एण्ड ब्यालेन्सको काम गर्ने भए पनि न्यायपालिका सत्ता कब्जा गर्ने नियतमा लागेको आरोप लगाउनुभयो। राष्ट्रपतिका सांसदहरू नेउपाने र बास्कोटाले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुवैजनाको भनाई रेकर्डबाट हटाउन पनि माग गर्नुभयो। गएको वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका चौथो वरिष्ठका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्ने सिफारिश गरेको थियो। कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लले त्यही रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आज 1 बजे भित्रको समय दिनुभएको थियो तर आदेश दिए पनि कर्मचारीले दर्ता भने गरेका छैनन्।
4: प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीका अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ।
3: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 378 जना पीड़ितलाई गरी 13,99,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम शुरू गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका 215 जनाले 9,89,716 रूपियाँ, पशुपति सहकारीका 7 जनाले 41,465 रूपियाँ र शिव शिखर सहकारीका 156 जनाले 3,68,035 रूपियाँ गरी कुल 14 लाख रूपियाँ फिर्ता पाएका छन्। यसअघि घोषणा गरिए अनुसार समितिले आजदेखि 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिन शुरू गरेको हो। समितिका अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताहरूको झण्डै 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये सबै धेरै जसो साना बचतकर्ता रहेका छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख रूपियाँ भन्दा बढ़ी रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 जना मात्रै रहेका समितिले जनाएको छ।
4: परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ।

0: ले आज विज्ञप्ति निकालेर झाँको रियल भइ नसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सृजना भएको अन्यल प्रति क्षमा मागेको हो। त्यस्तै झाँको मुद्दामा निष्पक्ष सुनवाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झाँ अवैध सामान तस्करी एवं ओसार पसारको आरोपमा पक्राउ परेका थिए। अमेरिका इजरायल र इरान बीच गएको फेब्रुअरी 28 तारीकमा द्वन्द शुरू हुनु अगाडि नै झाँ सहित 6 जना विदेशीलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो।
1: मलेसिया सरकारले दुई देश बीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क संकलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै मलेसियाले आफ्नो अडान स्पष्ट पारेको हो। काठमाडौँमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देश बीच सम्पन्न श्रम सम्झौताको आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात बीएमएस मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क संकलन पनि त्यही सम्झौतामा तोकिए अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परीक्षण गर्ने 36 स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग गरे बापत थप 3,000 रूपियाँ शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी माइक्रोटेक प्रणाली र वेस्टिनेट एसडीएन बीएसडीलाई दिएको छ, जसले शुल्क संकलन र रकम हस्तान्तरणसम्मको काम गर्दछन्।
0: यसैबीच गएको वैशाख महिनामा वैदेशिक रोजगारीमा जाने 74,429 नेपालीले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा 65,010 पुरूष र 9,419 महिला छन्। वैदेशिक रोजगार विभागका अनुसार यो संघ चालू आर्थिक वर्ष 2082-83 पहिलो 10 महिना अर्थात 2082 साउन 1 गतेदेखि 2083 वैशाख प्रशान्तसम्मका अवधिमा कुल 6,61,762 नेपालीले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 पहिलो 10 महिनामा 6,85,924 जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। अघिल्लो वर्षको तुलनामा श्रम स्वीकृति लिनेको संख्या 24,162 जनाले घटेको हो।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
0: नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समसामयिक तथा नीतिगत विषयमा केन्द्रित 12 उपसमिति गठन गरेको छ। प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्व प्रकाश शर्माको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले भूमि व्यवस्था, विपद व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, शिक्षा, उद्यमशीलता लगायतका विषयमा काम गर्ने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो। सबै उपसमितिले आउँदो बैठकमा प्रारम्भिक कार्यखाका पेश गर्ने निर्देशन दिइएको छ। यसैबीच कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले पार्टी अहिले कुट भत्काउने र पार्टी बनाउने नीतिमा अघि बढ़िरहेको बताउनुभएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। अहिले चलिरहेको राष्ट्रिय आर्थिक गणना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मेरो कपडा प्याकिङ गर्दै त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध अञ्चलको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0574-94-33, 4-93-555। नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले प्रधान न्यायाधीश सिफारिश विवाह सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश कर्मचारीहरूले तिरेनन्, आदेशको विषय संसदमा प्रवेश, संसद न्यायालय टकरावको संकेत, समस्याग्रस्त सहकारीका बचतकर्मालाई पैसा फिर्ता दिन शुरू, पहिलो दिन 378 जनाले पाए, परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झारिया भएको भन्ने गलत सूचना दिएकोमा माफी माग्यो, पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खुल्ला
0: नेपाल दर्पणमा अब बाँकी खबर। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनुभएको छ। काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले विगत 10-15 वर्षको कुशासनबाट मुक्त दिलाउने र सुशासनको लाभांश समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउनुभयो। सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौं ऐन संशोधन र ई गवर्नेन्स लगायत सूचना प्रविधिको व्यापक प्रयोग गरिने उहाँले जानकारी दिनुभयो। आउँदो वर्षहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटलाइजेशन, पर्यटन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाइने उहाँले बताउनुभयो। साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो सामाजिक सुरक्षा निर्माणलाई प्राथमिकतामा राख्दै गैर आवासीय नेपालीहरूको सञ्जाललाई लगानी र शैक्षिक आदान प्रदानको माध्यमका रूपमा उपयोग गरिने उहाँको भनाइ छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले शुरू गरेको दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अहिलेसम्म 87.08% गणना सम्पन्न भएको छ। थापाभरिमा रहेको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत कार्यालयले गणनाको अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो। वैशाख 2 गतेदेखि शुरू भएको गणना आउँदो असार 7 गतेसम्म चल्नेछ। अहिलेसम्म संकलकहरूले 8 लाख भन्दा बढ़ी कागजी फारम र 10,000 भन्दा बढ़ी इसेन्स टोकन बाँडिसकेका कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले स्थलगत विवरण संकलन भइरहेको भन्दै गणकहरूलाई सत्य तथ्य विवरण उपलब्ध गराउन प्रतिष्ठानहरूसँग आग्रह गर्नुभयो। ग्रामीण भेगमा रेडियोको पहुँच सबैभन्दा प्रभावकारी रहेको भन्दै उहाँले गणना सम्बन्धी जानकारीहरू प्रवाह गर्न आग्रह समेत गर्नुभयो। गणनाको प्रक्रिया र देखिएका चुनौती बारेमा हामीले राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुङ्गीराज लामिछानेसँग कुराकानी गरेका छौं।
6: राष्ट्रिय आर्थिक गणनामा अहिले हामी मध्य भागमा प्रवेश गरेका छौं। 30% कुराले पनि हाम्रो लक्ष्यको आधा हामीले सम्पन्न गरिसकेका छौं। करिब 4,000 गणक र सुपरभाइजरहरू अहिले फिल्डमा खटिनु भएको छ। यो असार 7 सम्म नियमित चल्छ नै। हामीले व्यापार, व्यवसाय, उद्योग धन्दा, सम्पूर्ण संघ संस्थाहरू र आर्थिक विवरणहरू, अरू विवरणहरू पनि संकलन गर्छन्। हामीले जुन लक्ष्य तयारी गरेका छौँ, हाम्रो अनुमान चाहिँ पूर्ण रूपमा त्यो लक्ष्य हासिल गर्नको लागि एउटा चुनौती छ र यही बीचमा केही समस्याहरू पनि हाम्रा गणकले प्रतिष्ठानहरूलाई भेट्न गाह्रो हुने र समय कसैले नदिने त्यस्तो खालको समस्याहरूले गर्दा पनि केही चुनौती चाहिँ थपेको छ। तथापि अहिले हामीले यस्ता किसिमका अन्तर्क्रियाहरूबाट विभिन्न कम्युनिटी एसोसिएसनहरू, महासंघहरूसँग, संघहरूसँग छलफल गर्ने, अन्तर्क्रिया गर्ने र उहाँहरू मार्फत सन्देश जारी गरेर तल्लो तहसम्म चाहिँ सूचना प्रवाह गरेर गणकलाई विवरण दिनको लागि सहजीकरण गर्ने काममा सहयोग गरिराख्नु भएको छ। स्थानीय तहहरूले, वडाहरूले पनि सहजीकरण गरिराख्नु अवस्था छ।
7: यो गणनामा प्रयोग भएको प्रविधिले चाहिँ कतिको सहयोग गरिरहेको छ?
6: भौगोलिक हिसाबमा अलिक एउटा प्रतिष्ठान गणना गर्न पनि धेरै टाढा जानुपर्ने गणकहरूलाई त्यो समस्या छँदै नै छ। अनि प्राविधिक हिसाबले पनि नेटवर्किङ अझै अतिबेठामा लाग्दैन, अहिले पनि समस्या छ भने। अर्को चाहिँ हामीले ई सेन्सस भएर हामीले गरेको छौँ। ई सेन्ससमा चाहिँ के हुन्छ भने कोही प्रतिष्ठानहरूले समय उपलब्ध हुन सकेन, व्यवसायीहरूले मेरो विवरण चाहिँ म आफै इन्टरनेटको माध्यमबाट पठाउँछु भन्ने उहाँले व्यक्त गर्नुभयो भने उहाँलाई पासवर्ड र हाम्रो टोकन नम्बर दिन्छन्, त्यो दिएपछि ई सेन्सेसमा समावेश गर्न सकिन्छ। अहिले हामीले गरेको 10,000 टोकनहरू वितरण गर्यौं, तर इन्ट्री गरिदिने चाहिँ जम्मा 3,000 जस्तो मात्रै छ भनेपछि अझै पनि 7,000 चाहिँ ग्याप छ। त्यहाँ कतिपय कन्फ्युजनहरू भएको कारणले होला अथवा विभिन्न कारणले उहाँहरूले ई सेन्सेसमा भाग लिन सक्नु भएको छैन, त्यसलाई पनि हामीले सहजीकरण गरेर सड़क मार्फत केन्द्रबाट हामीले सहजीकरण गरेर सबैजनालाई ई सेन्सेसमा भाग लिनको लागि पनि अपील गरिरहेका छौं र उहाँहरूलाई सहयोग पनि गरिरहेका छौं। डिजिटलमा त्यति अभ्यस्त नभएको कारणले पनि होला ई सेन्सेसको सहभागिता चाहिँ अलिक कमजोरै देखिएको छ।
7: यसको लागि तपाईँले चाहिँ के आह्वान गर्न चाहनुहुन्छ?
6: देशको अर्थतन्त्र कुन बाटोमा गइरहेको छ त्यसलाई सही ट्र्याकमा लानको लागि अर्थतन्त्रमा नयाँ नयाँ किसिमका आर्थिक क्रियाकलापहरू गतिविधिहरू प्रवेश भएका छन्। कति त बन्द पनि भइसकेका छन्, बन्द भएकोलाई हटाउने र नयाँ प्रवेश गरेकोलाई पनि समावेश गर्नुपर्ने हुन्छ। त्यसले गर्दा हाम्रो अर्थतन्त्रमा भएका सबै किसिमका आर्थिक क्रियाकलापहरू समेट्नको लागि आर्थिक गणनामा स्वतस्फूर्त रूपमा आफ्नो व्यवसायको विवरण टिपाउने र अरूलाई पनि टिप्न लाउने त्यो किसिमको गरियो भने वास्तवमा हाम्रो भविष्यको लागि सरकारले बनाउने योजना नीतिहरू होस् या व्यापार व्यवसायहरूले आफ्नो नीतिहरू बनाउँदा व्यवसायहरूले सञ्चालन गरिरहेका समस्याहरू हुन सक्छन्, ती समस्याहरू पनि सम्बोधन गर्नको लागि सरकारलाई सहयोग पुग्ने भएकोले सबैजना सहभागी भएर उत्साहजनक रूपमा यो अभियानमा सहभागी हुनका लागि राष्ट्र तथ्याङ्क कार्यालय र मेरो तर्फबाट चाहिँ अनुरोध गर्न चाहन्छु।
1: उहाँहरू राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुङ्गीराज लामिछाने, नेपाल दर्पण नयाँ खबरकै सिलसिला ऊर्जा विश्व तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाईले सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेकाले लक्षित योजनालाई सघाउ पुर्याउने गरी बजेट निर्माणको काम अघि बढ़ाएको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले ठूला जलसहित आयोजना तथा रन अफ रिभर आयोजनाहरूलाई समानान्तर रूपमा अघि बढ़ाउने जानकारी दिनुभयो। उहाँले नीतिगत सुधार पूर्वाधार विस्तार र संस्थागत संरचना बिना लक्ष्य हासिल गर्न कठिन रहेको बताउँदै आउँदो बजेट मार्फत सुधार गर्ने बताउनुभयो।
0: हप्ताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक निप्से आज 1.03 अंकले घटेर 2730.91 बिन्दुमा झरेको छ। आज बैंक, विकास बैंक, जलविद्युत लगानी अन्य बाहेक सबै समूहको सूचक घटेको छ। आज 132 कम्पनीको शेयर घटेकोमा 119 बढ़ेको छ। यस्तै 18 कम्पनीको शेयर भन्ने घटबड भएको छैन। आज निप्से सँगै कारोबार कम्पनी घटेको छ। गएको शुक्रबार 3.09 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीका 58,28,000 किता शेयर 2.45 अर्ब रूपियाँमा कारोबार भएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मार्फत कार्यालय भैरवामा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा विरूद्ध प्रसार मुद्दा दायर गरेको छ। खाम्चाले जताको नयाँ श्रेष्ठ कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेपालले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। यसअघि अख्तियारको कारणले बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 2,00,000 रूपियाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा नायब सुब्बा खाम्चाले जीर्ण श्रेष्ठ कायम गर्ने, अपुताली जग्गा नामसारी, दाखा गैती लगायत काम गरिदिए बापत सेवाग्राहीसँग रकम माग गरी मूल बोलाएपछि 2,00,000 रूपियाँ लिएको पुष्टि भएको आयोगको दावी छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल, बालेश्वर, दमन र ओम अस्पतालमा।
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
10: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
8: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
11: हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार व शुक्रवार राति 8 बजे मात्र विश्व को सुनवाई टीवी में
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। बागुङमा जंगलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ, अरू 8 जना बिरामी परेका छन्। घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडीगाड नगरपालिका वडा नम्बर 5 डाकघर भई खार बजार बस्ने 72 वर्षीय फिरम कुमार घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ। उहाँकै परिवारका अरू 8 जना बिरामी परेका हुन्। बिरामी सबैको अहिले बुर्किदान अस्पतालमा उपचार चलिरहेको एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ।
1: कञ्चनपुरमा माटोको ढिस्कोमा पुगेर एकजनाको ज्यान गएको छ। सुकनाफाटा नगरपालिका नम्बर 12 तिलकिङका 40 वर्षकी हरदुलिया राणाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। माटोको ढिस्कोभित्र पुगेकी 55 वर्षकी सुन्दरिया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो।
0: मुस्ताङको कोरला नाकामा डिप बोरिङ प्रविधि मार्फत खानेपानी निकाल्न सफलता मिलेको छ। लोमाथाङ गाउँपालिकाको पहलमा गरिएको यो परीक्षण 9 दिनको प्रयासमा सफल भएको हो। समुद्री सतहबाट 4,610 मिटरको उचाइमा रहेको नेपाल चीन सीमानाका यो सुक्खा पठाल क्षेत्रमा ट्रान्जिट पोइन्ट र 24 नम्बर सीमा स्तम्भ नजिकै पानी निकालिएको हो। पानी निकाल्न एसियन कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखासँग 30 लाख रूपियाँमा सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत न्यूटन मनसालले जानकारी दिनुभयो। यसअघि स्थानीय व्यापारीहरू पानीका लागि सीमापारी चीनको सहयोगमा निर्भर थिए अथवा 16 किलोमिटर टाढाको नेचुबाट ट्याङ्कर मार्फत ढुवानी गर्नुपर्ने बाध्यता थियो। अब खानेपानी व्यवस्था भएपछि व्यापारी पर्यटक तथा चालक सबैलाई ठूलो राहत मिलेको गाउँपालिका अध्यक्ष टसी मर्गु गुरूङले बताउनुभयो।
1: काठमाडौँको सुनहरामा रहेको केन्द्रीय कारागारबाट भएकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अपहरण हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना अस्ति शनिबार राति 1:30 बजे कारागारको पर्खाल नागेर भएकी थिइन्। उनलाई गैराती असमबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सपनालाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका 20 वर्षको समीर श्रेष्ठ पनि पक्राउ परेका छन्। जिल्ला अदालत रसुवाले जन्मकै सजाय सुनाएपछि उनलाई केन्द्रीय कारागार ल्याइएको थियो।
0: कैलालीको टिकापुर नगरपालिका 8 कार्यालयले मौसमी रोगबाट बस्न टोल टोलमा स्वास्थ्य सरोकार समिति मार्फत समुदायमा सचेतना जोगाउन थालेको छ। वडाको धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो। वडा नम्बर 8 रहेका 17 टोल विकास संस्था 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन्। साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बच्ने उपायबारे जानकारी दिने गरेका छन्। जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण मानिसमा देखा पर्ने स्वास्थ्य समस्याबारे समुदायलाई सचेत गराउन थालिएको स्वास्थ्य चौकी जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। इरानसँग युद्ध शुरू हुनुभन्दा अघि इजरायलले इराकमा 2 सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका द न्यूयोर्क टाइम्सले रिपोर्ट सार्वजनिक गरेको छ। इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरूभूमिमा इजरायलद्वारा संचालित 2 गुप्त सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। गएको हप्ता अर्को अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलले युद्ध शुरू हुनुभन्दा केही समय अघि एउटा सैन्य अड्डा स्थापना गरेको र अमेरिकाको जानकारीमा सञ्चालन गरेको रिपोर्ट सार्वजनिक गरेको थियो। अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी इकाइहरू विरूद्ध सैन्य अड्डाबाट आक्रमण गरेको थियो। इराकी अधिकारीहरूले यस ठाउँमा कुनै पनि सेनाको उपस्थितिका लागि सम्झौता वा सहमति नभएको बताएका छन्। यद्यपि वाल स्ट्रीट जर्नलको रिपोर्टले इराकले मार्च महिनाको अन्त्यतिर अमेरिकासँग निजी रूपमा विरोध दर्ता गराएको र यसलाई इराकी सार्वभौम सत्ताको उल्लंघन भनेको बताएको छ। यसरी इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले यसबारेमा इराकी अधिकारीहरूसँग कुरा गर्ने बताउनु भएको छ। इजरायलले मध्यपूर्व स्थललाई अस्थिर बनाउन खोजेको उहाँको आरोप छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीनी राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा पुटिनले राजकीय भ्रमण गर्न लाग्नु हो। यसअघि ट्रम्पले यही मे 13-15 चीनको भ्रमण गर्नुभएको थियो। झण्डै एक दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण र विश्वको नजरमा थियो। यसको ठिक तीन दिनपछि रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुहुने भएको हो। भ्रमणमा पुटिन र शी जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन र रूस बीचको व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तयारी, महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने चीनीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दुई देशले उच्चस्तरीय संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाइरहेका खबरमा उल्लेख छ। रूससँग चीनको गहिरिँदै गएको सम्बन्ध पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ। विशेष गरी युक्रेनमा आक्रमण शुरू गरेदेखि दुई देश नजिकिएका छन्। सी र पुटिन बीच 40 धेरै पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका द गार्जियनले लेखेको छ। सन् 2022 यता चीन र रूसको द्विपक्षीय व्यापार कृतिमानी स्तरमा पुगेको छ। रूसको कुल निर्यातको 1/4 भन्दा धेरै हिस्सा चीनले ओगटेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38/1 4 विकेट गुमाएर भेट्टायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39/1 194 रन बनाउँदा 6 विकेट गुमाएको थियो। यो जितसँगै नेपाल लीग टू तालिकामा 27 खेलमा 22 अङ्क सहित 5 स्थानमा उठिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्क सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। आज खेल्न सन्दीप लामी छानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षका सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका छन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रिय 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलिया का स्टार बलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामी छाने एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति चेन्नई सुपर किङ्स र सनराइजर हैदराबाद खेल्दैछन्। यो खेल पाउने 8 चेन्नईको एमए चिदम्बरम रंगशालामा शुरू हुनेछ। दुवै टोली प्लेअफमा पुग्ने सम्भावना कायम छ। हैदराबाद 12 खेलमा 14 अंक सहित तालिकाको तेस्रो र चेन्नई 12 खेलमा 12 अंक सहित स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 23 पटक भेट भएकोमा चेन्नई 15 र हैदराबाद 8 खेलमा विजयी भएको छ।
1: खेलसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्ध रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश अझै दर्ता भएन। आदेशको विषय संसदमा प्रवेश, संसद न्यायालय तकरारको संकेत।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिवस शुरू, पहिलो दिन 378 जनाले पाए।
0: राष्ट्रिय आर्थिक गणना चल्दै 87% गणना सकियो। कठिन भूगोल र संचार समस्या मुख्य कठिन
1: इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा दुईवटा सैन्य अड्डा निर्माण गरेको रिपोर्ट सार्वजनिक। इराकी अधिकारीहरूसँग कुरा गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ताको भनाई।
0: स्कटल्याण्डले हराउँदै नेपाल लिपुको 5 स्थानमा उक्लियो। एकदिवसीय अन्तर्राष्ट्रियमा सन्दीपको नयाँ कृतिमा। आईपीएल क्रिकेटमा आज राति चेन्नई र हैदराबाद खेल्दै
1: आजको नेपाल दर्पण सकिएको छ। दार्जीलिङ साथी संघर्ष विश्वसँगै हामी विकास तथा गएर भोजन र बस्न पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: next to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्।

आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार पाप जस्त अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नैतिकोण जीवन जिउन आत्मीय शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि

प्रश्नको उत्तर लिएर म तपाईसित आज कुरा गर्दैछु। हामीलाई थाहा छ कति मानिस हुन्छन् जोसँग प्रशस्त धन सम्पत्ति हुन्छ, आफूलाई मनपर्ने सबै कुरा प्राप्त गर्ने क्षमता उनीहरूमा हुन्छ, मिठा मिठा खान्छन्, राम्रा लाउँछन्, आफ्नो शोकहरू पूरा गर्छन्, तर पनि उनीहरू जीवनमा कुनै आनन्दको अनुभव गरिरहेका हुँदैनन्, उनीहरूको जीवनमा कुनै खुशी हुँदैन, यी नै कुराहरूको गुनासो उनीहरूले निरन्तर गरिरहेका हुन्छन्। त्यस्ता मानिसहरू तपाईँले कहिले भेट्नु भएको छ? मैले त धेरै भेटेको छु। अर्कोतिर गरीब मानिसहरू पनि हुन्छन्, निर्धन, जसले प्रत्येक छाक जुटाउनको निम्ति संघर्ष गर्नुपर्छ, पेट भरि खान पाउँदैनन्, पूरा शरीर ढाक्ने वस्त्र लाउन पाउँदैनन्, सधैँ अभाव र दुःखमा जीवन बिताउनु पर्ने बाध्यता हुन्छ। हाम्रो देशमा यस्ता मानिसहरू धेरै छन्, तापनि एउटा कुरा सधैँ सत्य हुन्छ, त्यो के भने धनी पनि मानिस हो, गरीब पनि मानिस नै हो। धन सम्पत्ति हुनु र नहुनुले मानिस हुने वा नहुने कुरामा कुनै फरक पार्दैन। परमेश्वरको दृष्टिमा गरीब पनि उत्तिकै महत्वपूर्ण हुन्छ जति धनी। तर कोही गरीब मानिसले आफूलाई केही नभए पनि सधैँ उसले सुख र शान्तिमा आफैलाई स्थिर राखेको हुन सक्छ, सधैँ हाँसिरहेको हुन सक्छ, सधैँ सन्तुष्ट हुन्छ, अनुहार पनि उज्यालो हुन्छ। कस्तो अचम्म लाग्दो जीवन हुन्छ। यसकारण हामी यसो भन्न सक्छौ कि बाहिरी आवश्यकताहरू भन्दा भित्री आवश्यकताहरू धेरै महत्वपूर्ण हुन्छ। मनको आवश्यकता धेरै महत्वपूर्ण हुन्छ। सधैँ खुशी हुने मन पाउनु ठूलो धन पाउनु सरह नै हो। तर हामीले जसरी वजन कुरामा खुशी पाए तापनि त्यो छैक नै हुन्छ। खुशीहरू ससाना कुराहरूमै हुन्छन्। दिन दिन त्यस्ता खुशीहरू हामी संग्रह गर्दै जान्छौ भने त्यो कति अचम्मको हुन्छ होला, होइन त? संसारको खुशी र आनन्द एक किसिमको हुन्छ, परमेश्वरबाट प्राप्त गरिने सुख र आनन्द अर्कै किसिमको हुन्छ। यसले एउटा अनन्तताको आभास दिन्छ। लामो समयसम्म हाम्रो जीवनलाई एउटा अनन्तताको आभासमा निरन्तर अगाडि बढ़ाइरहेको हुन्छ। परमेश्वरबाट पाइने सुख र आनन्द चिरकालसम्म रहन्छ भनिन्छ। अनि त्यस्तो आनन्द संसारका कुराहरूमा आधारित हुँदैन। परमेश्वरबाट पाइने त्यस्तो आनन्द र खुशी हृदय तपाईँ र मैले परमेश्वरबाट प्राप्त गर्छौं जसको लामो लामो आयु रहन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, खुशी मानिसलाई मात्र चाहिने कुरा होइन, परमेश्वर पनि खुशी र आनन्दको चाहना गर्नुहुन्छ भने पवित्र शास्त्र बाइबलले बताएको छ। जीवित परमेश्वर सांसारिक थोकहरू प्राप्त गरेर रमाउनु हुने परमेश्वर हुनुहुन्न, तर मानिसको जीवनमा असल कुराहरू हुँदा उहाँ रमाउनुहुन्छ, किनकि सबै मानिसहरू उहाँका छोरा छोरी हुन्। मानिसको जीवनमा भलाई हुँदा त्यो परमेश्वरका निम्ति खुशी र आनन्दको कुरा हुन्छ। प्रभु यीशुले भन्नुभयो, पश्चाताप गर्नु नपर्ने 99 धार्मिक जनहरूका लागि भन्दा पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा आनन्द हुन्छ। पश्चाताप गर्ने एकजना पापीका निम्ति स्वर्गमा आनन्द हुन्छ। लुकाको सुसमाचार 15:7-10। प्रभु यीशुले यहाँ दुई थरीका मानिसहरूको विषयमा कुरा गर्नु भएको छ। एउटा पश्चाताप गर्न नपर्ने धार्मिक मानिसहरू, यी कस्ता र कुन मानिसहरू हुन्? के धर्म कर्म पुण्य कार्य पौराणिक धार्मिक परम्पराहरू पालन गर्ने दान दक्षिणा गर्ने मानिसहरू हुन्? होइन, यी ती मानिसहरू हुन् जसले प्रभु येशूमा विश्वास गरेर क्षमा पाएका हुन्छन्, जसले पापसँग नाता सम्बन्ध तोडेर जिउन थालेका हुन्छन्, जसले परमेश्वरको वचन पढ्दछन् अनि त्यस अनुसार जिउँछन्। वास्तवमा पश्चाताप गर्नु भनेको पछुतो गर्नु मात्र होइन। हामीलाई थाहा छ पछुतो भनेको के हो। जब हामी कुनै गल्ती गर्छौ वा गलत निर्णय गर्दछौ वा मुखबाट कुनै खराब बोली वचन निकाल्छौ, तब केही पछिबाट हाम्रो मनमा यस्तो सोच्दछौ, व्यर्थैमा मैले त्यस्तो निर्णय गरेछु, व्यर्थैमा मैले मुखबाट त्यस्ता शब्दहरू निकालेछु, मैले त्यो नभन्नु पर्थ्यो, मैले त्यसो नगर्नु पर्थ्यो। यस्ता भावना विचारलाई पछुतो भनिन्छ। तर कतिपल्ट पछुतो गरे तापनि फेरि त्यही गल्ती हामी गरिरहेका हुन्छौं। यस्तो पछुतोले जीवनमा खासै कुनै फाइदा गर्दैन। तर पश्चाताप भनेको सिधा हाम्रो जीवनको आचरण परिवर्तन हुने कुरासित हुन्छ। पश्चाताप भनेको मनको परिवर्तन हो, अनि विशेष

परिवर्तन गर्ने कुरा हो। पापलाई गलत ठानेर त्यसबाट अलग बस्ने, पाप स्वीकार गर्ने, कहिले जीवनमा पाप नगर्ने अठोट गर्ने संकल्प नै वास्तवमा पश्चाताप हो। अनि पवित्र बाइबलले भन्छ, जब कुनै मानिसले यसरी पश्चाताप गर्छ तब स्वर्गमा आनन्द हुन्छ, परमेश्वर आनन्दित बन्नुहुन्छ। आफ्नो कुनै थोक हराउँदा हामीलाई धेरै दुःख लाग्छ, चिन्ता हुन्छ, शोक हुन्छ, निराशा हुन्छ। सायद तपाईँलाई कुनै बेला यस्तो भएको छ होला, मलाई पनि भएको छ। आफ्नो प्रिय थोक वस्तु हराउँदा सबै मानिसहरूलाई यस्तै हुन्छ। अनि प्रभु येशूले यही सन्दर्भमा स्वर्गमा खुशी र आनन्द हुने कुरा गर्नुभएको छ। मानिस सबै परमेश्वरका छोरा छोरी भए तापनि पापको कारण धेरै मानिस परमेश्वरबाट टाढिएका छन्। बाइबलमा ती मानिसहरूलाई परमेश्वरबाट हराएका मानिसहरू भनिएको छ। तिनीहरू कसरी र किन टाढा भए वा हराएका छन्? अरे, तिनीहरूले धार्मिक कर्म त गरिरहेका छन्, धार्मिक वस्त्र पनि लाउँछन्, पुण्य कर्म गरिरहेका छन्, पौराणिक पवित्र परम्परा पनि पालना गरिरहेका छन्, तब कसरी तिनीहरू परमेश्वरदेखि टाढा र हराएका छन् त? यस्तो प्रश्न हाम्रो मनमा उत्पन्न हुनु स्वाभाविकै हो। पवित्र बाइबलले भन्छ, एफिसी 2:8-9 खण्डमा, परमेश्वरको अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। बाइबलले भनेको यस कुराको अर्थ के हो? अर्थ यो हो कि धर्म कर्म गरेर मानिसले उद्धार वा मोक्ष पाउँदैन। मोक्ष परमेश्वरले दिनुहुन्छ, अनि त्यसको निम्ति मानिसले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, किनकि प्रभु येशू ख्रीष्ट मानिसको पाप हरण गर्न क्रूसमा मर्नु भएको छ। अरू कुनै उपाय छैन। यसको अर्थ यो पनि हो कि मानिसले धेरै धन सम्पत्ति खर्च गरी धार्मिक कार्यहरू गरे तापनि त्यसद्वारा परमेश्वर खुशी बन्नुहुन्न। कुनै मानिसले गरीबलाई धेरै दान दक्षिणा दिन्छ भने त्यो एउटा असल कुरा हो, तापनि त्यसले परमेश्वरलाई खुशी तुल्याउँदैन। परमेश्वर कसरी खुशी बन्नुहुन्छ त? जब एक व्यक्तिले आफ्ना पुरानो पापमय जीवन त्यागेर परमेश्वरको बाटोमा आउँछ, तब परमेश्वर प्रसन्न बन्नुहुन्छ।

बताएका छन्। परमेश्वर पवित्र हुनुहुन्छ र मानिस पापी रहेछ भनी बुझेका छन्। साथै जीवनमा पाप बोकेर पवित्र परमेश्वरसँग कुनै रीतिले पनि सम्बन्ध राख्न सकिँदैन रहेछ भनी जानेका छन्। अनि पापलाई त्यागेर परमेश्वरमा विश्वास गरेका छन्। त्यो पापको बाटोलाई पूर्ण रूपले त्यागेर पवित्र जीवन जिउने प्रयासमा लागेका छन्। पश्चाताप गर्नु भनेको वास्तवमा यही नै हो। एक बिग्रेको मानिस, ठगी र छल कपटमा लागेको व्यक्ति, मद्यपानमा डुबेको मानिस, हर प्रकारको दुष्ट र खराब काम गर्ने मानिसले जब येशु ख्रीष्टले गर्नुभएको महान मानव जाति प्रतिको त्यो त्याग र बलिदानको सुसमाचार सुनेर येशूमा विश्वास गर्छ र पापको जीवनलाई त्याग्छ तब त्यो साँचो पश्चाताप हो। तर अचम्म, कुनै दुष्ट मानिसले सुसमाचार सुनेर प्रभु येशूमा विश्वास गर्दा उसका आफन्तहरू, छिमेकीहरू, साथीभाइहरू खुसी हुँदैनन्। बरू उसलाई बहिष्कार गर्न खोज्छन्। उसको जीवनमा सुधार आएको देखेर उनीहरूलाई अलिकति पनि खुसी हुँदैन, अलिकति पनि उनीहरूको मन आनन्दित बन्दैन। मानिसहरू यस्तै हुन्छन्, यस्तै हुन्छन्, तर पनि त्यस व्यक्तिका निम्ति परमेश्वर प्रसन्न बन्नुहुन्छ, किनकि परमेश्वरले प्रत्येक मानिसको जीवनमा भलाई उत्पन्न गर्न चाहनुहुन्छ। याद गर्नुहोस् तपाईँ र मेरो जीवन कस्तो छ। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। परमेश्वरले तपाईँलाई सही निर्णयको निम्ति ज्ञान दिउन्, विवेक दिउन्।

श्रोताहरू, आजको कार्यक्रम सुने तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100553, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न

0: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अब्जेक्ट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867030620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलुदुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बन्धु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भए बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि देश बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रह र बुझेर मात्र विदेश जाउ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
3: यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0825-2043। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखु।
11: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
12: सन्चो भएन?
11: होइन, यतिकै जाने मन लागेन।
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
12: ए, कुरा त्यस्तो थियो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
13: नमस्ते, कति टाइमले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्री गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
15: भत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन।
16: ए के भो, दौडिदिए पो आइस त।
15: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
16: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
17: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग पेज सोलोदूत खुंडू नगर पालिक पांच सलेरी स्कूल खुंडू विगत देखि नई ग्राहक विश्वास जित्ती आई न्यूज चार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग पेज थप सेवाहरू का साथ में सब सुंदर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सीजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0358239089 0358209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोष छ पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मी हुने बानी बसालौं
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं
4: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
6: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
7: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वास नै समस्या देखियो धूमपान गर्न छोडौं स्वस्थ जीवन बाँचौं

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु सिन्धुमा पत्रकारितामा एआई कार्य क्षमता अभिवृद्धि सम्बन्धी 3 दिने तालिम शुरू। मृगौला प्रत्यारोपण पछि सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको कीर्तिमान। चुचुरोमा पुर्याइयो मेस्सीको तस्विर। सगरमाथा र लोसिया आरोहण गर्ने पहिलो टोली बन्यो चिनिया आरोही श्री जुनजीको टोली। विपद जोखिम न्यूनीकरणमा कुम्भपासी लामुको 1,45,00,000 खर्च। विद्या भण्डारीलाई एमाले दियो सदस्यता। प्रतिनिधि सभामा नयाँ नियमावली पेश। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मा विरूद्ध 16 उजुरी। प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्ध रेट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश। चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलरको कृषि उत्पादनहरू किन्ने। जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजन तीव्र रूपमा घट्दै र स्कटल्याण्डलाई हराउँदै नेपाल लिचीको 5 स्थानमा उक्लियो।
1: मेरो त हात खुट्टा अनुमासा झन्झन गर्छ। पिनासी हैरान बनायो। युरोप पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भयो करार छ। थाकेर हैरान भए पनि निन्द्रा नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हुन्छ। हामीसँगै अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 89 86 52, 98 24 74 17 18, 98 43 43 59 96 96 र 98 61 23 14 72। अन्जी औषधालय सोलु रूपकुण्ड नगरपालिका 5 कल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। सोलु खुम्बुको सोल्लेरीमा पत्रकारितामा एआई कार्य क्षमता अभिवृद्धि सम्बन्धी 3 दिने तालिम शुरू भएको छ। पत्रकारिता क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको भरपर्दो तथा प्रभावकारी प्रयोगबारे क्षमता विकास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। नेपाल पत्रकार महासंघ सोलु खुम्बु शाखाको आयोजनामा शुरू भएको यस विशेष तालिममा जिल्लाका सक्रिय 20 जना भन्दा बढ़ी पत्रकारहरूको सहभागिता रहेको छ। तालिमको उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ सोलु खुम्बुका अध्यक्ष सुभाष तर्नालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेको प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले आधुनिक पत्रकारितामा एआई प्रविधि दिनानुदिन उपयोगी बन्दै गएको उल्लेख गर्नुभयो। यसको बढ़दो प्रयोग र संवेदनशीलतालाई ध्यानमा राख्दै राज्यले यसलाई अझै नीतिगत रूपमा व्यवस्थित र नियमन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। प्रविधिको सही र सन्तुलित प्रयोगले समाजमा सूचना प्रभावलाई थप प्रभावकारी विश्वसनीय र छिटो बनाउन ठूलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी कार्यक्रमका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष श्रीवास तनाले परिवर्तनशील समयसँगै एआई पत्रकारिता आजको मुख्य आवश्यकता बनिसकेको बताउनुभयो। प्रविधिको विकाससँगै यसको दुरूपयोगको जोखिम पनि बढ़ने भएकाले यसको नकारात्मक प्रयोग भन्दा व्यावसायिक सदुपयोगमा सबै पत्रकारहरूले ध्यान दिनुपर्नेमा उहाँले जोर दिनुभयो। तीन दिनसम्म चल्ने यस तालिममा प्रशिक्षक अजय शर्माले एआई प्रविधिको सुरक्षित जिम्मेवार र व्यावसायिक प्रयोगबारे सहभागीहरूलाई सहजीकरण गरिरहनु भएको छ। तालिम अवधिभर पत्रकारहरूलाई समाचार लेखन, डिजिटल सामग्री उत्पादन तथा पत्रकारिताको क्षेत्रमा एआईको प्रयोगका विविध प्राविधिक र व्यावहारिक पक्षबारे विस्तृत प्रशिक्षण दिने आयोजकले जनाएको छ। दुवै निगौला फेल भएर नयाँ जीवन पाएका सोलुखुम्बुको दुधकोशी गाउँपालिकाका 38 वर्षीय प्रेमबा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरी अनुपम कीर्तिमान कायम गर्नु भएको छ। निगौला प्रत्यारोपण पश्चात सगरमाथाको चुचुरोमा पुग्ने विश्वकै पहिलो व्यक्तिका रूपमा इतिहास रच्दै वहाँले वैशाख 30 गते सगरमाथाको सफल आरोहण गर्नुभएको हो। आरोहणका क्रममा वहाँले विश्वका चर्चित फुटबल खेलाड़ी लियोनेल मेस्सीको तस्वीर समेत सगरमाथाको शिखरमा पुर्याउनु भएको छ। सन् 2026 विश्वकप फुटबल नजिकै गर्दा र मेस्सी सो प्रतियोगिताको तयारीमा रहँदा शेर्पाले सगरमाथाको चुचुरोमा मेस्सीले विश्वकप ट्रफी चुम्दै गरेको तस्वीर अंकित ब्यानर फहराउनु भएको थियो। सगरमाथाको शिखरमा मेस्सीको तस्वीर पुर्याउने आफू पहिलो व्यक्ति भएको उहाँले दावी गर्नु भएको छ। किशोर अवस्थादेखि नै मेस्सीको स्वादुमय खेल र सारण व्यक्तित्वबाट प्रभावित शेर्पाले मेस्सीको संघर्षपूर्ण जीवन र साहसबाट आफ्नो जीवनमा ठूलो प्रेरणा मिलेको उल्लेख गर्नुभएको छ। विगत सम्झँदै उहाँले दुवै निगौला खेल भएर डायलासिसको भयमा रहँदा जीवनदेखि कैयौं पटक हरेस खाएको तर निगौला प्रत्यारोपणपछि स्वस्थ भएर सगरमाथाको चुचुरोसम्म पुग्न सफल भएको बताउनुभयो। सन् 2022 कतार विश्वकपमा मेस्सीको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जित्दा शेर्पाले निगौला प्रत्यारोपण गराएको करिब 2 महिना मात्र भएको थियो। वर्षको असफलता र धैर्यतापछि मेस्सीले विश्वकप जितेको दृश्यले उहाँमा नयाँ ऊर्जा थपेको र मेस्सीले वर्षौं धैर्य गरेर विश्वकप जित्न सक्छन् भन्ने आफूले किन हिम्मत गर्न नसक्ने भन्ने आत्मबल पैदा भएको उहाँको भनाइ रहेको छ। त्यही हौसलाका साथ उहाँले बुबाले दान दिएको निगौला र हातमा मेस्सीको फोटो भएको ब्यानर बोकेर सगरमाथाको सफल यात्रा तय गर्नु भएको हो। आगामी दिनमा मेस्सीलाई प्रत्यक्ष भेटेर उहाँको जन्मदिनको अवसरमा सगरमाथा पुर्याएको उक्त ऐतिहासिक ब्यानर उपहार स्वरूप हस्तान्तरण गर्ने शेर्पाको पूर्व इच्छा रहेको छ। विक्रमसम्म 2076 सालमा दुवै निर्दौला फेल भएको पत्ता लागेपछि शेर्पाको 2079 कार्तिक 2 गते भक्तपुर स्थित शहीद धर्म भक्त प्रत्यारोपण केन्द्रमा निर्दौला प्रत्यारोपण गरिएको थियो। उक्त सफल प्रत्यारोपणको 2.5 वर्षपछि अदम्य साहस र भिड इच्छा शक्तिका कारण उहाँलाई मृत्युलाई जित्दै विश्वको सर्वोच्च शिखरको चुचुरोमा पुग्न सफल हुनुभएको हो। चिनिया आरभीसी जुनजीको टोली एसियामा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोसेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ। गत बिहीबारको बिहान 8 बजे सगरमाथाको सफल आरोहण गरेको चिनिया आरभीसी जुनजीको टोलीले बिहान 11:25 जाँदा लोसेको सफल आरोहण गरेसँगै दुवै हिमाल चढ़ने पहिलो टोली बनेको हो। उक्त टोलीमा नेपाली गाइडिङ निमा दोर्जे शेर्पा र दावा नोरू शेर्पा रहनु भएको छ। हिमालयन माउन्टेरिङ एक्सपेडिएसन मार्फत सगरमाथाको सफल आरोहण गरेको उक्त टोली क्याम्प 2 झरेर पुनः लोसेको सफल आरोहण गरेको हो। उक्त टोली रोक फिक्सिङ टोलीपछि सगरमाथा चुचुरो पहिलो पटक पुगेको थियो। एक्सपेडिएसनका संचालक उष्ण पाठक 8848.86 मीटर उचाई को सगरमाथा र 8516 मीटर उचाई को लौसिया आरोहण गर्ने पहिलो टोली बनेको बताइएको छ। सामान्यतया सगरमाथा चढेपछि आरोहीहरू क्याम्प चारमै बसेर लौसिया आरोहण गर्ने भए पनि उक्त टोली भने क्याम्प दुईमा झरेर पुनः लौसीको आरोहण गरेको हो। हिमालयन माउन्टेनियरिङ एक्सपेडियन मार्फत हाल सगरमाथामा 6 जना र सगरमाथा तथा लौसीमा 3 जनाको टोली आरोहणका लागि गएको छ। साथै हिमालय आरोही कामरिता शेर्पाले आइतबार बिहान 32 पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउनु भएको छ भने महिला आरोही डाक्टर शेर्पाले पनि 11 पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोड्नु भएको छ। सोही खुल्लुको खुल्लु पासी नामो गाउँपालिकाले विपद व्यवस्थापन तथा राहतका लागि 1,45,00,000 खर्च गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 2082 राशिको सामदेखि वैशाखसम्म विभिन्न विपद व्यवस्थापन तथा राहत कार्यमा करिब 1,44,80,016 रूपियाँ खर्च गरेको हो। लेखा अधिकृत चेतनाथ कटेलका अनुसार हावाहुरीबाट प्रभावितलाई राहत वितरणमा 12,00,000 रूपियाँ खर्च गरिएको छ भने थामे क्षेत्रमा विपद व्यवस्थापन तथा राहतका लागि विनियोजित 10,00,000 मध्ये 5,41,680 रूपियाँ खर्च भएको छ। त्यसै गरी थामे खोला तार बन्धन निर्माणमा 48,00,000 टोकटोक पहिरो व्यवस्थापन तथा पुननिर्माणमा 23,33,455 रूपियाँ जौवारी बुक्सा थामडाँडा परितक्य पदमार्ग निर्माणमा 4,50,000 छुनुवा क्षेत्रमा ग्याबिन निर्माणमा 12,63,000 जोसलीमा ग्याबिन पार बार निर्माणमा 16,41,000 रूपियाँ खर्च भएको खुम्बुपासु नामो गाउँपालिकाले जनाएको छ। रागदिन बस्ती संरक्षण तथा ग्याबिन ज्वाली निर्माणका लागि 6,00,000 थामे बस्ती पहिरो नियन्त्रण तथा तटबन्ध निर्माणमा 13,80,000 तथा चोर क्याम्प क्षेत्रमा भेल नियन्त्रण र पिएन निर्माणमा 2,58,990 रूपियाँ खर्च गरिएको गाउँपालिकाले जनाएको छ। हालसम्म कुल विनियोजित बजेटको 31.55% रकम खर्च भइसकेको गाउँपालिकाले जनाएको छ। ग्रामीण भान्सामा बढ़दो रासायनिक विषादीको प्रयोगप्रति सचेत बनाउने उद्देश्यले आमाहरूलाई विषादी रहित तथा स्वस्थकर खाना बारी अभिमुखीकरण गरिएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको आयोजनामा सुनकोशी गाउँपालिका 8 च्यानाममा सञ्चालन गरिएको एक दिवसीय सचेतना कार्यक्रममा स्थानीय दुईवटा आमा समूहका करिब 60 जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा रासायनिक विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य माटोको उर्वरा शक्ति र वातावरणमा पार्ने नकारात्मक प्रभाव पारे जानकारी गराइएको थियो। साथै सुरक्षित खाद्य उत्पादनलाई प्रवर्धन गर्न विषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक खेती प्रणाली अप्नाउनु पर्ने विषयमा समेत सहभागीलाई सचेत बनाइएको आयोजकले जनाएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका निमित्त प्रमुख पेशल खतिवडाका अनुसार कार्यक्रममा रासायनिक विषादीको विकल्पका रूपमा प्रयोग गर्न सकिने जैविक तथा वनस्पति प्रतिजन्य विषादी तयार गर्ने व्यवहारिक विधिबारे समेत प्रशिक्षण दिएको थियो। घरमै उपलब्ध हुने वनस्पति तथा स्थानीय सामग्री प्रयोग गरेर सुरक्षित विषादी बनाउन सकिने भएकाले किसानलाई त्यसतर्फ आकर्षित गर्न खोजिएको खतिवडाले बताउनु भएको छ। सहभागी महिलालाई प्रोत्साहन स्वरूप सिमी धनियाँ बोडी लगायत विभिन्न तरकारीका बीउ समेत वितरण गरिएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढ़ेसँगै फरक फरक सड़क खण्डमा पनि फोक्सिङ थार र बसिङला घाटको अस्थायी बेली ब्रिज निकालिएको छ। यी अस्थायी बेली ब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जोडान गरिएको अस्थायी बेली ब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङ थार र बंशीला घाटमा मोटर बल पक्की पुल नहुँदा हिउँदको समयमा जोडान गर्ने र बरसात लागेपछि पुनः खोलेर राख्ने गरी अस्थायी बेली ब्रिजको विकल्प अगाडि सारिएको हो। मौसम परिवर्तनसँगै सुनकोशीमा पानीको स्रोत बढ़ेपछि गत वैशाख 27 गतेबाट मंगशिला घाटको बेली ब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनन दाहालले जानकारी दिनुभयो। खोटाङको बरहा पोखरी गाउँपालिका 5 पौवा सेरा र उदयपुरको चौबन्दी गढ़ी नगरपालिका 1 जोड्ने मंगशिला घाट स्थित सुनकोशीमा पहिलो पटक अस्थायी बेली ब्रिज जडान गरिएको हो। यस बेली ब्रिजले खोटाङका जन्तभुया बरहा पोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवत जावतमा सुविधा दिएको थियो। मंगशिला घाटको अस्थायी बेली ब्रिज हटाएपछि अब करिब 6 महिना झोलिङ्गे पुल मार्फत पूर्वी तराईका जिल्ला आवत जावत गर्नुपर्ने बाध्यता पुनः दोहोरिएको स्थानीय युवराज मगरले जानकारी दिनुभएको छ। मंगशिला घाटको अस्थायी बेली ब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले 1,87,00,000 बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो। यसलाई जडान गर्ने र निकाल्ने ठेक्का गुरूकुल विल्डर्स एण्ड सप्लाइज प्राली रौतहटले मूल्य अभिवृद्धि कर सहित 57,00,000 बजेटमा लिएको हो। मंगशिला घाटमा मोटरे वाल पक्की पुल निर्माणका लागि 19,18,41,400 लागतमा 33 महिनाभित्र काम सम्पन्न गर्ने गरी कालिका विधानसु जेबीले सम्झौता गरेको छ। विक्रमसम्म 2079 मंसुर 1 गते सम्झौता गरेर निर्माण शुरू गरिएको भए पनि मोटरी बल पुल निर्माणमा निर्माण कम्पनीको घेरा सुस्ती भएको आरोप स्थानीयले लगाएका छन्। अर्कोतर्फ फेङसिङ तारको अस्थायी बेली ब्रिज जेठ 3 गतेबाट पूर्ण रूपमा यातायात बन्द गरेर निकाल्न शुरू गरिएको गाईघाट तिक्के सड़क योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले जानकारी दिनुभएको छ। सगरमाथा लोकमार्गमा पर्ने द्वितीय गाईघाट सड़क खण्डको सुनकोशी स्थित फोक्सिङ तारको अस्थायी बेली ब्रिज गत पुष 27 गतेबाट सञ्चालनमा ल्याइएको थियो। फोक्सिङ तारमा अस्थायी बेली ब्रिज जोडान गर्ने र निकाल्ने ठेक्का एमएएस आर्यन कन्स्ट्रक्सन मल्टीपर्पज प्रारी कटारीतिर उदयपुरले मूल्य अभिवृद्धि कर सहित 96,77,937 लिएको हो। खोटाङको खोटेहिङ गाउँपालिका 9 लिचकी रामचेल उदयपुरको रौतामाई गाउँपालिका 5 आकार जोड्ने फोक्सिङ तार स्थित सुनकोशीमा निर्माण गरिएको मोटर वाल पुल गत वर्ष असोज 12 गतेको बाढ़ीले बगाएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनमा आएको वर्ष दिन नपुग्दै बाढ़ीले बगाएपछि फेरि अस्थायी बेली ब्रिजको भर पर्नुपर्ने अवस्था आएको हो। सुनकोशीको फोक्सिङ तारमा मोटर वाल पक्की पुल पुनर्निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन प्रसाद आचार्यले बताउनु भएको छ। उहाँले फोक्सिङ तारको अस्थायी बेली ब्रिज हटाएपछि पूर्वी तराईका जिल्लाबाट खोटाङ भित्र नै यातायात साधन घुर्मी कतारी हुँदै जयध्यान घाट तारेर ल्याउनु पर्ने हुन्छ। खोटेहाङ जनताका लागि यो घुमाउरो बाटो हो भन्दै आफ्नो धारणा राखेका छन्। वहाँले मध्य पहाड़ी लोकमार्गमा पर्ने घुर्मी कटारी हुँदै जयराम घाट तारेर ल्याइने दैनिक उपभोग्य वस्तुको मूल्य समेत वृद्धि हुने भएकाले यसप्रति सम्बन्धित निकायले बोलैमा ध्यान दिन जरूरी रहेको बताउनुभयो। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। अन्य विभिन्न विषयमा छलफल भएको भए पनि निर्णय हुन बाँकी रहेको उहाँले बताउनुभयो। भट्टका अनुसार अर्को बैठक जेठ 8 गते बस्नेछ। गत वर्ष साउनको पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमाले गरेको थियो। 11 राष्ट्रिय महाधिवेशनबाट पार्टीको नेतृत्व लिने गरी भण्डारीका गतिविधि अगाडि बढ़ेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाउनु भएको थियो। ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णु प्रसाद पौडेल महासचिव शंकर पोखरेल लगायतले साथ दिनुभएको थियो। हिजो मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो। त्यसअघि भण्डारीले पार्टी सदस्यता लिन खोज्दा एमाले अध्यक्ष ओली लगायतका नेताहरूले राष्ट्रपति भइसकेको व्यक्ति सबैको साझा हुने भएकाले पार्टीमा सक्रिय बन्न नमिल्ने तर्क गरेका थिए। गणतान्त्रिक व्यवस्थामा कस्तो मानक स्थापित गर्ने भन्ने एमाले उदाहरण दिन सक्नुपर्ने उनीहरूको धारणा रहेको थियो। पार्टीले यस्तो निर्णय गरेपछि भण्डारीले आफू पक्षका नेताहरूलाई गोलगद्दा गर्दै समानान्तर गतिविधि पनि गर्दै आउनु भएको थियो। गत महाधिवेशनमै उहाँको समेत समर्थन दिएर ईश्वर पोखरेल अध्यक्षमै प्रतिस्पर्धा समेत गर्नुभएको थियो। हप्ताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 1.03 अङ्कले घटेर 2730.91 बिन्दुमा झरेको छ। आज बैंक विकास बैंक जलविद्युत लगानी अन्य बाहेक सबै समूहको सूचक घटेको छ। आज 132 कम्पनीको शेयर घटेकोमा 119 बढ़ेको छ। यस्तै 18 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज निफ्टी ऊर्जा ऋण पत्रको शेयर 5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन इन्वा हाइड्रो पावरको शेयर 8% भन्दा धेरैले बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.9 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीका 58,28,000 किता शेयर 2.45 अर्ब रूपियाँमा कारोबार भएको छ। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज तुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कंग्रेसका सांसद नरेन्द्र कुमार केरूङले निजी संसदका रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाब दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि हामी संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 प्रतिनिधि सभा नियम ओलीबाट कार्य सञ्चालन भइरहेको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी दर्ता भएका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समयमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको संघीय संसद सचिवालयकी उपसचिव साविता शर्माले जानकारी दिनुभयो। संसदीय सुनवाई समितिको वैशाख 25 बसेको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। उजुरी दिने समय आजसम्म थियो। समिति सचिवालयले उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिने व्यवस्था गरेको थियो। सिधै सचिवालयमा पुगेर पत्र मार्फत सुनवाई समितिका सदस्यलाई प्रत्यक्ष भेटेर खानभित्र राखेर 77 जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिने व्यवस्था गरेको थियो। क्राइम मुकान प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरिएको रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले आज विहान मल्ललाई भेटेर इजालसमा पेश हुने निवेदन समेतमा भएको भने उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो। गएको वैशाख 25 त्यस्तै संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश गर्दा वरिष्ठताका आधारमा नगरी चौथो नम्बरमा रहेका मनोज कुमार शर्मालाई सिफारिश गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुनवाल लगायतले सर्वोच्चमा रेट पेश गर्नु भएको थियो। त्यो रेट सर्वोच्चका रजिस्ट्रारबाट रेट दर्ता गर्न अस्वीकार गरी दरपेट गरिएको थियो। अधिवक्ता सुनवाल दरपेट विरूद्ध वैशाख 28 गते इजलास समक्ष निवेदन दिएर पुग्नु भएकोमा सर्वोच्च अदालतको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकिएको थियो। कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेशपछि निवेदन दर्ताको प्रक्रियामा गएको सर्वोच्च प्रशासनले जनाएको छ। चीनको वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीचको बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले बसिने अमेरिकाबाट अर्बौंको कृषि उत्पादनहरू किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्योग गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028मा कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टूबरमा दक्षिण कोरियामा ट्रम्प र सी बीच भएको शिखर सम्मेलनका क्रममा चीनले कम्तीमा 8 करोड़ 70 लाख मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सूचना गरेको अध्ययनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सुनहाले जनाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नामचिङ भूगोल तथा लिम्नोलोजी संस्थाका अनुसन्धानकर्ताको नेतृत्वमा भएको अध्ययन साइन्स एडभान्सेस नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धान टोलीले सन् 1985 2023 झण्डै 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा धेरै नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग गरिएको खबरमा उल्लेख गरिएको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपाल स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, ईशान पाण्डेले 55 रन बनाए। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलको पाण्डेको यो पहिलो अर्धशतक हो। तेस्रो विकेटका लागि रोहित ईशानले 104 रनको साझेदारी गरे। स्कटल्याण्डका मार्क वाटले 2 विकेट लिएका छन्। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टसित र ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभरमा 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। स्कटल्याण्डका ब्रान्डल म्याकुमेनेले 73, माइकल ईसेनले 51 रन बनाएका छन्। नेपालका ललित राजवंशीले 4, सन्दीप लामी छणेले 3 विकेट लिएका छन्। यो जितसँगै नेपालले टुर तालिकामा 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्कसहित 6 स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्कसहित 2 स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। आजको खेलमा सन्दीप लामी छानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिट्टो 150 खेलमा विकेट लिने खेलाडी बनेका छन्। खेल खबर सँगै समाचार सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुम्बुमा पत्रकारितामा एआई कार्यक्षमता अभिवृद्धि सम्बन्धी 3 दिने तालिम शुरू। निर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने पहिलो व्यक्तिको कीर्तिमान सुकुरोमा पुर्याए मेस्सीको तस्विर। सगरमाथा र लोसिया आरोहण गर्ने पहिलो टोली बन्यो चिनिया आरोही सी जुनीको टोली। रूप जोखिम न्यूनीकरणमा खुम्बु पासुङ लामोको 1 करोड़ 45 सभामा खर्च विद्या भण्डारीलाई एमालेले दियो सदस्यता प्रतिनिधि सभामा नयाँ नियमा ओलिपेश प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मा विरूद्ध सोह्रा उजुरी प्रधान न्यायाधीश सिफारिस विवाद सम्बन्धी रेट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलरको कृषि उत्पादनहरू किन्ने जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजन तीव्र रूपमा घट्दै र स्कटल्याण्डलाई हराउँदै नेपाल लिग 2 को 5 स्थानमा उक्लियो। हवस्त 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्रेन्ड सुन्दै रहनुहोला। नमस्कार।

0: अनुरोध चाहिँ गरेका छौं।
1: र स्कटल्याण्ड माथि नेपालको शानदार जीत, लीग दुईमा पाँचौं स्थान।
2: हजारौं रेडियोकर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: संसदीय समितिहरूलाई मिनी अर्थात सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन समय संसदीय समितिहरूको विशेष भूमिका हुनुपर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण जिम्मेवारी र अहिलेको परिस्थितिलाई बुझेर समितिलाई थप क्रियाशील बनाउन आवश्यक देखिन्छ।
3: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढ़ेको छ। यस विषयले प्रतिनिधि सभा

0: जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ, सभामुख ज्यू मार्फत म नेपाली नागरिक र सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
1: अर्का सांसद बास्कोटाले दरपीड़ भएका रिट दर्ता गर्न आदेश दिने विषय न्यायोचित नभएको तर्क गर्नुभयो।
2: कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एण्ड ब्यालेन्स गर्ने हो, तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन। न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु।
1: कायम मकायम प्रधान न्यायाधीश प्रधानले संविधान परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए। उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो। संविधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्ने चिन्ता व्यक्त गरिएको छ। यसलाई कसरी लिन सकिन्छ सीआईएमसँग कुरा गर्दै संविधानविद बिपिन अधिकारी,
3: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दरपीठका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिश भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ, यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन। अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो।
1: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सृजना गर्ने भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरूद्ध पारेको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ। यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ। प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ। उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएमसँग बताउनुभयो।
4: समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले, उहाँले आफ्नो कार्यजना प्रस्तुत गर्नुहुनेछ।
1: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उप डाक्टर शर्माको जवाफ र सिफारिशलाई निर्णय पेश गर्ने तयारी

0: भएको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बल्लावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
1: पक्षका माननीयजीहरूले नियम 38 कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कार्यान्वयन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ। पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीजीलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
0: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयले संसद बैठक छोडेर बाहिर

0: यस्तो घटना तथा अपराध सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफ दिनुभएको छैन। सरकारले समस्याग्रस्त सहकारीमा फँसेका बचत रकम फिर्ता दिन शुरू गरेको छ। पहिलो दिन आज तीनवटा सहकारी 378 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका 215 जना, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। समितिले शुरूमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएमसँग बताउनुभयो।
1: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौँ।
0: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएमसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
2: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नु भएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियो कर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
3: विज्ञापन सम्बन्धी निजीसँगको सहकारी सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएका थियौँ त्यही रूपमा गर्न सकिरहेका छैनौँ। तथापि सूचना तथा संचार मन्त्रालयसँग सम्पर्क मिटिङ गरेर एउटा विज्ञापन बोर्ड मार्फत यहाँलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट भएर चाहिँ सम्हाल्नु परेको।
0: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका सहजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इण्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्य 97% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डसँग 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भिटायो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 37 ओभर 1 बलमा 194 रन बनाउँदा 7 विकेट गुमायो। यो जीतसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अंक सहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।

0: चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
1: हामीहरू अब सबै डक्टर जति आउनुहोस् चेक गर्नुभयो राम्रै भएको छ अनि हामी बुझ्न जानु पर्थ्यो अहिले चाहिँ यहाँ अब यहाँ आएर चेक गर्न पाउनु धेरै खुसी हुन्छ
2: औषधि वितरण कार्यक्रम पनि आज निशुल्क छ केही केही अब कुनै कुनै महिना किसिम पनि हामीले निशुल्क गराएका
0: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर बन्न सरकारको जोड कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ सीआईएमको साझा खबर सुन्दै गर्नुहोला
3: रामी दाईको कुरा त ठिकै हो तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
4: छाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
3: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि
4: हो नि यसमा सरकार उद्योगी र सहकार मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
3: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
0: भारी अवशेष जलाउँदा प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो रिक्सा रक्षण अकुनाथ नेपालद्वारा जनहितका लागि जाने सन्देश सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ गुल्मीको विकट गाउँ मध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्वक खर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ
6: विश्वकर्गकी पुतली बिक लामो समयदेखि ढाड घाँटी र घुँडाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ अर्का स्थानीय वीरबहादुर कार्कीले बुटबलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो
1: हामीहरू अब सबै डक्टर जति आउनुहोस् चेक गर्नुभयो राम्रै भएको छ अनि हामी बुट जानु पर्थ्यो अहिले चाहिँ यहाँ अब यहाँ आएर चेक गर्न पाउनु धेरै खुसी हुन्छ
6: वडा कार्यालयले चालू आर्थिक वर्षमा 7,50,000 रूपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ हालसम्म 475 जनाले सेवा लिएका छन् तीमध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ हाड जोड्ने महिला तथा स्त्री रोग जनरल फिजिसियन आँखा छाला तथा यौन रोग नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्वखर्क स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो
2: नेत्र रोग विशेषज्ञ जनरल फिजिसियन छाला रोग तथा यौन रोग विशेषज्ञ नाक्का घाँटी हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ औषधि वितरण कार्यक्रम पनि आज निशुल्क छ केही केही अब कुनै पनि महिना किसिम पनि हामीले निशुल्क गराएका छौँ जिओ सेवा पनि निशुल्क हुन्छ दिशाको जाँच पनि निशुल्क गर्ने गराएका मैलेसम्म
6: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिइँदै आएको छ यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ
7: यो आगामी दिनमा पनि निरन्तर गरिएर
6: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ हुमाकान्त पोखरेल सीआईएन रेडियो धुरकोट गुल्मी
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी
8: कसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भन्दा अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउण्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु कानून नगरिकन हामी उसिनेर जान सक्दैनौ
5: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: Plus is beautiful. IPTV 700. Dish Home Internet. Refinable. If not the next generation. Wi-Fi 6. Plug-in Michael. Wi-Fi 6. Mounted Rusanga. With Christian Jalan Pagangande. Dish Home Internet. Something. Internet. TV. The only single who suggested a new single. Interbeauty. Self-care. My Dish Home App.
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन गढ़ुलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ़दै गएको छ। दुई तिनै नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ साथी नीलप्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
4: बान्दर निगराई बनेलको कुराहरू छ अनि मानव वन्यजन्तु द्वन्द्वको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इको सिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेको छ। त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लड्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दा सजिलो कुरा कृषि पनि वन पनि एउटै नेतृत्वहरूले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ, त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै अगाडि बढ्छ।
5: भनेको विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस्
4: त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो भन्दै हुनुहुन्छ। अब हामी नै हामी लगभग मैले वनमा जुन जुन कारणहरू 25 वर्षदेखि त्यही कानून लागू भइरहेको छ जसले गर्दाखेरि कानूनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानूनको किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन, त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनको कानून नगरिकन हामी उसिनेर जान सक्दैन, त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कुन कानूनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ। वन विकासको बाधक बन्ने छैन।
5: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ, त्यो सबै बाधा अवरोधहरू तपाईँको
4: अटोमेसनमा छ। यो कानूनले हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त, भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ। कानूनलाई नै टाइमको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेको थियो, अब त्यो काम चाहिँ रोकिन्छ।
5: तपाईँले कर्मचारीमा कस्तो उत्साह पाउनु भयो दुवै मन्त्रालयको अहिले तपाईँ गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ?
4: मैले एउटा मात्र निर्देशन के देखेको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै आफ्नो बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्। भोलि एकजना बिराउनु पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैको बुढा मान्छे छैन, टेक केयर गर्ने मान्छे छैन, यो देश मेरो मात्र होइन कि यो देश कर्मचारीको पनि होइन। त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रिनु, जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एकदम एउटै खाली हो नि त होइन, त्यो एउटा खाली भएर काम गर्छौँ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर
5: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तिटो थियो त्यो खालको अहिले
4: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला हुन, सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सक्ने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, माथि कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ हुँदैन, यो देशमा बस्ने वातावरण चाहिँ बनाउँछ।
5: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानी सम्बन्धिएको छ, त्यो अनुसारको विविधतासँग जोडिएको छ। तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ। यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला। तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ, क्या अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरेर।
4: अब ससुराबाट हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको संसदीयबाट रिटायर हुनुभएको हो। अनि उहाँ अहिले एक स्टार हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छन्। अब त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो शिक्षाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषि